0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि दुरु दुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
3: गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
4: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: श्री गणेश उत्सवका कार्यक्रमहरू: भोटेकोशीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने
4: विद्यालय स्तरीय नृत्य कार्यक्रम,
3: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम,
4: हरेक दिन बिहान योग कार्यक्रम,
3: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
4: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर चौराहा कैलाली।
5: दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
6: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
8: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
8: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
8: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
9: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाइ हाम्रो जिम्मेवारी।
8: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095-43893।
10: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
11: सुन्न सकिन्छ आज 2083 साल असोज 5 गते सोमबार, सेप्टेम्बर 21 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको दशमी तिथि, विश्व शान्ति र विश्व अल्जाइमर्स दिवस। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। बंगालको खाड़ीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त सड़क दशैं अघि नै पुनर्निर्माण गरिसक्ने योजना।
12: संघीय निजामती विधेयकको मसुदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6000 वडामा कांग्रेस अधिवेशन। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा।
11: खडेरीले रित्दै सुदूरपश्चिमका दलित बस्ती। जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग। दुई महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
12: पालेस्तानी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह। हर्मुज जलमार्ग पुनर्खोल्न इरानको नयाँ शर्त। चीनले 4 नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्यो।
11: र विश्व एसियाली खेलकुदमा महिला भलिबलमा पहिलो जीत। करातेतर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित। जिम्बाब्वे विरूद्धको 3 एकदिवसीय सिरिज अस्ट्रेलियालाई।
13: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: साझा खबरको सबैभन्दा शुरूमा मौसमी प्रणालीको निगरानीका लागि जल तथा मौसम विज्ञान विभागले तयारी तीव्र पारेको प्रसंग।
12: मनसून प्रतिकार्य कमाण्ड पोस्टको हिजो बसेको बैठकमा बंगालको खाड़ीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा वर्षाको सम्भावना र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको छ। नेपाल मौसम विज्ञान विभागका उच्च अधिकारीहरूले त्यसको सम्भावनाका बारेमा बैठकलाई जानकारी गराएका थिए। बैठकले पानी पार्ने प्रणालीको निरन्तर निगरानी गर्ने र सोही अनुसार आवश्यक तयारीका लागि सम्बन्धित सबै निकायलाई सशक्त गराउने निर्णय समेत भएको छ। बैठकले भोटेकोशी बाढ़ीपछि विपद संकटग्रस्त क्षेत्र घोषणा भएका जिल्लामा कनेक्टिभिटी सुचारू गर्न विभिन्न स्थानमा झोलिङ्गे पुल निर्माण गर्न उपलब्ध स्रोत साधन र सहयोग गर्न इच्छुक संघ संस्था समेतको सहयोगमा झोलिङ्गे पुल निर्माणका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढ़ाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई अनुरोध गरेको छ।
11: यसैबीच बंगालको खाड़ीबाट आउने प्रणालीको नेपालमा प्रभाव र सचेतनाको विषयमा विभिन्न बहसहरू भइरहेका छन्। भोटेकोशी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरूमा पनि केही त्रास थपिएको छ। यसै सन्दर्भमा बंगालको खाड़ी तथा आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली थप बलियो बन्दै गएको भए पनि नेपालमा यसले कति असर गर्छ भन्ने बारेमा निगरानी गरिरहेको मौसम विज्ञान विभागले औपचारिक धारणा सार्वजनिक गरेको हो। भू उपग्रहबाट प्राप्त तस्वीर र तथ्याङ्क विश्लेषणका आधारमा प्रणाली क्रमशः विकसित हुँदै गएको विभागले बताएको छ। विभागका अनुसार हालसम्मको अवस्था हेर्दा उक्त प्रणाली सेप्टेम्बर 23 अर्थात असोज 7 गते आसपास न्यून चापीय क्षेत्रका रूपमा थप बलियो भई दक्षिण ओडिशा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमीनतर्फ प्रवेश गर्ने देखिएको छ। उक्त प्रणालीको प्रभावका कारण नेपालमा कति वर्षा हुने वा वर्षाको जोखिम कस्तो रहने भन्ने विषयमा अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको विभागले जनाएको छ। आवश्यकता अनुसार थप सूचना तथा जानकारी अध्यावधिक विवरणहरू पनि सार्वजनिक गर्ने विभागले जानकारी गराएको छ। भारतीय मौसम विज्ञान विभाग आईएमडी का अनुसार भने अन्जमन सागर आसपास न्यून चापीय प्रणाली विकसित हुने क्रममा रहेकाले त्यसको प्रभावले बंगालको खाड़ीमा मौसमीय गतिविधि बढ़ने र त्यसबाट नेपालतर्फ मनसूनी आर्द्रता भित्रिने सम्भावना देखिएको छ। मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार देशभरि मनसूनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। मनसूनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ। त्रिवी जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उप प्राध्यापक विनोद पोखरेलले विभिन्न मौसम पूर्वानुमान प्रणालीको अध्ययन गर्दा भारी वर्षाको सम्भावना देखिएको बताउनुहुन्छ। धेरैवटा फोरकास्ट मोडल हेर्दा निकै ठूलो वर्षाको सम्भावना देखिएको उहाँले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ।
12: रसुवाको भोटेकोशी बाढ़ीपछि होल्डिङ सेन्टरमा बसेका मध्ये 80.6% घर परिवारले सरकारद्वारा सहयोग प्राप्त अस्थायी आवासमा बस्ने इच्छा व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको सर्वेक्षणमा होल्डिङ सेन्टरमा रहेका 2027 बाढ़ी प्रभावित घरधुरीहरूको अस्थायी आवास आवश्यकताको मूल्यांकन गरिएको थियो। प्रभावितका अनुसार नुवाकोटमा 1557, रसुवामा 397, धादिङमा 72 र चितवनमा 1 घरधुरी रहेका छन्। सर्वेक्षण गरिएका घरधुरीहरूमध्ये 66.9% बाढ़ी प्रभावितले सरकारी सहयोगमा बहाल भाड़ाको आवास व्यवस्था गर्न इच्छुक रहेको समेत जनाएका छनृ 25.3% घरधुरीले मात्रै अस्थायी आवासका लागि आफूसँग आफ्नै जग्गा उपलब्ध रहेको समेत बताएका थिए। 8.0% बाढ़ी प्रभावित क्षेत्र बाहिर वैकल्पिक घर रहेको समेत बताएका छन्। सर्वेक्षण गरिएका कुल 1776 घरधुरी मध्ये आफ्नो घरमा पूर्ण क्षति पुगेको, 218ले आंशिक क्षति भएको र 33 घरधुरीले सड़क पहुँच अवरूद्ध भएको जनाएका छन्। सर्वेक्षण गरिएका मध्ये 3-6 जना सदस्य रहेका घरधुरीहरू 74.6% रहेका छन् भने 9 जना वा सो भन्दा बढ़ी सदस्य रहेका घरधुरी 5.1% रहेको प्राधिकरणले जनाएको छ। यसैबीच रसुवा र नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा शैक्षिक गतिविधिलाई निरन्तरता दिन अस्थायी सिकाई केन्द्र तथा कक्षा कोठाहरू स्थापना गरिएको छ। प्रभावित बालबालिकाको पढ़ाईलाई सहज बनाउन विभिन्न शैक्षिक सामग्री वितरण समेत गरिएको, विद्यालय सरसफाईको काम समेत भइरहेको बताइएको छ। प्राधिकरणको विवरण अनुसार रसुवा र नुवाकोटमा गरी कुल 35 स्थायी सिकाई केन्द्र तथा कक्षा कोठा स्थापना भएका छन्। बाढ़ी प्रभावित विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन विस्थान सामग्री, बाल विकास किट र 36 थान विद्यालय शिक्षक किट वितरण समेत गरिएको छ। विद्यार्थी किटबाट प्रभावित तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थी समेत गरी कुल 2349 जना विद्यार्थी लाभान्वित हुने समेत बताइएको छ।
14: यसैबीच भटेकोशी बाढ़ीले छेद विच्छेद पारेको सड़क सम्पर्कलाई आगामी दशै अघि नै पुनस्थापित गर्न सड़क विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढ़ाएका छन्। दशैंको समयमा नागरिकहरूको आवजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले त्यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दशैं अघि नै अस्थायी रूपमै भए पनि यातायात सेवा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। हजारौं नागरिक विस्थापित भएका र अर्बौंको क्षति भएको यस प्राकृतिक विपदपछि दशैंको मुखमा यातायात पूर्ण रूपमा ठप्प हुन नदिन सड़क विभाग र सुरक्षाकर्मीको टोली अहोरात्र खटिरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले दशैं लगायतका चाडपर्व शुरू हुनु अघि नै भटेकोशी बाढ़ीले अवरूद्ध भएका सड़क सञ्जाल सञ्चालनमा ल्याउने सरकारको घोषणा अनुसार द्रुत गतिमा काम भइरहेको बताउनुभयो। उहाँले अवरूद्ध सड़कहरूमा अस्थायी रूपमा भए पनि मुख्य सड़क वा वैकल्पिक सड़क भएर दशैं अघि नै यातायात सञ्चालन गर्ने बताउनुभयो। व्यत्रावतीमा आवश्यक बेली ब्रिज पनि पठाइसकिएको छ। सड़क अवरूद्ध रहेका क्षेत्रमा आवश्यक काम द्रुत गतिमा भइरहेको पनि उहाँले बताउनुभयो। गल्छी त्रिशुली रसुवागढ़ी सड़कको गल्छीदेखि भैंसे खण्डसम्मको सड़क खुलिसकेको छ। अब भैंसे व्यत्रावतीमा 500 मिटर खुलाउन बाँकी छ। उहाँले भन्नुभयो त्यहाँ काम भइरहेको छ। अहिले डोजर र एक्सावेटर प्रयोग गरी ढुंग्रे व्यत्रावती खण्डमा सड़क खुलाउने काम पनि भइरहेको छ। नुवाकोटको गोर्खु टारसम्म सड़क खुलिसकेको बताउँदै उहाँले फ्लाखु खोलामा 75 मिटर बेली ब्रिज राख्ने तयारी भइरहेको जानकारी दिनुभयो। सात विषयमा 1.5 किलोमिटर र उत्तर गया मावि बेत्रावती बीच करिब 500 मिटर सड़क बगेको पनि उहाँले जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले बाढ़ी प्रभावित क्षतिग्रस्त क्षेत्रमा सड़क र पुल निर्माणलाई गति दिन 8 विषयगत कार्यदल गठन गरी काम भइरहेको पनि जानकारी दिनुभयो।
12: यसैबीच भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखला, रुगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिसमा एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिन सक्ने जोखिम समेत बढ़ेको चिकित्सकहरूले बताएका छन्। मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्रै पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
15: भोटेकोशी बाढ़ी पछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै त्यहाँ वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ। अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ। शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि विशेष रूपमा अलि सावधानी अप्नाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँमा मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
14: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जन्म र मृत्यु संस्कारमा दिइने खाद्यान्न सहयोगबाट कर्णालीका नागरिक खुशी।
16: आजकल सरकार दया गरे त्यो अब हस्पिटल भुत्केरी भयो भने रुसिए मिल्दै बाटालाई मिल्दै उहिलेको सुविस्ता पाथ्यो। खाद्यान्न त्यसरी सामान दिए त हामीले धेरै राम्रो अरम्भ ख होला। सरकारले धेरै राम्रो गरे।
17: खडेरीले रित्तिँदै सुदूरपश्चिमका दलित बस्ती, दुई महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हेर्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
19: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुवान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: साग सब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुविधा दिएरै अवकाशको प्रस्ताव शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। अहिले आम कर्मचारी वृत्तमा सेवा अवधि 30 वर्ष वा उमेर 55 वर्ष कायम हुँदा 55 वर्ष उमेरको मात्रै सेवा सुविधा प्राप्त हुन्छ भन्ने गलत भाष्य निर्माण भइरहेको छ। कर्मचारीलाई अवकाशमा पठाउँदा 58 वर्षकै सुविधा दिने विषयमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले अब कुनै प्रतिकूल असर पर्दैन। यता संघीय निजामती सेवा विधेयकको मस्यौदामा भने एकपटकका लागि कर्मचारीको 30 वर्ष सेवा अवधि वा 55 वर्ष उमेरमा अवकाश हुने व्यवस्था गरिए पनि 58 वर्ष उमेरकै सुविधा दिएर अवकाश दिने गरी प्रस्ताव गरिएको छ। नीतिगत तयारी गर्न निर्देशन शीर्षकमा अर्को खबर प्रकाशित छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघीय महासभामा गर्नुहुने सम्बोधनका विषयमा नीतिगत तयारी गर्न सरकारलाई निर्देशन समेत दिएको छ। 2 दशकपछि थुम्कामा खुशी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर प्रकाशित छ। वर्षौंदेखि सुनसान रहेको नवबुद्ध नगरपालिका 5 कानपुर कालापानी स्थित थुम्का गाउँमा 2 दशकपछि चहल पहल हुन थालेको छ। त्यस्तै भित्रपृष्ठमा स्तर उन्नतिका लागि विद्युत अवरूद्ध हुने शीर्षकमा अर्को खबर प्रकाशित छ भने सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको खबर प्रकाशित छ। विभिन्न प्रकृतिका व्यवसायी सिप र सेवा बेचेर नेपालीले विदेशबाट 1 महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा जीएनजी आन्दोलनमा जलाइएको सिंहदरबारबाट भवन रेट्रोफिट गर्न 1.5 अर्ब लाग्ने अनुमान शीर्षकको दिपेन्द्र थापाले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै जग्गा विवादले 2 वटा पुल निर्माण वर्षौंदेखि अल्पत्र शीर्षकमा सागर परियारले लेख्नु भएको जुम्लाको खबर छ। नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने नागम गमगढ़ी सड़क अन्तर्गतका 2 पक्की पुलको निर्माण जग्गा विवादका कारण अल्पत्र परेको छ। विभिन्न जोखिमयुक्त खोलामा 32 करोड़ लगानीमा 10 वटा पक्की पुल निर्माण थालिएकोमा 2 वटा भने अल्पत्र परेका छन्।
7: नागरिक दैनिकमा सरकारी जग्गामा निजी महल शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। व्यक्तिका नाममा बनाइएको सरकारी जग्गा सरकारले फिर्ता ल्याएको 7 वर्ष पुगिसके पनि उपभोग भने तीनै व्यक्तिहरूले गरिरहेको उल्लेख गरिएको छ। संसद अधिवेशन अन्त्य गर्ने तयारी शीर्षकमा अर्को खबर छ। सरकार संघीय संसदको वर्षे अधिवेशन अन्त्य गर्ने तयारीमा जुटेको छ। असोज अन्तिम साताभित्रै अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको सरकारले आफ्नो प्राथमिकता भने संघीय निजामती सेवा विधेयकलाई अहिलेसम्म सदनमा दर्ता गराएको छैन। सरकारले सदनको यसै अधिवेशनमा यो विधेयक दर्ता गर्ने छाँटकाट पनि देखाइरहेको छैन। कानून मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले तयार पारेको संघीय निजामती सेवा विधेयक मस्यौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वत अवकाश दिने व्यवस्था छ। अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकमा, उच्च जोखिमका चार हिमतालको पानी घटाउन 7.5 अर्बको ग्लोब संजीवनी परियोजना शीर्षकमा एम बमले लेख्नु भएको हो। सोलुखुम्बुको लुमडिङ छो र होंगु दुई, मनाङको थुलागी तथा शंकुवा सभाको तल्लो बरूनमा पानी घटाइनेछ। 23 लाख नागरिक लाभान्वित हुने खबरमा उल्लेख गरिएको छ। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा शीर्षकमा सूर्यजंग पाण्डेले लेख्नु भएको छ। पुनर्गठन पक्षधर नेताहरूपछि हटेपछि एमाले तत्कालका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको मुद्दा धकेलेको छ। यो सँगै पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद, उमेर हद तथा दुई कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने विषय प्राथमिकतामा राखिने भएको छ। पार्टीमा जागरण र सुधारका लागि महाधिवेशन प्रतिनिधि परिषद, उमेर हद तथा दुई कार्यकालको व्यवस्था सम्बन्धी निर्णय गर्न विधान महाधिवेशनतर्फ जाने बाटो खुला गरिएको छ। उपत्यकामा गुड्न थाले 30 रात्री बस, 1 वैशाखदेखि 7 रात्री बस संचालन हुँदै आएकामा संविधान दिवसको दिनदेखि 23 वटा थपेर 30 पुर्याइएको छ। यी रूटमा चल्नेछन् रात्री बसहरू। रात्री बस सेवाले उपत्यका 3 जिल्लालाई समेटेको छ, जसमा जगाती सूर्य विनायक हुँदै ठमेलसम्म 6, साबिक लगनखेल बुढा नीलकण्ठ रूटलाई विस्तार गरी गोदावरीसम्म 6, रिङ रोडमा घड़ीको दिशामा र विपरीत दिशामा 8, किर्तिपुर जमलमा 4, गोदावरी ताखेल ठमेलमा 2 तथा साबिक नागढुंगा एयरपोर्ट रूटमा 4 बस संचालन गरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, 2 महिनादेखि उधारोमा चल्दैछ सुदूरपश्चिम सरकार शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको हो। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री चक्र मल्लले यही दिन बजेट ल्याउँछौं भन्ने निर्णय भइसकेको छैन, तर अब धेरै समय नलाग्ने उहाँले प्रतिक्रिया दिनुभएको छ। मतिपुर औद्योगिक क्षेत्र स्थानीय तहमा सहमति जुटे पनि निर्माणमा अन्यल भएको बारेमा बुटवलबाट विष्णु घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर, पूर्व मन्त्री सौदाबाजीमा जोडिएपछि एमाले बनायो छानबिन समिति शीर्षकमा कास्की पोखराबाट लेखिएको छ भने कान्तिपुर दैनिकमा पैसा छ लगानी हुँदैन यस वर्ष के होला शीर्षकमा एगे बन्जाडेले लेख्नु भएको खबर छ। बैंकमा पर्याप्त तरलता, ब्याजदर न्यून र बाह्य क्षेत्रका केही सूचकमा सुधार भए पनि कर्जा माग सुस्त, उद्योग आधाभन्दा कम क्षमतामा संचालन र निजी क्षेत्रको आत्मविश्वास अझै कमजोर देखिएको उल्लेख गरिएको छ। निगमको दुईवटै वाइड बडी थन्किँदा 90 करोड़ वित्तीय भार शीर्षकमा सूरज कुंवरले लेख्नु भएको खबर छ। व्यस्त सिजनमा दैनिक 12 घण्टासम्म उडान गर्दा एउटै वाइड बडीबाट 3 करोड़ 6 लाख रूपियाँसम्म कारोबार हुने गरेको पनि उल्लेख गरिएको छ। भित्रीपन्नामा खडेरीको मारले रितिँदै सुदूरपश्चिमका दलित बस्ती शीर्षकमा वसन्त प्रताप सिंहले बझाङबाट लेख्नु भएको खबर हो। खडेरी र बाढ़ी पहिरोले जीवन धान्नै धौधो भएपछि सुदूरपश्चिमको पहाड़बाट दलित समुदायको ठूलो संख्या भारत पलायन भएको छ। चर्को सामाजिक विभेद समेत भोगिरहेको दलित समुदायको यो विस्थापनबारे स्थानीय प्रदेश र संघीय सरकार भने बेखबर जस्तै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको अर्को खबर पनि छ, बिजुली निर्यातबाट आमदानी बढ़्यो, बाढ़ीका कारण भदौमा परिणाम घट्यो शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 4.25 अर्ब रूपियाँ लगानी विस्तार गर्दै द क्लिप समूह शीर्षकमा सीमा तामाङले नै लेख्नु भएको खबर पनि छापिएको छ। त्रिहत्तर जिल्लाका 6,000 ओडामा कांग्रेसको अधिवेशन भएको बारेमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको छ। कांग्रेसको 15 महाधिवेशनको आधार मानिएको ओडा अधिवेशन केही स्थानमा बाहेक आइतबार सकिएको छ। शनिबार र आइतबार गरी 2 दिनमा 73 जिल्लाका 6,132 ओडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
8: साझा खबरमा अब विदेशका खबर, अमेरिकाले दोस्रो वर्ष पनि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन चाहने पालिस्तानी अधिकारीहरूलाई भिसा अस्वीकार गर्ने निर्णयमा पुनर्विचार गर्न युरोपेली संघले आग्रह गरेको छ। अमेरिकी विदेश विभागले यस हप्ता न्यूयोर्कमा अर्को हप्ता हुने बैठक अघि पालिस्तानी नेता र प्रतिनिधि मण्डलका अन्य सदस्यलाई भिसा नदिने बताएको थियो। यूएको कूटनीतिक सेवाका प्रवक्ताले संयुक्त राष्ट्र संघसँग भएका विद्यमान मुख्यालय सम्झौताहरू र आयोजक राष्ट्रको रूपमा रहेका दायित्वका आधारमा पनि निर्णय पुनर्विचार गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेहरानले मध्यस्कर्ता मार्फत वाशिङटनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना शर्तहरू पठाएको छ। इरानले मध्यपूर्व युद्ध अघि नै जलमार्गमा नियन्त्रण कायम गरेको थियो। फेब्रुअरीको अन्त्यतिर अमेरिका इजरायली हमलाबाट शुरू भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महीनौदेखि गतिरोधमा फँसेका छनृ र चीनले चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइवान उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रहहरू प्रक्षेपण गरिएका हुन्।
7: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा चलिरहेको 20 एसियाली खेलकुद प्रतियोगिता एसियाडको दोस्रो दिन नेपालले पदकको आशा गरेका अधिकांश खेलाड़ी पराजित भएका छन्। कराते र उसुगा खेलाड़ीको विगतको प्रदर्शनलाई आधार मानेर राष्ट्रिय खेलकुद परिषद राखेपाले स्वर्ण सहित दोहोरो अंकमा जापानमा पदक जित्ने घोषणा गरेको थियो। तर आइतबार नागोयाको तोयोहाशी जिम्नाजियममा नेपाली टोलीको निराशाजनक प्रदर्शन हुँदा सरकारको तीन वर्ष अघिदेखिको मिशन पूरा हुन नसक्ने अवस्थामा पुगेको हो। कराँतेबाट निश्चित पदकको आशा लिएर जिम्नाजिम पुगेका नेपाल ओलम्पिक कमिटी र राखेपका पदाधिकारी निराश भएर फर्किए। कराँतेको प्रतिस्पर्धामा खेलाड़ीमा मनोबल नै नभए जस्तो देखिएको भनेर व्याख्या विश्लेषण टीका टिप्पणी गरिएको छ। यसपटक कराँतेकी एरिका गुरूङबाट स्वर्ण पदकको आशा थियो। पछिल्लो संस्करणमा रजत जितेकी एरिकाले तीन वर्षमा प्रिमियर लीगदेखि विश्व कराँते महासंघले आयोजना गरेका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। त्यसै गरी अरू खेलमा कराँतेको अनपेक्षित नतिजा देखिएको छ। पदक नै संकटमा पर्ने हो कि भन्ने कतिपयले चिन्ता पनि व्यक्त गर्न थालेका छन्। महिला भलिबलमा भने नेपाली टोलीले विजयी हात पारेको छ। यसअघि नै समूह चरणबाट बाहिरिसकेको नेपाली महिला भलिबल टोलीले किर्गिस्तानलाई क्वालिफिकेशनका लागि भएको खेलमा सोझो सेटमा हराएको हो। त्यसै गरी अस्ट्रेलियाले एक दिवसीय सिरिजको श्रृंखला जितेको छ। अस्ट्रेलियाले जिम्बाब्वे विरूद्धको तीन एक दिवसीय सिरिज जितेको हो। हरारेमा आइतबार भएको तेस्रो खेलमा अस्ट्रेलियाले जिम्बाब्वेलाई अन्तिम बलमा एक विकेटले हराउँदै सिरिज हात पारेको हो। र नेपाल बास्केटबल संघ नेपाललाई इन्टरनेशनल र प्याप्सनको संयुक्त आयोजनामा 16 वर्ष मुनिको अन्तर्विद्यालय छात्र बास्केटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ।
8: खाद्यान्न सहयोग पाएपछि मुगुवासीलाई सजिलो रिपोर्ट। कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्यास्ट फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास्ट फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
8: साझा खबरमा अब कर्णालीमा जन्म र मृत्यु संस्कारमा निशुल्क चामलको प्रसंग। साबिक कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारमा सरकारले दिँदै आएको निशुल्क खाद्यान्न वितरणले निरन्तरता पाउँदा सेवाग्राही खुशी भएका छन्। यसबाट कर्णालीका गरीब विपन्न आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत मिलेको छ। सरकारले प्रदान गर्दै आएको यस चामलले मुगुवासी पनि खुशी भएका हुन्।
10: मुगुको छायना थारा नगरपालिका 8 झ्यारी गाउँकी जौकला विष्ट सुत्केरी छोरा सहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा पुग्नुभयो। सरकारले 30 किलो चामल दिएपछि उहाँ खुशी हुँदै घर फर्कनुभयो।
11: 30 केजी चामल 500 रुपियाँ।
10: साबिका कर्णालीका मुगु हुम्ला डोल्पा जुम्ला र कालीकोटमा सरकारले जन्म र मृत्यु संस्कारमा 30 किलो चामल दिन थालेको 9 वर्ष पूरा भयो। मुगुको लुमा गाउँकी तारा लावट:
12: अब आजकल सरकार दया भयो, हामीले सुविधा आजकल सरकार दया भएर अब हस्पिटल भुत्केरी भयो भने रुसिए मिल्दै बाकालाई मिल्दै सुविस्ता पाथ्यो। खाद्य त्यसरी चामल दिए त हामीले धेरै राम्रो अरमलो ख होला। सरकारले धेरै राम्रो गरे।
10: 2073 सालबाट जन्म र मृत्युको चामल निरन्तर वितरण शुरू गरिएको हो। कर्णालीमा जन्म र मृत्यु दर्ता प्रमाण पत्र सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिशका आधारमा खाद्य कार्यालयले चामल वितरण गर्दै आएको छ। छोरीको चामल लिन आएका बुबा ईसब बिक:
13: सरकारले यति राम्रो काम गरिरहेछन्, नेपाल सरकारले हामीलाई, किनकि अझै पनि यो सुत्केरी महिलाको अझै पनि बढी होस् होइन, सरकारले
10: मुगुमा आर्थिक वर्ष 2082-83 688 जन्म र 73 जनाको मृत्युमा गरी जम्मा 761 जनाले 228.30 केजी चामलको 19,30,050 रूपियाँ बराबरको चामल वितरण भइसकेको छ। दूरीको आधारमा ढुवानी खर्च बापत 70,000 रूपियाँ पनि दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख केशव गिरीले बताउनुभयो।
14: नागरिक उत्सुकता एकदम बढेकै पाउन सकिन्छ र हामीले यो सेवा लिनको लागि हामीले स्थानीय तहको सिफारिस माग्छौं अनि जन्म दर्ता अथवा मृत्यु दर्ता अनि जन्मको हकमा चाहिँ अस्पतालमा नै डेलिभरी होस् भन्नको लागि अस्पतालको जन्म प्रतिवेदनलाई नै माग्ने व्यवस्था छ। त्यसको कारणले गर्दा केही सेवाग्राहीहरूलाई झन्झिलो हुन्छ, उहाँहरूको जस्तै निवेदनहरू लेख्नको लागि समस्या भयो भने हामीले हेल्प डेस्क राखेर नै यहाँ हामीले निवेदन लेख्ने व्यवस्था पनि गरेका हुन्छौँ। सेवा लिने क्रम बढ्दो छ।
10: कर्णालीका अन्य जिल्ला भन्दा आय स्रोतमा कम भएका कारणले पनि यहाँ जन्म र मृत्यु संस्कारमा चामल लिनेको संख्या बढ़ी रहेको सरोकारवालाहरूको भनाइ छ। नागरिकले निशुल्क 30 केजी चामल सँगै भूगोलको आधारमा नगद रूपैयाँ पनि पाउने गरेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
7: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
8: बंगालको खाड़ीबाट आउने प्रणालीको निगरानी गर्दै मौसम विभाग पानी पर्ने सम्भावना र प्रभावबारे पूर्व तयारी गर्न कमाण्ड पोस्टको निर्देशन। भोटेकोशी बारेले क्षतिग्रस्त सड़क दशै अघि नै पुननिर्माण गरिसक्ने योजना।
7: संघीय निजामती विधेयकको मस्यौदामा सुविधा दिएर कर्मचारीलाई अवकाशको प्रस्ताव। 73 जिल्लाका 6,000 वडामा कांग्रेस अधिवेशन। एमालेमा धकेलियो ओलीको विकल्प खोज्ने मुद्दा।
8: खडेरीले रित्तिदै सुदूरपश्चिमका दलित बस्ती। जन्म र मृत्यु संस्कारमा कर्णालीवासीलाई खाद्यान्न सहयोग। 2 महिनादेखि उधारोमा चल्दै सुदूरपश्चिम सरकार।
7: प्यालेस्टिनी अधिकारीहरूको भिसा सम्बन्धमा पुनर्विचार गर्न युरोपेली संघद्वारा अमेरिकालाई आग्रह। हर्मुज जलमार्ग पुनः खोल्न इरानको नयाँ शर्त।
8: र विश्व इजरायली खेलकुदमा महिला भलिबलमा पहिलो जीत। कराँतेतर्फ एरिका गुरूङ सेमी फाइनलमा पराजित।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्साफले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेका नेताहरू जो आफूभन्दा ठूला बड़ा व्यक्तिलाई भेट्दाखेरि आशीर्वाद लिने र ढोक भेट गर्ने चलन त्यसै पनि छ। तर कतिपय व्यक्तिहरू चुनाव आउन लागेको बेलामा नेताहरू नजिकिन खोजेको भनेर शंका उपशंका पनि गर्ने गर्दछन्। यहाँ एउटा घरको अगाडिपट्टि आँगन जस्तो देखिएको छ जहाँ एकजना अलि वृद्ध अवस्थाका जस्ता देखिने व्यक्ति छन्। तिनको ठिक नजिक खुट्टा ढोक्न खोजेको जस्तो देखिन्छ। एकजना कोट प्यान्ट र टोपी लगाएका व्यक्ति ढोक गरे भनेका छन् र ती ढोगी मागिराखेका व्यक्ति भने केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, फेरि चुनाव आउन लाग्यो कि क्या हो।
8: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिले ललित प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
15: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। रसुवाका सुरुङमा काम गरेका कैलाली र बर्दियाका 47 जनाको पारिश्रमिक वितरण वडा सञ्जाल र थारू व्यापार संघद्वारा पनि राहत वितरण। असोज 8 गतेदेखि 12 गतेसम्म नेपालमा भारी वर्षाको प्रक्षेपण। कुन ठाउँमा कति पानी पर्ने अहिले भन्न नसकिने मौसमविदको भनाई। टीकापुरमा विपदमा बाल बालिकाको संरक्षणमा सरकारको भूमिका विषय छलफल तथा अन्तर्क्रिया र बौनियामा सम्पन्न निरंकारी मण्डल नेपालको 37औं वार्षिक साधारण सभा सक्रिय। अब खोज खबर विस्तारमा। रसुवा स्थित जलविद्युत आयोजनामा श्रम गर्न गएका कैलाली र बर्दियाका नागरिकको पारिश्रमिक वितरण गरिएको छ। कैलाली र बर्दियाका 47 जनाको पारिश्रमिक उनीहरूलाई काममा लैजाने तुलाराम चौधरीले वितरण गर्नुभएको हो। रकम पाउनेमा 14 जना बाढ़ीग्रस्त क्षेत्रबाट फर्केर आएका कामदार छन् भने 33 जना बेपत्ता छन्। बेपत्ता भएका टीकापुरमा 25, जानकीका 4 र बर्दिया गेरुवाका 4 जना रहेका छन्। थप खबर सहकर्मी छविलाल चौधरीबाट।
1: रसुवाको सुरुङमा काम गरेका टीकापुरका नागरिकको पारिश्रमिक वितरण गरिएको छ। रसुवाको भोटेको सिप बाढ़ीपछि टीकापुर जानकी र बर्दियाका केही नागरिक घर फर्किएका र केही अझै बेपत्ता रहेकाले उनीहरूको पारिश्रमिक यहाँबाट उनीहरूलाई काममा लैजाने ठेकेदार तुलाराम चौधरीले कम्पनीबाट बुझेर ल्याएर टीकापुर वडा नम्बर 1 का वडाध्यक्ष मोहन विकको रोहबरमा पीड़ितका परिवारलाई बुझाउनु भएको छ। तुलारामले टीकापुर र बर्दियाका 47 जना कामदारको पारिश्रमिक 18,76,573 रूपियाँ आफ्नो खातामा कम्पनीले जम्मा गरिदिएको, थोरै काम गरेकालाई पनि महिनाभरिकै पारिश्रमिक दिएकाले बुझाउन थालेको बताउनुभयो।
2: जम्मा यो घर आएको सहितको लागि 47 जनाको सम्पर्क विहीन त हजुरको हाम्रो बर्दिया सहितको हाम्रो चौधरी टोल 30 जना 18,76,573। अब बाँकी पहला वा कम्पनीद्वारा जुन हिसाबले जान्छ हामी पनि त्यही हिसाबले हो जाने।
1: कम्पनीले कामदारको पुरानो पारिश्रमिक र भदौ महिनाको 10 गतेसम्म मात्रै काम गरेको भए पनि पूरै महिनाको पारिश्रमिक पठाएको छ। टीकापुर नगरपालिका वडा नम्बर 1 का वडाध्यक्ष मोहन विकले अहिले कामदारको पारिश्रमिक मात्र उपलब्ध भएको, बाढ़ीमा हराएकाहरूको खोजी कार्य अझै जारी रहेकाले सास या लासको खोजी भइरहेको, राहत तथा क्षतिपूर्तिको प्रक्रिया सरकारले थाल्ने बताउनुभयो।
3: यो महाविपत्ति हो, त्यहाँ काम गर्न जानुभयो निर्माण कम्पनीलाई पनि यत्रो ठूलो घटना हुन्छ होला भन्ने थाहा थिएन, यहाँबाट काममा लैजाने मान्छेलाई पनि यत्रो घटना हुन्छ भन्ने कुरा थाहा थिएन। यो एउटा आपत आइलाग्यो, यो आपत हामी सबैले सहनुको विकल्प छैन, हामीले सहनु पर्छ। यसलाई हामीले अब कसरी शक्तिमा बदल्ने त्यो कुरा, पीड़ितहरू त अझै पनि पीड़ामा हुनुहुन्छ, हामी अभिभावक नजिकका छर छिमेक सबैले चाहिँ उहाँलाई शक्ति प्रदान गर्नुपर्छ, उहाँलाई चाहिँ निरुत्साहित गर्ने होइन शक्तिका रूपमा प्रदान गरेर अगाडि बढ्नु।
1: वडाध्यक्ष विकले यो विपत्तिको समयमा आफू सम्हालिन र परिवारलाई सम्हाल्न अनुरोध गर्दै स्थानीय सरकार आफ्ना नागरिकको पीड़ामा साथमा रहेको बताउनुभयो।
3: रसुवाको बाढ़ीका कारणले गर्दा हाम्रो पालिकाका 24 जना नागरिकहरू त्यो सुरुङभित्र हुनुहुन्छ, उहाँको अवस्था अझै तपाईँ चाहिँ के हो भन्ने कुराको हामीले पहिचान गर्न सकेका छैनौँ। सरकार साँझ बिहान हजुरले जतिखेर जहाँ भन्नुहुन्छ त्यहाँ उपस्थित, यो प्रकोपले तपाईँ हजुरहरू बसेको त्यो चाहिँ एउटा वातावरण सिर्जना गरेको, तपाईँहरूका बच्चा बच्चीको शिक्षा दीक्षा हजुरहरू तपाईँ चाहिँ काम गर्न चाहने रोजगारका अवसरहरू खोज्नेहरूको ग्यारेन्टी सरकारले गर्छ, त्यो स्थानीय सरकारले गर्छ, संघीय सरकार प्रदेश सरकार सबैले गर्छ।
1: बाढ़ीपछि टीकापुर नगरपालिकाका 25 र जानकी गाउँपालिकाका 4 जना अझै सम्पर्क विहीन छन्।
0: सहकर्मी छपिलाल चौधरी। अब बाँकी खबर। टीकापुर नगरपालिका वडा नम्बर 4 ले टोल विकास संस्था वडा सञ्जाल भोटेकोसी बाढ़ीबाट बेपत्ता भएका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। वडा सञ्जालका अध्यक्ष गीता कुँवरको संयोजकत्वमा भएको राहत संकलनबाट 80,161 रूपियाँ बाढ़ीबाट बेपत्ता भएका परिवारलाई सहयोग गरिएको छ।
4: विपद भने त हामीहरूलाई पनि भोलि आइपर्छ, कसैले पनि त्यो आउँछ भने थाहा नभएर आउँछ, त्यसको लागि हामीहरूले यो जो विपदमा पर्नु भएको छ उहाँहरूलाई सानो सहयोग गरौँ भनेर हामीहरूले जुन हाम्रो 4 नम्बरको वडा सञ्जालमा छलफल चलाएर अनि हाम्रो वडाबाट समन्वय गरेर हामीहरू सानो सहयोग लिएर आएका हौँ। यसैले नै अब सम्पूर्णलाई हामीले अब त्यो घाउमा एउटा मलमपट्टी लगाउने एउटा आधार मात्र हो, हामीले अब अरू त हामीले गर्न पनि केही पनि सक्दैनौँ भनेपछि अहिले हामीलाई पऱ्यो भोलि अर्कोलाई पनि पर्न सक्छ भनेर सानो सहयोग ल्याएका छौँ।
0: टिकापुर नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष लालवीर चौधरी मार्फत टिकापुर नगरपालिका वडा नम्बर 1 समितिपुरका बर्गर अखिल थारूलाई हस्तान्तरण गरिएको हो। सो रकम नगरपालिका भित्रका रसुवा बाढ़ीमा बेपत्ता भएका 25 परिवारलाई दामाशाहीका हिसाबले वितरण गरिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो।
5: विपदकी बेलामा कतिपय आमाहरू घरमा नै सम्पर्क बनाइ हुई, घर परिवार दुखी हुई, वहाँको नामले कैसी क्या मलमपत्ती लगाई, तना उद्देश्य हमारे रले टोल विकास संस्था से छोट मोट हमारे रकम संकलन के लिए हमारे सबसे ढेर पीड़ित करना हमारे समितिपुर भूकू कमे शिविर शक्तिनगर विपदपुर लगायत एकतापुर के सदस्य बाटे वडा अध्यक्ष मार्फत में जानकारी लेन के कहाँ कहाँ से हुई कहीं हमें ठेक्के नहीं पहचान कर सकता, तथापि हमें एकमुष्ट रूप में हमें 80,161 रूपये हमारे सहयोग रकम ये मंच में हम छोड़ के जैना कहके आयल बाटी हमारे यहाँ के मास आयल बाटी हमारे दुखद घड़ी में यहाँ के मलम पत्ती लगाना उद्देश्य हमारे हुई 4 नम्बर के तरफ से।
0: उहाँले विपत्तिको समयमा वडा सञ्जालले गरेको सहयोग निकै महत्वपूर्ण भएको बताउँदै स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। वडा अध्यक्ष चौधरीका अनुसार वडाका 15 टोल विकास संस्थाबाट संकलन भएको रकम हस्तान्तरण गरिएको हो। थारू व्यापार संघ टिकापुरले पनि रसुवा बाढ़ी प्रभावितका परिवारलाई राहत वितरण गरेको छ। टिकापुर नगरपालिका वडा नम्बर 1 का 20 जनाका परिवारलाई 30,000 का दरले 30,000 राहत वितरण गरेको छ। रसुवामा काम गर्न गएका अहिलेसम्म सम्पर्कमा नआएका 20 र कोही आएका परिवारलाई जनै 1,500 का दरले राहत वितरण नआएका परिवारलाई 1,500 का दरले राहत वितरण गरिएको थारू व्यापार संघ टिकापुरका अध्यक्ष गोपाल चौधरीले जानकारी दिनुभयो। घरमा कमाउने मान्छे सम्पर्कविहीन भएपछि उनीहरूलाई थोरै मात्रामा भए पनि राहत पुगोस् भनी केही व्यापारीहरूसँग रकम संकलन गरेर राहत वितरण गरिएको र आगामी दिनमा पनि सहयोग रहने अध्यक्ष चौधरीले बताउनुभयो।
6: मै काज कहन चाहन्छु कि प्रत्येक व्यक्ति र अस्ति के दया कही करके फिनो थोरै थोरै रुपैया छोट छोट रुपैया कही के फिनो बुना बुना लेके सागर बना सागर के हिसाब से फिनो लाग दही कना र एक दोसर बात र अस्ति के प्रत्येक संस्था यदि कर दी करे से जहाँ तक का तोहर की चिंता हमरन की चिंता बराबर होकर जैसे लागा खजुर रुपये फिनो घाटी की हमारे बड़े दुखी होगी नहीं कोई नहीं सोच सको देशवासी हमारे लगभग जाने हजुर के तीजा में साथ मिले बाटी जहाँ तक का हिंद नाहित समन के हमें लगले भाग कर
0: हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापी रेखा भने सरदरिस्तानको दक्षिणतर्फ रहेको छ। हाल उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको देखिन्छ। साथै उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम उत्तर दिशातिर सर्ने देखिएको छ। त्यसले गर्दा नेपालका पनि अधिकांश स्थानमा वर्षा गराउने आकलन गरिएको छ। यसै विषयमा मैले मौसमविद हरिप्रसाद दाहाललाई असोज 8 गतेदेखि नेपालमा भारी वर्षा हुने आकलन गरिएको छ, यसको प्रभाव कस्तो देखिन्छ भनी सोधेको छु।
7: असोज 7-8 गतेबाट चाहिँ अलिकति पानी भारी पानी पर्ने भन्ने धेरैतिर सुनिएको पनि छ, अलिकति हल्ला पनि भइरहेको छ। खासमा चाहिँ अब के हो भन्दाखेरि चाहिँ अहिले जुन विभिन्न मौसमी अवस्थाहरू मौसमी तथ्याङ्कहरू साथसाथै हामी सेटेलाइट भन्छौँ सेटेलाइटबाट आएको जुन तस्विरहरू साथसाथै तथ्याङ्कहरूको चाहिँ विश्लेषण गरेर यो जुन बङ्गालको खाडीमा यसको जुन पूर्वी भूभाग छ त्यतातिर चाहिँ अहिले न्यूनचापीय प्रणाली चाहिँ विकसित भएको साथसाथै चाहिँ अझै त्यो स्ट्रङ अथवा बलियो बनेर चाहिँ पश्चिम उत्तरतर्फ चाहिँ सर्दै जाने जस्तो देखिन्छ। साथसाथै चाहिँ उक्त प्रणालीले जुन त्यो न्यूनचापीय प्रणाली छ त्यसले चाहिँ असोज 7 गतेबाट चाहिँ त्यसको आसपास त्यो न्यूनचापीय प्रणाली चाहिँ अझै स्ट्रङ भएर चाहिँ डिप्रेसन भन्छौँ हामी त्यो न्यूनचापीय क्षेत्र त्यो रूप लिने अनि अझै बलियो हुने जस्तो देखिन्छ। अनि त्यहाँबाट चाहिँ अझै पनि दक्षिण यो ओडिसा क्षेत्र भन्छ अनि दक्षिण ओडिसा क्षेत्रबाट चाहिँ उत्तर आन्ध्र प्रदेशको जुन तटीय क्षेत्र छ त्योबाट चाहिँ जमिनमा प्रवेश गर्ने जस्तो देखिन्छ जुन त्यो वेस्ट बङ्गालमा भएको प्रणाली चाहिँ। र त्यसैले चाहिँ के गर्ने भन्दाखेरि नेपालमा वर्षा गराउने जुन प्रणाली छ त्यही कारणले गर्दाखेरि चाहिँ नेपालमा वर्षा गराउने हो र वर्षा गराउने प्रणाली चाहिँ अलिकति बलियो भएकोले चाहिँ अलिकति धेरै वर्षा गराउन सक्छ भन्ने आकलन हो र साथसाथै चाहिँ अहिले नै चाहिँ त्यसले के कतिको जोखिमको स्तर छ र सम्भावित जुन असर छ त्यसको चाहिँ अहिले नै आकलन गर्न सक्ने अवस्था छैन। त्यसको लागि चाहिँ विभिन्न मोडलहरूले चाहिँ फरक फरक देखाइरहेको छ। हो त्यसको चाहिँ अहिले हामीले जुन निरन्तर रूपमा त्यसको हामी मोनिटरिङ गरिरहेको छौँ र अब त्यसले के कतिको असर पार्छ देशव्यापी रूपमा के कता कता कतिको वर्षा हुन्छ भनेर चाहिँ अब केही दिनमा चाहिँ त्यसलाई अहिले मोनिटरिङ गरिरहेको छ र अब केही दिनमा चाहिँ त्यस सम्बन्धी पनि जुन मौसमी अवस्था के कस्तो रहन्छ देशभरि नै भन्ने पनि हामीले चाहिँ सूचना निकाल्ने अथवा सिनियर हाम्रो स्पेसल बुलेटिन हुन्छ त्यो निकाल्ने गर्ने नै छ।
0: अहिले चाहिँ कुन ठाउँमा कति असर गर्छ र कस्तो हुन्छ भन्ने मोडेल खासै त्यस्तो चाहिँ पत्ता भएको छैन।
7: हजुर, कुन क्षेत्रमा चाहिँ कति वर्षा गराउने र कति असर गर्ने भन्ने चाहिँ अहिले ठ्याक्कै एकिन भइसकेको अवस्था छैन। केही दिनपछि चाहिँ अब त्यसले के कस्तो असर पार्छ र कुन क्षेत्रलाई अलिकति बढी असर बनाउने अथवा कुन क्षेत्रमा चाहिँ कति धेरै पानी पर्ने भन्ने जुन यो दिन भएपछि चाहिँ हामीले त्यो बारे पनि त्यो सूचनाहरू चाहिँ अभ्यर्थी गर्दै जानेछौँ।
0: कुन कुन ठाउँमा त यो सामाजिक सञ्जालहरूमा देखिन्छ अहिले चाहिँ अब यो एकदमै धेरै 400-500-600-700 मिलिमिटरसम्म पनि पानी पर्ने भनेर यसरी त्योहरू आइरहेको अवस्था छ। यो चाहिँ कस्तो आइरहेको सूचनाहरूबाट आएको हो कि यो कस्तो खाले होला? यो टिकापुर क्षेत्रकै कुरा गर्ने भने 741 मिलिमिटर पानी पर्न सक्छ भनेर पूर्वानुमान गरेको जस्तो त्यसमा देखाउँछ त्यो नक्सामा।
7: अब त्यो चाहिँ अब धेरै आउटसोर्स मोडलहरू छन्, अब त्यसमा चाहिँ अब

0: अवस्था छ त्यसको, त्यो मौसमी प्रणालीको अवस्था के कस्तो छ, त्यसले के कस्तो असर बनाउँछ भनेर हामीले त्यो एकदम मोनिटरिङ गरेर सूचना दिइरहेको हुन्छ नि। त्यही भएर चाहिँ जुन आधिकारिक छ यो मौसम सम्बन्धी आधिकारिक, अनि यो जुन मौसम सम्बन्धी पछिल्लो जानकारी छ, अब यसको लागि चाहिँ मौसम पूर्वानुमानमा शाखाले जारी गर्ने सूचनाहरू अनि यो जानकारीहरू चाहिँ फलो गर्दै गर्दाखेरि
1: खोज खबरमा टिकापुरमा विपदमा बालबालिकाको संरक्षणमा सरकारवालाको भूमिका विषयक छलफल लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
2: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्यो
5: होइन चाइनिजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
3: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ कैलालीको टिकापुरमा विपदमा बालबालिकाको संरक्षणमा सरकारवालाको भूमिका विषयक छलफल तथा अन्तर्क्रिया कार्यक्रम भएको छ। थप खबर सहकर्मी रत्ना पुन मगरबाट।
4: कार्यक्रममा बाल क्लब बाल सञ्जालका पदाधिकारी, स्थानीय पालिका टिकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिका, स्थानीय बालिकाका विपद व्यवस्थापन समितिका पदाधिकारी, महिला बाल बालिका शाखा, विपद शाखाका कर्मचारी, शिक्षक तथा सरकारवाला सहभागी थिए। कार्यक्रममा सामुदायिक विकास केन्द्र डोटी सीडीसीका बाल अधिकार संयोजक एकराज बडुले विपदका बेला बाल बालिका विभिन्न खाले जोखिममा पर्न सक्ने भएकाले बाल बालिकाको सुरक्षा र पुनस्थापनामा कसरी काम गर्न सकिन्छ भन्ने कार्यक्रम गरिएको बताउनुभयो।
5: हामी यो चारवटा पालिकाको चाहिँ जुन डीआरआरमा काम गर्छौं, उहाँहरूमा चाहिँ हाम्रो दिमागमा के हुनु पर्यो भन्दाखेरि हामीले बनाउने योजना, हामीले बनाउने कार्यक्रम र हामीले गर्ने क्रियाकलापहरूसँग सम्बन्धित रहेर चाहिँ पूर्व तयारीको अवस्थामा चाहिँ हामीले के कामहरू गर्न सक्छौं, अनि यदि विपद आइलाग्यो भने त्यो बेला चाहिँ हामीले कसरी काम गर्न सक्छौं, त्यसरी चाहिँ त्यो बेला चाहिँ हामीले बालबालिकालाई राखेर चाहिँ बालबालिकाको प्रोटेक्सनको कुरा, त्यो बेला हुन सक्ने एब्युजको कुराहरू, विपदको बेला धेरै बालबालिकाहरू चाहिँ बीचबिखन

0: कुरा समस्यामा पर्ने उहाँलाई एब्युज हुने खालको कुराहरू हुन्छ नि त. त्यसैले हामीले चाहिँ कम्ती कम यो समयमा चाहिँ हामी कसरी जान सक्छौँ भन्ने तरिकाले चाहिँ हामीले जोडेर चाहिँ यो उद्देश्य राखेर चाहिँ कार्यक्रम शुरू गरेका छौँ.
1: उहाँले सुदूरपश्चिममा 18 वर्ष मुनिका बाल बालिकाको स्थिति थाहा पाउनका लागि प्रदेश सरकारसँग समन्वय गरेर बाल बालिकाको स्थिति पत्र प्रकाशित गर्न थालिएको बताउनुभयो.
0: सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत चाहिँ हामी कति बजेट चाहिँ प्रदेश सरकारले चाहिँ बाल बालिकाका लागि एलोकेट गर्दैछ भनेर रिसर्च गर्दैछौँ. त्यसमा जहाँ चाहिँ बाल बालिकाहरूले चाहिँ पुलमा पनि बाटो हिँड्छ भने त्यसलाई हामी त्यस्ता बजेट कति छन्, जहाँ चाहिँ डाइरेक्ट बालबालिकाको बजेट कति छ भनेर एनालाइसिस गर्दैछौँ. त्यो एनालाइसिस गर्यो भने सुदूरपश्चिम प्रदेश सरकारले पछिल्लो 3 वर्षमा चाहिँ बालबालिकाको लागि कति बजेट एलोकेट गरेको छ भन्ने पनि रिसर्च आउँछ. त्यो पनि लगत्तै एउटा हामी 1-1.5 महिनामा त्यसको रिसर्च पनि आउँदैछ. अनि अब चाहिँ बालबालिकाहरूको चाहिँ स्थिति के छ भनेर चाहिँ बालबालिकाको स्थिति पत्र पनि हामी प्रकाशन गर्दैछौँ. अहिलेसम्म चाहिँ सुदूरपश्चिममा चाहिँ स्थिति पत्र पनि छैन कि बालबालिकाहरूको चाहिँ. त्यो भएपछि हामीलाई काम गर्न सजिलो हुन्छ भन्ने तरिकाले भयो.
1: प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 सुदूरपश्चिममा विपदका कारणले 17 जना बालबालिकाको मृत्यु भएको छ भने 19 जना बालबालिका घाइते भएका र 2 जना बालबालिका बेपत्ता भएका छन्.
0: यसो हेर्दाखेरि 17 जना बालबालिकाले अकालमा चाहिँ ज्यान गुमाइराख्नु भएको छ. अझै पनि हाम्रो यो आर्थिक वर्षभित्र पनि 19 जना घाइते भए, 2 जना बेपत्ता भयो कि बालबालिकाहरू चाहिँ यही के पो विपदको कारणले गर्दाखेरि चाहिँ. त्यसैले हामी काहीँ न काहीँ चाहिँ बालबालिकाहरू यो विपदले हामीलाई काहीँ न काहीँ प्रभाव पारिराखेको छ.
1: नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति लोकराज जोशीले विपद व्यवस्थापनका लागि संघीय कानून तथा नीतिगत व्यवस्था तयार रहेका बताउँदै विपद व्यवस्थापन राहत दिएर रकम दिएर मात्रै नहुने भएकाले विपद व्यवस्थापन जोखिम हस्तान्तरण गरेर मात्रै हुने भएकाले त्यसमा काम गर्नुपर्ने बताउनुभयो.
2: के के घटनाहरू घटेको छ र क्षतिको रेसियो यसरी नै भोलिका दिनमा बढ्न सक्छ भनेर हाम्रो पालिका अथवा हाम्रो विद्यालय पनि हामी बनाउन सक्छौँ. त्यसरी विद्यालयमा पनि हामी यो रेकर्ड राख्नुपर्छ. होइन चोटपटक लाग्यो भने राख्नु विद्यालयमा. अब के कारणले गर्दा चोटपटक लाग्यो, हावा हुने कारणले गर्दा अक्षर गरेर हामी विद्यालयमा विद्यार्थीहरूलाई असर पार्ने त्यो हावाहुरीको कारणले गर्दा बाँकीको बिजुलीको पोलहरू खसेर रुखको हाँगाहरू खसेर होइन धेरै क्षति भएको देखिन्छ कि पहाडतिर त. अब हाम्रो चाहिँ रिस्क के छ त्यो हेरेर
1: उहाँले गैर प्राकृतिक र प्राकृतिक विपदले जोखिम निम्त्याउने भएकाले विद्यालयमा भएका प्रकोप पहिचान गरी न्यूनीकरणमा काम गर्नुपर्नेमा जोड़ दिनुभयो. जोशीका अनुसार विपदका कारणले विगत 10 वर्षमा 14,569 मानिसको मृत्यु भएको छ.
3: सहकर्मी रत्नापुर मगर. अब बाँकी खबर. भेरी साहित्य समाज कैलाली जिल्ला शाखाको टीकापुरमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले दुर्गा प्रसाद भण्डारीको अध्यक्षतामा 9 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ. उक्त समितिमा उपाध्यक्ष कान्ति प्रसाद गेवाली, सचिव गौरी कुमारी जैशी, सहसचिव कमल प्रसाद भाटे र कोषाध्यक्ष नयन सिंह ओड रहनु भएको छ. यसैगरी सदस्यहरूमा अमित कुमार चौधरी, मणिराम सुनार, शान्ति काफले र रमेश वादी रहनु भएको छ. नवनिर्वाचित कार्य समितिलाई संस्थाका केन्द्रीय सल्लाहकार सदस्य एवं अध्यक्ष मण्डलका संयोजक डाक्टर हरिप्रसाद तिमलेसेनाले शपथ ग्रहण गराउनु भएको थियो. नवनिर्वाचित कार्य समितिलाई समाजका केन्द्रीय सल्लाहकार तिमलेसेना, अध्यक्ष बस्नेत लगायतले शुभकामना तथा बधाई दिनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष भण्डारीले समितिको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभएको थियो. खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम.
4: हार्दिक सुनचानी पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्. एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
5: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको हितरी रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974.
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा.
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने.
6: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
7: महिनाको महिनावारी गडबडीको समस्या,
6: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
7: पेट सम्बन्धी सम्पूर्ण समस्या,
6: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
7: ईसीजी सेवा,
6: डिजिटल एक्सरे सेवा
7: र प्रयोगशाला ल्याब सेवा.
6: फोन नम्बर 9844-27359 र 9848-42-73. सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टीकापुर, जालपादेवी मन्दिर नजिकै.

0: मौका पिए रही था कभी पेंसिल ले रही था कभी झोले फटा का आज इठा का कना हो बाबा के उस तबाटिन गटीलो ठाउं से झोला अनले से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहत
0: का हुई कभू लड़का कभी हेरा कही था कभू पेंसिल हेरा कही था कभू झोले फटा कही था बढ़िया ठाउं से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुड़ झोला आन लगाती ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कहिए का आनल झोला दस का टस बातें ये बुरहक ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर्षित
1: लिया लिया मैं अब नहीं जाइबू रख गई यहाँ झोला उद्योग में रख गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त बाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463 र 98164600204
10: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर कैलालीको बर्दगोरिया गाउँपालिका दुई सड़कपुर बौनियामा सन्त निकारी मण्डल नेपालको 67 वार्षिक साधारण सभा भएको छ सन्त निकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष गोविन्द विक वडा नम्बर एकका वडा अध्यक्ष मिथुन गौतम सशस्त्र प्रहरी बल सड़कपुर सुखटका डीएसपी विश्वनाथ पोखरेल लगायतको उपस्थित रहेको थियो कार्यक्रममा सन्त निकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो केन्द्रीय कोषाध्यक्ष कृष्ण कन्हैया पाठकले आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो केन्द्रीय सदस्य देवराज रिमालले स्वागत मन्तव्य गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन केन्द्रीय महासचिव नरबहादुर विश्वकर्माले गर्नुभएको थियो खोज खबरमा अब पालो जनआवाजको विपदमा बालबालिका बढ़ी जोखिममा पर्छन् आजको जनआवाजमा हामीले विपदमा बालबालिकाको संरक्षणलाई किन प्राथमिकता दिनुपर्छ भनी केही नागरिकलाई सोधेका छौं
11: नमस्कार म कल्पना मिश्र महिला बालबालिका शाखा जोशीपुर विपदको बेलामा बालबालिकाको संरक्षण किन गर्नुपर्छ भने बालबालिका चाहिँ एकदमै संवेदनशील हुन्छ विपदको बेलामा अब आफ्नो संरक्षण बच्चाले चाहिँ आफै गर्न नसक्ने र उनीहरूलाई विशेष किसिमको संरक्षण भएको हुनाले बालबालिकाको सर्वोत्तम हितलाई कायम राख्दै विपदको बेलामा बालबालिकाहरूलाई विभिन्न किसिमका हिंसाहरू हुन सक्छन् यौन हिंसाहरू भए होइन त्यसपछि उनीहरूको लागि सुरक्षित आवासस्थानको पनि आवश्यकता हुने भएको र उनीहरूले आफूले चाहिँ आफ्नो अभिभावकहरू गुमाउन सके पनि हुन सक्छन् त्यति बेला चाहिँ अब बालबालिकाहरूलाई हामीले कसरी संरक्षण गर्दाखेरि उनीहरूको सर्वोत्तम हित कायम हुन्छ भन्ने उसले बालबालिकाहरूलाई विपदको बेलामा विशेष संरक्षण गर्नुपर्छ जस्तो लाग्छ
12: नमस्कार म नेत्र प्रसाद जैसी जानकी गाउँपालिकामा विपद व्यवस्थापन शाखामा काम गर्छु विपदमा सबैभन्दा संवेदनशील अथवा जोखिममा पनि बालबालिका हुने भएकाले हामीले प्राय यो लक्षित वर्ग भनेर अथवा संकटासन्न परिवार भनेर त्यसमा हामीले बालबालिका अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिकहरूलाई पनि समेटेका हुन्छौं त्यो मध्ये पनि अझै बालबालिका त्यसमा पनि 5 वर्ष मुनिका बालबालिकाहरू बढ़ी संवेदनशील हुने भएका कारणले उनीहरूको संरक्षणलाई जोड़ दिनुपर्छ पछिल्लो समयमा स्थानीय तहहरूले पनि यो लक्षित वर्गका कार्यक्रम अथवा त्योसँग सम्बन्धित कुनै पनि कार्यक्रम गर्नु पर्यो भने महिला बालबालिका अपाङ्गता भएका व्यक्तिहरू उहाँहरूलाई चाहिँ पहिलो प्राथमिकता दिएर उहाँहरूको संरक्षणलाई ध्यान दिएर पहिला नै उहाँहरूलाई दिनुपर्ने पूर्व सूचना सबैलाई दिने कुरा भयो, तर प्राथमिकताका आधारमा अझै बालबालिका भएका परिवारकोलाई बढी प्राथमिकता दिएर उनीहरूलाई सूचना दिने, उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कुराहरू चाहिँ भइराखेको छ।
13: नमस्कार, म राधिका गिरी, म बाल कल्याणसँग काम गर्छु। विपदमा बाल बालिका, किशोरीहरू, महिलाहरू, अपाङ्गता भएकाहरू सबैभन्दा बढी जोखिममा पर्ने गर्छन्, त्यसमा सबै जानकार पनि छन्। सबैभन्दा बढी जोखिममा पर्ने हुँदाखेरि हामी सबैको दायित्व के हो भने त्यस्तो घटना परिघटनाबाट हामीले चाहिँ जोगाउनु पर्ने हुन्छ, र यो जोगाउन एक्लैले सम्भव नभएको हुँदाखेरि यसमा समन्वय सहकार्य अपरिहार्य देखिएको छ।
14: नमस्कार, म रिजु सुगा चौधरी, भजनी नगरपालिका अधिकृत महिला विकास। विपदको समयमा बालबालिकालाई प्राथमिकता किन दिनुपर्छ भन्दा बालबालिकाहरूलाई विशेष गरी त्यो समयमा यौन दुर्व्यवहारहरू हुने भएको कारणले गर्दाखेरि अनि बालबालिकाहरूलाई सर्प दंशको समस्याहरू हुने भएको कारणले गर्दा विशेष गरी प्राथमिकता दिनुपर्छ। त्यस बेला बालबालिकाहरूको मेन बाहकहरू नै अब यदि गुमाउनु भएको छ भने पनि त्यस बेला बालबालिकाहरूको जिम्मेवारी भनेको हाम्रो यो सरकारवाला क्षेत्रकै हो। त्यस कारणले गर्दा बालबालिकालाई प्राथमिकता दिँदाखेरि उहाँहरूलाई चाहिँ विशेष गरी सुरक्षा हुने भएको कारणले गर्दा प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ।
15: नमस्कार, म संगीता शाह, टिकापुर नगरपालिकाबाट। विपदमा बालबालिकाहरूलाई विशेष ध्यान दिनुपर्छ, किनभने उनीहरू अन्य व्यक्तिहरू भन्दा चाहिँ अलिकति शारीरिक मानसिक रूपमा पनि कमजोर रहने हुँदाखेरि उनीहरूको लागि शिक्षा, स्वास्थ्य र संरक्षणको हिसाबले चाहिँ बालबालिकाहरूलाई ख्याल गर्नुपर्छ। त्यतिखेर बालबालिकाहरू विभिन्न दुर्व्यसनमा फस्न सक्ने, विभिन्न यौनजन्य क्रियाकलापमा बालबालिकामाथि यौनजन्य क्रियाकलापहरू हुन सक्ने भएको हिसाबले गर्दाखेरि उनीहरूलाई शारीरिक, मानसिक र अन्य कुराहरूको हिसाबले पनि बालबालिकाहरूलाई चाहिँ प्रोटेक्सन गर्न चाहिँ एकदमै जरुरी देखिन्छ।
10: यसै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। रसुवामा सुरुङमा काम गरेका कैलाली बर्दिएका 47 नागरिकको पारिश्रमिक वितरण, ओडा सञ्जाल र थारू व्यापार संघद्वारा राहत वितरण। असोज 8 गतेदेखि 12 गतेसम्म नेपालमा भारी वर्षाको प्रक्षेपण, कुन ठाउँमा कति पानी पर्ने अहिले भन्न नसकिने मौसमविदको भनाई। टीकापुरमा विपदमा बालबालिकाको संरक्षणमा सरकारवालाको भूमिका विषय छलफल तथा अन्तर्क्रिया। र बौनियामा सन्त निरंकारी मण्डल नेपालको 37औं वार्षिक साधारण सभा सम्पन्न। अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रयोग सुन्दै गर्नुहोला। नमस्कार।

0: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्नेछ।
1: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
2: कागजात हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टीकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टीकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-67-05।
3: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
0: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
4: छिछि, कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
5: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
6: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
4: कता छ त त्यो?
6: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
4: फोन नम्बर कति हो भाइ?
6: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20-300 हो। अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टीकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 र 98-656-92-026।
7: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
8: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
7: त्यहाँ के पाइन्छ त दाजु?
8: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
7: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
8: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
7: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
8: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
9: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99। समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएम को पर्वती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 5 गते सोमबार, तदनुसार सेप्टेम्बर 21 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईको आजको राशिफल, तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दै छौं ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि एकाग्रताको साथमा मेहनत गर्नुहोला, सफलता मिल्नेछ। वृष राशि हुनेहरूको लागि पूरा गर्न नसक्ने वाचा नगरौं, समाजमा मान सम्मान बढ्नेछ। मिथुन राशि हुनेहरूको लागि आज ऊर्जावान महसुस गर्नुहुनेछ, अधिकारी वर्गहरूबाट सहयोग पाइएला। कर्कट राशि हुनेहरूको लागि अर्थ अभावले चिताएको कार्य सम्पादन गर्न गाह्रो हुनेछ, आर्थिक वा व्यावसायिक क्षेत्रमा सुधार हुनेछ। सिंह राशि हुनेहरूको लागि धार्मिक र आध्यात्मिक क्षेत्रमा प्रगति हुनेछ, कानून विपरीत कार्य नगर्नुहोला। कन्या राशि हुनेहरूको लागि कार्यक्षेत्रमा विरोधी तत्वहरू सक्रिय रहनेछन्, यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोला। तुला राशि हुनेहरूको लागि व्यापार व्यवसायमा सन्तानमा सहयोग मिल्नेछ, पारिवारिक सम्बन्ध सबल हुनेछन्। वृश्चिक राशि हुनेहरूको लागि कार्यक्षेत्रमा वरिष्ठजनहरूको सहयोग मिल्नेछ, राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। धनुराशि हुनेहरूको लागि कार्यक्षेत्रमा आश मर्दो कार्य सम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर हुन सक्नुहुनेछ, घर परिवारमा भाई बहिनीहरूको साथ र सहयोग मिल्नेछ। मकर राशि हुनेहरूको लागि आफन्तहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ, घरको साथ सजावटमा धन खर्च हुनेछ। कुम्भ राशि हुनेहरूको लागि आफन्तहरूसँग रमाइलो समय बित्नेछ, पहिला गरिएका कार्यको प्रशंसा हुनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि धर्म कर्ममा रुचि बढ्नेछ, विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौं तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5-61-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुदेश गान।

0: स्वदेशखान पछि अब सुनौं आज टीकापुर र आसपासका क्षेत्रमा हुने सार्वजनिक कार्यक्रमहरू के छन् त। आज रानी जमरा कोलरिया सिंचाई प्रणाली जल उपभोक्ता संस्था मूल समितिको 28 वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम रहेको छ। समय बिहान 11 बजेबाट, स्थान संस्थाको कार्यालय टीकापुर कैलाली। यसै गरी गणेश उत्सव कार्यक्रम नारायणपुरमा जारी गणेश उत्सव कार्यक्रमको आज समापन कार्यक्रम रहेको छ। समय दिउँसो 2 बजेबाट, स्थान टीकापुर नगरपालिका वडा नम्बर 6 नारायणपुर। अब सुनौ सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो जानकी, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकधोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे निशाना, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 33 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे बदलिएको जीवनशैली, 6 बजे खोज खबर, 7 बजे देउडा भाका, 7:30 बजे साझा खबर, 8:05 बजे समानताका स्वरहरू, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ हो।
1: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
1: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
1: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
1: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851882646।
3: कामदार आवश्यकता सम्बन्धी सूचना।
4: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
3: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
9: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
10: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड़न छोड़ी र सड़क पेटी छेउछाउमा नबाधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
9: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागू औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौ।
10: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।
11: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98-48-53-61-95।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुत्रके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।
7: गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
8: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
7: श्री गणेश उत्सवका कार्यक्रमहरू: भोटेकोशीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने
8: विद्यालय स्तरीय नृत्य कार्यक्रम,
7: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम,
8: हरेक दिन बिहान योग कार्यक्रम,
7: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
8: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर चौराहा, कैलाली।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप छ हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौं। आजको कार्यक्रममा जानकी गाउँपालिकाको महिला तथा बालबालिका शाखा मार्फत चालू आवमा सञ्चालन गरिने कार्यक्रम सम्बन्धीको जानकारी, जगतपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवा प्रवाह सम्बन्धीको जानकारी र जनावास प्रस्तुत गर्नेछौं। कार्यक्रमकै शुरूमा जानकी गाउँपालिकामा महिला तथा बालबालिका शाखा मार्फत चालू आवमा सञ्चालन गरिने कार्यक्रम सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। सुनौ शाखा प्रमुख यमुना विष्टसँग गरिएको यो कुराकानी।
1: जानकी गाउँपालिकाले आर्थिक वर्ष 83-84का लागि केही कार्यक्रमहरू छ। यो वर्ष चाहिँ अरू वर्षभन्दा अलिक केही कार्यक्रमहरू चाहिँ थोरै छन् हामीसँग। हामीले यो वर्ष गर्ने कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण, जुन हाम्रो नियमित कार्यक्रम हो, त्यो चाहिँ हामीले निरन्तर गरिरहेका पनि छौँ, यो वर्ष पनि छ। त्यसै गरी हिंसा निवारणका लागि लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान छ, त्यो राष्ट्रियव्यापी रूपमा हामी मनाउँदै आएका छौँ। त्यसलाई चाहिँ हामीले निरन्तर दिँदै यो वर्षको कार्यक्रममा पनि समावेश गरेका छौँ। त्यसै गरी हामीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसीय कार्यक्रमहरू छन्। जुन दिवसहरू मितिहरूमा आउँछन् त्यो दिवसहरूमा विशेष गरी महिला बालबालिका क्षेत्रमा सम्बन्धित दिवसहरूलाई चाहिँ मनाउने गरी त्यसरी चाहिँ यो वर्षको कार्यक्रम हामीले 3 कार्यक्रम मात्र छुटेका छौँ।
2: अब यी कार्यक्रमहरू चाहिँ कसरी सञ्चालन गर्नुहुन्छ त?
1: कार्यक्रमहरू त नियमित कार्यक्रमहरू हुन्। अपाङ्ग परिचय पत्रका लागि वार्डदेखि सिफारिस आएर त्यो प्रक्रिया हुन्छ, सो अनुसार नै नियमित हामीले वितरण गर्दै गरेका छौँ। अब 16 दिने अभियानहरू यो वर्षभन्दा अघिल्लो वर्ष चाहिँ वाडाहरूसँग, पालिकाले र प्रहरी कार्यालयहरूसँग विभिन्न सरकारहरू, बर्गरहरू, स्वास्थ्य स्वयंसेविकाहरू, आमा समूहका सहभागीहरूलाई सहभागी गराएर सचेतनामूलक तरिकाले चाहिँ कार्यक्रम गर्दै आएका छौँ। त्यसो अनुसार नै यो पटक पनि सञ्चालन गर्छौँ भन्ने चाहिँ छ।
2: अपाङ्गता परिचय पत्र चाहिँ विगतमा पनि यहाँहरूले वितरण गर्नुभएको छ, यो वर्ष पनि रहेछ, खास यो चाहिँ कसरी गर्नुहुन्छ यहाँहरूले?
1: अपाङ्गता परिचय पत्र वितरण चाहिँ हाम्रो अब हामीले निवेदन संकलन गर्छौँ, खास त मासिक रूपमा वितरण गर्ने भन्ने चाहिँ छ। आवश्यकताको आधारमा भन्दाखेरि चाहिँ निवेदन संकलन गर्छौँ, कहिलेकाहीँ चाहिँ कुनै महिनामा निवेदनै पर्दैन। सो महिनामा चाहिँ हामी बैठक बस्दैनौँ समन्वय समितिको, जुन महिनामा चाहिँ निवेदन धेरै संकलन भएको छ अथवा 1-2 महिना निवेदन संकलन गर्छ र संकलन गरेका निवेदनहरूलाई चाहिँ उहाँहरूलाई, जसको निवेदन संकलन भएको छ उहाँलाई खबर गरेर समन्वयमा उहाँहरूको रिपोर्टहरूको आधारमा, रिपोर्ट विश्लेषणका आधारमा अपाङ्ग समन्वय समितिको बैठक बस्न पालिकामा र सो अनुसार आवश्यकताको आधारमा कार्यविधिमा टेकेर चाहिँ परिचय पत्र वितरण गर्दै आइरहेका छौँ र सो अनुसार नै गर्छौँ।
2: जस्तो यो यसको प्रकार पनि होला नि त?
1: हजुर, अपाङ्गताको प्रकारमा अब अहिले त अपाङ्गता चाहिँ प्रकारमा वर्गीकरण छ। क ख ग घ क भन्नाले पूर्ण अपाङ्गतामा ख वर्ग रातो किसिमको कार्ड दिन्छौ, ख वर्ग अति अशक्त अपाङ्गता नीलो कार्ड दिने गरेका छौँ, मध्यम अपाङ्गता पहिलो ग वर्ग पहिलो कार्ड दिन्छौ र सामान्य अपाङ्गता घ वर्ग सेतो कार्डहरू दिने गरेका छौँ। त्यो चाहिँ अब उहाँहरूको गम्भीरताको आधारमा कस्तो कस्तो किसिमको गम्भीरता छ कार्यविधिमा त्यसको व्याख्या रहेको छ। सोमा टेकेर चाहिँ जुन जुन उहाँहरूको अवस्था देखिन्छ, उहाँहरूको केही रिपोर्ट विश्लेषण पनि हुन्छ, उहाँको अवस्थाहरू पनि हामीले हेर्छौँ, सो आधारमा चाहिँ उहाँहरूलाई कस्तो किसिमको कार्ड दिने भनेर चाहिँ कार्यविधिमा लेखेको छ। सो उल्लेख भएअनुसार चाहिँ उहाँलाई कार्ड वितरण गर्ने गरेका छौँ।
2: जस्तो अब यो महिला तथा बालबालिका शाखा मार्फत कार्यक्रमहरू सञ्चालन गर्दै गर्दा जानकी गाउँपालिकामा विभिन्न संघ संस्थाहरू मार्फत पनि यी कार्यक्रमहरू सञ्चालन भइराखेका छन्, उहाँहरूसँग चाहिँ कसरी समन्वय गर्नुहुन्छ, के गर्नुहुन्छ?
1: योभन्दा पहिला चाहिँ अब यो आर्थिक वर्षमा चाहिँ अलि कम नै संघ संस्थाहरू हामीसँग समन्वयमा हुनुहुन्छ। योभन्दा अघिल्लो वर्ष चाहिँ बालबालिका क्षेत्र, महिला क्षेत्रमा काम गर्ने संघ संस्थाहरू अलिक धेरै भएको हुनाले उहाँले उल्लेख्ने एकदम उत्साहजनक सहभागिता हुन्छ। हामी चाहिँ अब हामी कुनै कार्यक्रम गर्दैछौँ भने चाहिँ उहाँसँग एकचोटि बैठक बस्ने, हामी यो कार्यक्रम गर्दैछौँ कसरी गर्न सकिन्छ, यहाँको सुझाव सल्लाह र सहयोग समन्वय के छ भन्ने कुरामा चाहिँ छलफल हुन्थ्यो। सम्पूर्ण संघ संस्थाहरू हामीसँग जो सरकारलाई हुन्छ, पालिकामा जो आबद्ध हुनुहुन्छ, उहाँ संघ संस्थासँग समन्वय गरेर त्यसपछि चाहिँ अब ल ठिक छ नि त यो कार्यक्रम यसरी गरौँ, यसरी गरेपछि प्रभावकारी हुन्छ भन्ने किसिममा छलफल गर्थ्यो र सो आधारमा चाहिँ हामी अब कार्य विभाजन हुन्छ, उहाँहरूको अब आर्थिक हुन्छ, प्राविधिक हुन्छ, होइन, त्यो सपोर्टमा चाहिँ कार्यक्रमहरू गर्दै आइरहेका छौँ र थियो। अब यो वर्ष चाहिँ अलिक कमै संघ संस्थाहरू हुनुहुन्छ, हेरौँ अब हामी चाहिँ कार्यक्रम गर्ने दौरानमा उहाँहरूलाई उहाँसँग समन्वय चलाउने गर्छौँ। उहाँले केही जानकारी दिनुभयो साधारण बैठक भएको अगाडि के गर्ने भन्ने चाहिँ सामान्य हुने गरेको।
2: अन्तिममा के छ यहाँको
1: अब अरू नियमित कार्यक्रमहरू त हाम्रो सुन्दैछ पालिकादेखि हुने र चाहिँ अहिले हामीले कार्यक्रममा समावेश नभए पनि अपाङ्गता सहायक सामग्रीको कुरा पनि छ। हामी अपाङ्गता सहायक सामग्रीका लागि विभिन्न संघ संस्थाहरू समन्वय गरेर अब कहिले कहिले कसैले चाहिँ निशुल्क पनि उपलब्ध गराइदिनुहुन्छ। जसले आवश्यकता छ जसले चाहिँ पालिकामा निवेदन दिनुभएको छ उहाँहरूको लागि सहायक सामग्रीका लागि चाहिँ विभिन्न संघ संस्थासँग समन्वय गरेर सहायक सामग्री उपलब्ध गराइरहेका पनि छौँ र अहिले पनि पहल गरिरहेका छौँ। संस्थासँग समन्वय भइरहेको छ र अब शाखाले शाखामा तोकेका कार्यक्रमहरू भन्दा पनि अब हामी शाखाको रूपमा पालिकामा रहेका शाखाहरू विभिन्न शाखा वाडा कार्यालय र समुदायमा रहेका आवश्यकताका आधारमा विभिन्न कार्यक्रमहरू कहिले सशुल्क हुन्छ अथवा हामी चाहिँ समन्वयमा कार्यक्रम विद्यालयमा गएर सचेतनामूलक गराउनेलाई चाहिँ अब कार्यक्रमै तोक्नुपर्छ भन्ने चाहिँ हुँदैन। उहाँले विद्यालयले कसैले अनुरोध गर्नुभयो भने हामी गएर आफ्नो भएको ज्ञान क्षमता र सिपको चाहिँ प्रयोग गर्ने हो। त्यही भएर अब तोकिएका कार्यक्रम लेखिएका कार्यक्रम थोरै भए पनि शाखाले बाल संरक्षण महिला हिंसा न्यूनीकरणका लागि र अन्य दुर्व्यसनहरू न्यूनीकरणका लागि लैङ्गिक हिंसा न्यूनीकरणका लागि गर्ने आवश्यक समन्वय सहकार्यमा चाहिँ कामहरू गर्दै आएका रहेछौँ र गरिरहन्छौँ। यी चाहिँ है अब केही कार्यक्रमहरू कम छन् र पनि जिम्मेवार धेरै छ शाखाको सो अनुसार कामहरू चाहिँ गरिरहन्छौँ।
0: अब कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 6 जगतपुर स्थित जगतपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवा प्रवाह सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। जगतपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रवाह गरिने सेवा सम्बन्धी जगतपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख विनोद कठायतसँग कुराकानी गरेका छौं।
3: नेपाल सरकारले प्रदान गर्नुपर्ने सेवाहरू चाहिँ आधारभूत स्वास्थ्य सेवा अन्तर्गतको हाम्रो जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रले सेवा गराई चाहिँ आउँदाखेरि उहाँहरूलाई चाहिँ सामान्यतया स्थानीय स्तरमा उपलब्ध हुने अथवा आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने जुन नेपाल सरकारले चाहिँ निर्धारण गरेको सेवा छ त्यो सेवाहरू हामीले चाहिँ नियमित रूपमा चाहिँ दिइरहेछौँ। जसमा चाहिँ सेवा गराईहरू आउँदाखेरि सामान्य ओपिडी सेवाहरू दिन्छौँ। ओपिडीमा चाहिँ आउँदाखेरि 5 वर्ष मुनिको बालबालिकालाई पनि सेवा दिन्छौँ र 5 वर्ष माथिको व्यक्तिहरूलाई पनि सेवा दिन्छौँ। त्यसै गरी चाहिँ उहाँहरूको समस्या अनुसारको विभिन्न फाँटोहरूमा चाहिँ हामीले विभाजन गर्छौँ। जस्तै अब आमा सुरक्षा अन्तर्गत जानुपर्ने अथवा गर्भवती जाँच गर्नुपर्ने सुतिर जाँच गर्नुपर्ने छ भने त्यो एउटा फाँटमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत हेर्नुहुन्छ सिस्टरले। त्यस्तै गरी ओपिडी सेवा अथवा ओपिडी सेवा बहिरङ्ग सेवा लिनुपर्ने अवस्था छ भने त्यही हिसाबमा हामीले ओपिडीमा पठाउने गर्छौँ, त्यहाँबाट सेवा प्रदान गर्छौँ। र कुनै बच्चाहरू अब कुपोषण पनि हुन्छन्, कडा कुपोषण भएको अथवा मध्यम कुपोषण भएको बालबालिकालाई हामीले कुपोषणको व्यवस्थापनतिर पनि लिन्छौँ र त्यही अनुसार सेवा दिन्छौँ। त्यस्तै गरी चाहिँ सामान्य ड्रेसिङ अथवा चोटपटक लागेको त्यस्तो केसलाई चाहिँ त्यही अनुसार चाहिँ हामी सेवा दिन्छौँ आवश्यकता अनुसार। र अन्य विभिन्न मानसिक स्वास्थ्य समस्याहरू भएको व्यक्तिहरू पनि आउनुभयो भने उहाँलाई पनि हामीले चाहिँ सेवा प्रदान गर्छौँ। र त्यस्तै गरी चाहिँ हाम्रो गाउँघर क्लिनिक खोप क्लिनिक नियमित रूपमा मासिक रूपमा चाहिँ चलिरहेको छ, त्यो गाउँघर क्लिनिकबाट प्रदान गर्ने सेवा तथा खोप केन्द्रबाट दिने सेवाहरू पनि हामी चाहिँ नियमित रूपमा प्रदान गरिरहेछौँ।
0: भनेपछि सेवा गराही सेवा लिन आएपछि सबै सेवा चाहिँ लिएर फर्किनुहुन्छ?
3: हजुर, उहाँहरूले हामीले चाहिँ आधारभूत स्वास्थ्य सेवाले निर्धारण गरेको जुन जुन सेवाहरू पाउँछ त्यो अनुसारको हामीले उहाँलाई हाम्रो संस्थाबाट प्रदान गर्छौँ सेवाहरू।
0: खासमा चाहिँ यो समय भनेको अलिकति संक्रमण हुने देखिने समय पनि हो, कस्ता खालका समस्या लिएर आइराख्नु भएको छ यो समयमा?
3: अहिले बर्सातको समय विशेष गरी फरुवा रोगहरूको प्रकोप अथवा ज्वरो आउने रुवाखोकी लाग्ने अथवा चाहिँ उहाँहरूलाई चाहिँ विभिन्न खालको समस्याहरू देखेर आउनुहुन्छ। विशेष गरी ज्वरो नै बढी देखिन्छ, अहिले ज्वरो आउँछ र त्यो सम्बन्धित अब सेवाहरू कुन बिराम हो अथवा के हो भन्नलाई चाहिँ हामीले सिम्टोमेटिक रूपमा अथवा उहाँको लक्षणको आधारमा सेवा दिन्छौँ र आवश्यक पर्यो भने चाहिँ उहाँलाई ल्याब त हाम्रो स्वास्थ्य संस्थामा छैन, प्रयोगशालामा चाहिँ पठाउँछौँ चेक गर्नको लागि।
0: जस्तो समस्या लिएर आउनुभयो भने उहाँहरूलाई भएको सेवा दिनुहुन्छ, बाँकी सेवाको लागि रिफर गर्नुहुन्छ?
3: हजुर, हाम्रो संस्थामा नहुने सेवाहरूको लागि नजिकको अस्पताल टिकाबर अस्पताल भयो र अन्य संस्थामा यहाँ छैन भने अन्य ठाउँमा जानुपर्नेछ भने त्यस्तोलाई पनि प्रेषण गर्छ हामी।
0: जस्तो तपाईँहरूको चाहिँ यो आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सेवा प्रदान गरिरहँदा कतिको सजिलो अप्ठ्यारो के छ, स्रोत साधनहरूको पहुँच के छ?
3: हाम्रो आधारभूत स्वास्थ्य सेवाबाट दिँदाखेरि सेवा दिने क्रममा गाउँपालिकाले चाहिँ निश्चित औषधिहरू लगायत अन्य आवश्यक उपकरणहरू त्यो चाहिँ प्रदान गर्नुहुन्छ, गाउँपालिकाबाट उपलब्ध हुन्छ। र हाम्रो स्वास्थ्य सेवामा चाहिँ 5 कर्मचारी छौँ हामी, र हामीले चाहिँ विभिन्न फाँटहरू अथवा कसले के फाँट हेर्ने, कसरी सेवा दिने भन्ने कार्यविधान पनि गरेका छौँ। त्यही अनुसार चाहिँ सेवा प्रदान गर्छौँ। र कुनै कहिलेकाहीँ अब निशुल्क तोकेको औषधिहरू जुन मात्रामा आउनुपर्ने त्यो कहिलेकाहीँ सर्टेज चाहिँ भएको हुन्छ, तथापि हामीले अन्य संस्थाबाट अथवा पालिकाबाट पनि फेरि माग गरेर व्यवस्थान गरिरहेका हुन्छौँ। र कहिलेकाहीँ अब सामान्य स्वास्थ्य संस्था कुनै कामहरू गर्नुपर्दा केही गर्दाखेरि पालिकासँग चाहिँ माग गर्ने अथवा व्यवस्थान गर्ने गर्छौँ, वडा कार्यालयसँग पनि व्यवस्थान गर्छौँ।
0: भनेपछि 5 जनशक्तिले सबै भ्याइराख्नु भएको छ।
3: हजुर,
0: जस्तो तपाईँले चाहिँ यहाँ सामान्य उपचारदेखि लिएर मानसिक परामर्शसम्मको सेवा दिनुहुन्छ, त्यो सबै तपाईँहरूले भित्रै भ्याइराख्नु भएको छ।
3: हजुर, सामान्य हामीले सेवा दिने मानसिक स्वास्थ्य सम्बन्धीको अब चिन्ता पीर अथवा लक्षणहरू यो डिप्रेसनको सामान्य चाहिँ उपचार चाहिँ हाम्रो संस्थाबाटै हुन्छ। र त्योभन्दा कडा खालको जटिल समस्या भएको व्यक्तिहरूलाई हामीले चाहिँ प्रेषण गर्छौँ मानसिक डाक्टर स्वास्थ्य सेवा पाउने अस्पताल अथवा डाक्टरसँग चाहिँ।
0: जस्तो अब औषधि पनि कहिलेकाहीँ अभाव नै हुन्छ भन्नुभयो, कस्तो हुन्छ भनेपछि सेवा लिन जाने सेवाग्राही चाहिँ अब सरकारी सेवा दिने ठाउँ हो तर औषधि चाहिँ बाहिरबाट किन्नुपर्छ भन्ने गुनासाहरू कतिपय बेला आइराखेको हुन्छ होइन, त्यसमा के छ? फेरि अब नियमित औषधि खाइराखेका बिरामीहरू पनि होलान् आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट, त्यसको अवस्था के छ?
3: त्यसमा विशेष गरी अब नसर्ने रोग सम्बन्धी उच्च रक्तचापको सुगर चाहिँ भयो होइन, मधुमेहको बिरामीहरू र न यो दम अथवा श्वास सम्बन्धी रोगको चाहिँ नियमित औषधि चाहिँ आपत्ति नै छ, त्यसमा सर्टेज छैन। कहिले काहीँ सर्टेज हुने भनेको हाम्रो माथिल्लो केन्द्रबाट आउने अथवा चाहिँ प्रदेशले खरिद गर्ने औषधिहरू जस्तै विशेषज्ञहरू लगायतको अन्य साधनहरू चाहिँ कहिले काहीँ सर्टेज हुन्छ। त्यो चाहिँ अहिले उहाँहरूसँग पनि माग गर्दाखेरि आपूर्ति भइसकेको छैन, खरिद भइसकेको छैन भन्ने कुरा चाहिँ बुझेको छ। नभए अरू औषधि चाहिँ त छ अहिलेलाई
0: नियमित नै छ।
3: हजुर,
0: त्यस्तो बेला चाहिँ उहाँहरूलाई कस्तो खालको परामर्श गर्नुहुन्छ जतिखेर औषधि उपलब्ध गराउन सकिँदैन?
3: त्यो उसमा चाहिँ अब सेवाग्राहीलाई नजिकको अर्को स्वास्थ्य संस्थामा सँग पनि समन्वय गरेर हामीले त्यहाँ छ भने औषधि त्यहाँ व्यवस्थापन गर्न लगाउँछौँ। यदि त्यहाँ पनि छैन, सर्टेज छ भने चाहिँ उहाँलाई त्यसको सट्टामा औषधि छोड्नुभन्दा कतै न कतैबाट आफै पनि व्यवस्था गर्नुपर्ने हुनसक्छ कहिलेकाहीँ केही समयको लागि भनेर चाहिँ हामी खबर गर्छौँ।
0: जस्तो नसर्ने रोगको कुरा पनि आयो, खासमा नसर्ने रोग भन्नाले कस्ता कस्ता रोगीहरू, कस्तो कस्तो समस्या भएका बिरामीहरू आउनुहुन्छ?
3: नसर्ने रोगमा विशेष गरी हाम्रो मुटु रोग सम्बन्धी अथवा उच्च रक्तचाप सम्बन्धीको बिरामीहरू भयो, त्यो चाहिँ हाम्रो स्वास्थ्य संस्थामा चाहिँ नियमित रूपमा आइ पनि राख्नु भएको छ। 100

0: समस्याहरू चाहिँ त्यस्तो खालको देखियो भने हामीले सम्बन्धित स्वास्थ्य केन्द्रमा चाहिँ अथवा अस्पताललाई चाहिँ प्रेषण चाहिँ गर्छौं।
1: जस्तो अब तपाईँले यो जुन डेटा भन्नुभयो नि नसर्ने रोग सम्बन्धीको बिरामीको, यो पछिल्लो समय नसर्ने रोग सम्बन्धीको संख्यामा अलिकति वृद्धि भइराखेको भन्ने कुरा पनि छ। जानकी छ को हकमा चाहिँ यो के छ, वृद्धि भएको हो या यथावत हो के छ?
0: नै यो सर्वव्यापी रूपमा चाहिँ वृद्धि नै भइरहेछ। पहिला चाहिँ सर्व रोगको चाहिँ प्रकोप बढी हुन्थ्यो भने अहिले नसर्ने रोगको बिरामीहरू दिन प्रतिदिन बढ़िरहेछ, किनकि हाम्रो जीवनशैली पनि चाहिँ सक्रिय छैन अहिलेको व्यक्तिहरूको सबैको। त्यसै गरी अहिले मान्छेहरूले चाहिँ विभिन्न खालको औषधि अब केमिकल मिसिएको सामानहरू चाहिँ खान्छौं भनौँ न अप्रत्यक्ष रूपमा चाहिँ, जस्तै बजारबाट तरकारी किन्छ सबै त्यो केमिकलमै मिक्स हुन्छ, लगायत अन्य कुराहरू जुन सुकै हामीले खाँदाखेरि नि केमिकल प्रयोग भएकै खान्छौँ, मासु खाँदाखेरि नि केमिकल नै अथवा औषधि नै मिक्स भएको हुन्छ कुखुराहरूलाई अथवा न्यूलाई। त्यसले गर्दाखेरि व्यक्तिहरू चाहिँ अहिले नसर्ने रोगको उच्च जोखिममा हुनुहुन्छ। हाम्रो जानकी छमा पनि त्यही हिसाबमा चाहिँ बढेको छ,
1: भनेपछि बढ्दै गएको छ। अर्को फेरि यो अटिजमको कुरा आयो, बाल बालिकाको होइन, यो चाहिँ के छ? हाम्रो जानकी छको हकमा भर्खरै देखिन थालेको छ या विगतदेखि नै छ?
0: यसको एकिन तथ्याङ्क त हामीसँग छैन ठ्याक्कै कतिजना हुनुहुन्छ भनेर चाहिँ, यो त विगतदेखि नै होला जस्तो लाग्छ, एकैचोटि चाहिँ हुने होइन यो। त्यस्तो सेवा गराइहरू आउनुभयो भने हामीले सम्बन्धित सेवा केन्द्र अथवा सम्बन्धित सेवा दिने ठाउँमा चाहिँ हामीले प्रेषण गर्छौँ। तथ्याङ्क त ठ्याक्कै अहिले चाहिँ थाहा भएन।
1: खासमा यो अटिजम भन्नाले चाहिँ कस्तो खालको समस्या हुन्छ बालबालिकामा?
0: यो उनीहरूले चाहिँ बोल्न खोजेको अथवा भन्न खोजेको कुराहरू चाहिँ प्रष्ट रूपमा बोल्न नसक्ने, भन्न नसक्ने अथवा हाउभावले अथवा बिस्तारै चाहिँ एकदम त्यो हाउभाव प्रतिक्रिया देखाउने खालको हुन्छ, मानसिक स्वास्थ्य सम्बन्धी जोडिएको हुन्छ, जसले गर्दाखेरि उनीहरूले चाहिँ गर्न खोजेको कामहरू अथवा बोल्न खोजेको कुराहरू चाहिँ तुरन्तै नहुने, एकदम ढिलो शरीरहरू चल्ने, उनीहरूको सूचनाहरू तुरन्तै दिमागले चाहिँ सम्बन्धित ठाउँमा चाहिँ पुर्याउँदैन, त्यसरी चाहिँ उहाँहरूले अलिकति काममा अप्ठ्यारो चाहिँ भएको हुन्छ।
1: भनेपछि लक्षणहरू हुन्?
0: हजुर।
1: थोरै मैले पोषण सम्बन्धीको कुरालाई पनि जोड्न चाहन्छु। अलिकति पछिल्लो समय यो कुपोषणको समस्या पनि बढ़िरहेको देखिन्छ होइन, जानकी गाउँपालिकामा पनि अलिकति यो समस्या छ भन्ने कुरा छ। खास जानकी छको हकमा चाहिँ पोषणको अवस्था के छ, कुपोषणको अवस्था के छ?
0: हामीले जानकी छ अन्तर्गत कुपोषणको संख्या हेर्दाखेरि अहिले उपचाररत कडा कुपोषणको बिरामी तीनजना रहेको छन्, अरू चाहिँ डिस्चार्ज भइसकेका छन्, निको भइसकेर गइसकेका छन् धेरै बिरामीहरू दर्ता भएको, र मध्यम खालको कुपोषण पनि हाम्रो चाहिँ 34-35 जना रहेको थियो, जुन चाहिँ हामीले परामर्श गर्ने अथवा उहाँलाई कस्तो खानेकुराहरू खाने भनेर चाहिँ अभिभावकलाई चाहिँ केही परामर्श प्रदान गरिराख्छौँ र नियमित फलोअपमा बोलाउँछौँ। त्यसै गरी यसै क्रममा चाहिँ पोषणको कुरा गर्दाखेरि हाम्रो अहिले कैलाली जिल्लाभरि याक नेपालको आर्थिक सहयोगमा चाहिँ हामीले चाहिँ एउटा वृहत पोषण लेखाजोखा चाहिँ कार्यक्रम गर्ने योजना रहेको छ, जसमा यही असोजको 12 गतेदेखि 16 गतेसम्म चाहिँ हाम्रो जानकी गाउँपालिकाभरि विभिन्न स्वास्थ्य संस्थामा चाहिँ यो सेवाहरू सञ्चालन हुन्छ सबै संस्थामा, जसमा चाहिँ हाम्रो जानकी छ अन्तर्गत 4 वटा चाहिँ केन्द्र रहेको छ जुन पोषण लेखाजोखा गर्नको लागि, जसमा सुरुमा हाम्रो 12 गते चाहिँ हाम्रो धरमपुर कटानमा चाहिँ गाउँ क्लिनिक अथवा खोप क्लिनिक पाउनुहुन्छ, त्यहाँबाट हामी सेवा दिनेछौँ। त्यसपछि 5 वर्ष मुनिका बालबालिकाहरू सबैलाई चाहिँ 6 महिनादेखि 59 महिनाको बालबालिकालाई पोषण लेखाजोखा गर्छौँ, उनीहरूको पोषण अवस्था के छ, उनीहरू कडा कुपोषण छन् कि मध्यम कुपोषण छन् कि अथवा सामान्य छन् कि के छ त्यो पहिचान गर्छौँ, त्यसपछि उनीहरूलाई सोही अनुसारको व्यवस्थापन गर्छौँ, कडा कुपोषण र मध्यम कुपोषण भेटियो भने। त्यस्तै गरी गर्भवती महिलाहरूलाई पनि हामीले चाहिँ उनीहरूको पोषण अवस्था लेखाजोखा गर्छौँ त्यही केन्द्रमा, र त्यस्तै सुत्केरी भएको 6 महिनासम्मको चाहिँ आमाहरूको अवस्था पनि हामीले त्यहाँ चाहिँ पोषण अवस्था के छ भनेर पहिचान गर्ने कार्यक्रम रहेको छ। त्यस्तै 13 गते हाम्रो जगतपुर सुवर्णपुर महिला स्वास्थ्य समितिका घरमा चाहिँ सञ्चालन गर्छौँ त्यो टोललाई पाएको पर्ने गरी। त्यस्तै गरी 14 गते चाहिँ हाम्रो जगतपुर खोप केन्द्र अथवा गाउँ क्लिनिकमा चाहिँ हामीले त्यो सेवाहरू पोषण लेखाजोखा गर्छौँ। त्यस्तै गरी 15 गते अन्तिममा चाहिँ हामीले स्वास्थ्य संस्थामा चाहिँ छुटफुट भएको सम्पूर्ण व्यक्तिहरूलाई चाहिँ त्यहाँ आएर पोषण लेखाजोखा गर्ने भन्ने योजना छ, र त्यसबाट चाहिँ भेटिएको कडा कुपोषण अथवा मध्यम कुपोषणलाई बालबालिका उहाँलाई चाहिँ हामीले चाहिँ पोषण लेखाजोखामा भेटिए अनुसार चाहिँ तुरन्तै स्वास्थ्य संस्थामा चाहिँ दर्ता गर्ने, उनीहरूलाई चाहिँ सोही अनुसारको दिनुपर्ने आवश्यक परामर्श औषधि तथा आरटिया भन्नाले एउटा उपचार तयारी खाना हो त्यो चाहिँ उपलब्ध गराउँछ कडा कुपोषण भएको बालबालिकालाई। त्यसपछि उनीहरूलाई नियमित रूपमा फलोअपमा बोलाउने र पोषण अवस्था चाहिँ र समुदायमा अन्य समयमा पनि प्रत्येक गाउँ क्लिनिकमा अथवा चाहिँ अन्य समयमा पनि हामीले चाहिँ नियमित रूपमा स्क्रिनिङ गर्ने कार्यक्रम गरिरहेछौँ प्लानमा।
1: भनेपछि टोल टोलमै गएर चाहिँ त्यो परीक्षण गर्नु।

0: हजुर, अहिले चाहिँ पाइप पर्ने विभिन्न टोलमा चाहिँ गर्छौँ। त्यसपछि पनि हामीले चाहिँ नियमित रूपमा चाहिँ कुपोषण नभेटियोस् भनेर चाहिँ हामीले खोजनेरी गर्छौँ। किनभने हाम्रो जानकी गाउँपालिकामा 2083 माघ मसान्तभित्र हाम्रोभित्र चाहिँ हाम्रो बालमात्र स्थानीय शासन घोषणा गर्ने योजना रहेको छ। त्यही अनुरूप चाहिँ पनि हामीले कुपोषणको बालबालिका नभेटियोस् भनेर चाहिँ खोजिरहेछौँ।
1: थोरै मैले खोपको कुरालाई जोड्न चाहन्छु। यहाँहरू चाहिँ थुप्रै खोप केन्द्रबाट खोपहरू पनि दिइराख्नु भएको छ बाल बालिकालाई। अब फेरि नियमित खोप लिने बच्चाहरू पनि पछि जसरी उमेर बढ्दै गयो त्यसरी चाहिँ खोप लिने संख्यामा कमी आइराखेको भन्ने कुरा पनि हुन्छ। जानकीको हकमा के छ, त्यस्तो छ कि छैन?
0: हाम्रो खोप लगाउने अवस्था चाहिँ बच्चा जन्मेदेखि नै खोप लगाउनु नेपाल सरकारले तोकेको एउटा नियमित तालिका छ, त्यही अनुसार चाहिँ खोप लगाउनु पर्ने हुन्छ। र जानकी छेउमा हाम्रो तोकेको चाहिँ खोप केन्द्रबाट चाहिँ खोप चाहिँ लगाइरहेका छौँ। तथापि कतिपय अभिभावकहरू चाहिँ बसाइ सराइको कारण अथवा चाहिँ विदेश जाने, इन्डियातिर जाने भनौँ न, त्यही बाहिर गयो भने केही बच्चा छुट्न सक्छ, नभए चाहिँ समुदायमा रहेको बच्चाहरू त हामी सबैले चाहिँ खोजेर पनि खोप लगाइरहेको छौँ। मैले स्वास्थ्य स्वयंसेवी हुनुहुन्छ, तपाईँको टोलमा यो बच्चा छैन, कता गयो, त्यसलाई चाहिँ यो महिना ल्याउनु होला भनेर चाहिँ लिस्ट नै हामीले उहाँलाई पनि दिन्छौँ, उहाँले पनि सहयोग गर्नुहुन्छ समुदायमा। र बच्चालाई चाहिँ समुदायमा रहेको बच्चा चाहिँ खोप लगाउनुबाट वञ्चित छैन। यदि कोही आमा बुवा अभिभावक कतै बसाइ सराइ जानुभएको छ, केही छ भने त्यस्तो चाहिँ पछि आयो भने पनि खोप लगाउँछौ, तर यही अवस्था केही छुटेको हुनसक्छ। समुदायमा चाहिँ अहिले चाहिँ छैन जस्तो छुटेको,
1: भनेपछि जानकीको हकमा त्यस्तो समस्या छैन। फेरि सेवातिरै फर्किन्छु, यसरी चाहिँ स्वास्थ्य सेवा केन्द्रबाट सेवा दिइरहँदा जनशक्ति त 5 जना छौ भन्नुभयो होइन, त्यहाँ चाहिँ पर्याप्त अन्य स्रोत साधनको अवस्था के छ? त्यहाँ भौतिक अवस्था होला, अनि अब सुत्केरी हुन आउने बेला पनि स्रोत साधनहरू चाहिन्छ होला, त्यसको अवस्था के छ?
0: हाम्रो स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर चाहिँ छैन, सुत्केरी हुने व्यवस्था चाहिँ छैन त्यहाँ। र अरू चाहिँ सेवा दिँदाखेरि चाहिँ उहाँलाई नजिकको पाइप पर्ने संस्थामा, जस्तै दुर्गोली स्वास्थ्य चौकी हुन्छ हाम्रो नजिकको, अथवा टेगर अस्पताल, उहाँलाई कहाँ जान चाहनुहुन्छ सेवा गर्नलाई, त्यहाँ चाहिँ हामीले प्रेषण गर्छ सुत्केरी हुने महिलाहरूलाई। उहाँलाई चाहिँ पहिला नै जानकारी गरेर यो ठाउँमा जाने अथवा यतिखेर जाने भनेर चाहिँ प्लानिङ गरेको हुन्छ उहाँसँग, त्यही हिसाबमा उहाँले जानुहुन्छ। र कहिलेकाहीँ अलिकति ढिलो भयो, त्यस्तो भयो भने चाहिँ उहाँले रिक्सामा त्यसमा पनि जानुपर्ने हुनसक्छ, त्यो भयो भने उहाँलाई चाहिँ यातायात खर्च चाहिँ गाउँपालिकाले दिने भन्ने चाहिँ कुरा गर्नुभएको छ। र हाम्रो त्यहाँ बर्थिङ सेन्टर भइदियो भने अझ त्यहाँको सेवाग्राहीलाई चाहिँ त्यही व्यवस्थान गर्न सकिन्छ।
1: भनेपछि अहिले छैन,
0: अहिले चाहिँ छैन।
1: अनि नियमित चेक जाँचको कुरा के छ त गर्भवतीको?
0: गर्भवतीलाई चाहिँ हामीले नेपाल सरकारले तोकेको प्रोटोकल अनुसार चाहिँ सुरुमा पहिलो चाहिँ 12 हप्तामा चाहिँ, त्यस्तै 16 हप्तामा, दोस्रो त्यस्तै 20 हप्ता होइन, 20 देखि 24 हप्ता, अनि 28 हप्ता, त्यस्तै गरी चाहिँ उहाँले 8 पटक चाहिँ गर्भ जाँच गर्नुपर्ने हुन्छ तोके अनुसार। र हाम्रो स्वास्थ्य संस्थामा चाहिँ उहाँहरूको नियमित रूपमा नै आउनुहुन्छ, 8 पटक गर्ने संख्या चाहिँ पहिला भन्दा चाहिँ नियमित रूपमा बढिरहेछ, पहिला चाहिँ कम हुन्थ्यो। कुनै छुट्नुभयो आउनु भएन भने चाहिँ हाम्रो त्यो कुन टोलको आमा अथवा गर्भवती महिला हुन्छ उहाँलाई सम्पर्क गरेर पनि तपाईँले कुन कारणले आउनु सक्नु भएको छैन, के छ, तपाईँको चेक गर्ने, परीक्षण गर्ने समय आइसकेको छ, आउनु होला भनेर चाहिँ खबर पनि गर्छौँ। र मैले स्वास्थ्य संस्थालाई पनि खबर दिएर हामीले उहाँलाई चाहिँ सेवामा ल्याउने प्रयास चाहिँ गरिरहेछौँ।
1: भनेपछि समुदायमा चाहिँ महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गर्नुभएको छ?
0: हजुर, स्वयंसेविका त अब समुदायको हरेक क्रियाकलापमा सहभागी हुनुहुन्छ, उहाँले चाहिँ स्वास्थ्य सम्बन्धीको जुनसुकै कार्यक्रम अथवा क्रियाकलाप हुँदाखेरि पनि उहाँलाई अग्रसर नै हुनुहुन्छ। उहाँले चाहिँ समुदायमा भएका समस्याहरू, स्वास्थ्य सम्बन्धीका सबै जानकारी हामीलाई सेयरिङ गर्नुहुन्छ, अथवा मासिक बैठकमा उहाँलाई छलफल गर्छौँ। र अब आउँदो महिनामा पनि अब आमा समूहको एउटा स्वास्थ्य आमा समूह हुन्छ एउटा समुदायमा, प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकाको, उहाँलाई चाहिँ समुदायमा कुन कुन सन्देशहरू अथवा कस्तो स्वास्थ्य सम्बन्धीको कुराहरू छलफल गर्ने यो महिनामा चाहिँ मासिक बैठकमा हामी छलफल गर्छौँ, त्यही हिसाबमा उहाँले समुदायमा पनि आफ्नो चाहिँ सेवाहरू दिइराख्नुहुन्छ।
1: अर्को कुरा, यहाँहरूले स्वास्थ्य सेवा केन्द्रबाट फोलिक एसिडहरू पनि वितरण गरिराख्नु भएको छ, त्यो चाहिँ कसरी गर्नुहुन्छ? स्वास्थ्य सेवा केन्द्रबाटै हुन्छ या विद्यालयमा जानुहुन्छ?
0: यो आइरन फोलिक एसिडको हकमा हाम्रो 10 देखि 19 वर्ष किशोरीलाई चाहिँ खुवाउनु पर्ने हुन्छ, जसमा चाहिँ रक्त अल्पताको समस्या नहोस् भनेर चाहिँ हामीले त्यो खुवाउँछौँ। र खुवाउँदाखेरि यो विद्यालयबाट, हाम्रो विद्यालय जाने किशोरीलाई विद्यालयबाटै प्रदान हुन्छ। विद्यालयलाई हामीले कति किशोरी छ आवश्यकता अनुसार संख्या एकिन गरेर उहाँलाई पुग्ने जति आइरन चाहिँ फोलिक एसिड चाहिँ हामीले विद्यालयमै प्रदान गर्छौँ र विद्यालयबाट खान्छन्। र विद्यालय नजानेको हकमा घरमै रहने चाहिँ किशोरीमाको हकमा चाहिँ हाम्रो महिला स्वास्थ्य स्वयंसेविकालाई पाएको पर्छ भने उहाँलाई दिन्छौँ, र स्वास्थ्य संस्थामा पाएको पर्छ भने स्वास्थ्य संस्थाबाट पनि हामीले आइरन फोलिक एसिड चाहिँ दिइरहेछ वितरण भइरहेछ
1: त्यो नियमित भइरहेछ
0: नियमित भइरहेछ यो पहिलो चरणमा चाहिँ श्रावण भदौ असोजमा चाहिँ श्रावणको पहिलो हप्तादेखि खुवाउन सुरु गर्छौँ 13 हप्ता खुवाउँछौँ श्रावण भदौ असोज 13 हप्ता खुवाउँछौँ त्यसपछि कात्ति मसिर पुष चाहिँ 13 हप्ता खुवाउँदैनौँ फेरि चाहिँ दोस्रो चरणमा चाहिँ माघ फागुन चैत्र चाहिँ गरेर 13 हप्ता चाहिँ खुवाउँछौँ जम्मा चाहिँ एक वर्षमा चाहिँ 26 हप्ता अथवा चाहिँ 26 वटा ट्याब्लेट चाहिँ किशोरले चाहिँ खानुपर्ने हुन्छ त्यही अनुसार चाहिँ हामीले वितरण भइरहेछ
1: यो त भयो स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवा सम्बन्धीका कुराहरू त्यसै गरी यहाँहरूले चाहिँ सचेतनाको कार्यक्रमहरू पनि समुदायमा गएर गर्नुहुन्छ त्यसको अवस्था के छ कसरी सचेतना गरिराख्नु भएको छ समुदायमा
0: हामीले यो मौसम अनुसारको अथवा कुन रोगको प्रकोप के छ त्यो हिसाबमा हामीले स्वास्थ्य सचेतना अथवा जनचेतना जगाउने कामहरू विभिन्न क्रियाकलाप मार्फत गरिरहेको छौँ अहिले बर्सातको समयमा विशेष गरी चाहिँ डेङ्गी रोगहरूको प्रकोप बढी छ त्यस्तै जापानिज इन्सेफेलाइटिसको रोगको प्रकोप बढी छ जसको स्वास्थ्य कसरी सर्छ अथवा न्यूनीकरण कसरी गर्ने अथवा यसका लक्षणहरू के कस्ता रहेको हुन्छ भने चाहिँ समुदायमा चाहिँ विभिन्न सरकारवाला व्यक्तिहरू जस्तै महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ जनप्रतिनिधि हुनुहुन्छ अनि वर्गजीव हुनुहुन्छ होइन शिक्षक हुनुहुन्छ अथवा अन्य सक्रिय समाजसेवीहरू हुनुहुन्छ उहाँलाई चाहिँ हामीले विभिन्न पाएको पर्ने ठाउँमा चाहिँ हामीले छलफल गर्ने अथवा चाहिँ समुदायमा विभिन्न क्रियाकलाप जस्तै डेङ्गुको लार्वा खोज्ने र नष्ट गर्ने भन्ने अभियानमा चाहिँ हामीले अस्ति भर्खर सम्पन्न गरेको छौँ जसमा चाहिँ उहाँले चाहिँ आवश्यक सहयोग गर्नुहुन्छ र त्यो नजिकको बजारमा आफ्नो घरमा उहाँले चाहिँ पानी जम्ने कुनै भाँडाकुँडा छ भने त्यसलाई चाहिँ पानी एक एक हप्तामा चाहिँ बदलिराख्नु पर्यो फालिराख्नु पर्यो अथवा चाहिँ खाल्डाखुल्डी छ भने पुर्ने आफ्नो घर वरिपरि अथवा कार्यालयमा सरसफाई गर्ने त्यसो क्रिया गर्नुपर्छ भनेर चाहिँ जनचेतना पनि जगाउँछौँ गर्यौं र त्यसपछि हाम्रो अहिले कैलाली जिल्लाको हकमा हेर्दाखेरि जापानिज इन्सेफेलाइटिस प्रकोपले गर्दाखेरि केही व्यक्तिको मृत्यु पनि भएको छ नेपालभरि धेरै देखिरहेछ अहिले जसमा चाहिँ हाम्रो 3 पालिकामा अहिले भर्खरै खोप शुरू हुँदैछ जापानिज इन्सेफेलाइटिसको धनगढ़ी उपमहानगरपालिका घोडागुडी नगरपालिका र लम्पीचुवा नगरपालिकामा चाहिँ 30 वर्षभन्दा माथिको प्रत्येक व्यक्तिलाई चाहिँ खोप लगाउने भन्ने अभियान रहेको छ जुन चाहिँ असोज 1 गतेबाट अस्तिबाट चाहिँ शुरू भइसकेको छ बिस्तारै अन्य पालिकामा पनि यो खोप चाहिँ सञ्चालन गर्ने भन्ने चाहिँ स्वास्थ्य कार्यालय प्रमुखले चाहिँ जानकारी दिनुभएको छ किनभने हाम्रो अहिले मरेको व्यक्तिको हिस्ट्री खोज्दाखेरि चाहिँ उहाँले 30 वर्ष माथिको अथवा खोप नपाएको व्यक्ति हुनुहुन्छ खोप चाहिँ पछि नै आएको हुनाले अहिले चाहिँ हामीले 30 वर्ष माथिको चाहिँ यसलाई सबैलाई लगाउने भन्ने लक्ष्य रहेको छ जसबाट चाहिँ जापानिज इन्सेफेलाइटिसबाट बच्न सकिन्छ कि भन्ने एउटा प्रमुख चाहिँ उद्देश्य हो
1: जस्तो अब पछिल्लो समय अलिकति बढ़िरहेको भन्ने कुरा छ यस्ता लक्षणहरू देखिएका मान्छे 6 पनि हुनुहुन्छ
0: हाम्रो 6 नम्बरमा त्यस्तो अहिलेसम्म हामीले चाहिँ हाम्रो जानकारीमा छैन आएको छैन जस्तो व्यक्तिहरू यदि आउनुभयो भने उहाँलाई जस्तै खास लक्षण के हुन्छ भनेपछि उहाँलाई 81 अचानक चाहिँ उच्च ज्वरो आउने बेसरी टाउको दुख्ने अथवा चाहिँ उहाँहरूको चेतना अवस्थामा परिवर्तन हुने अहिले चाहिँ के गर्दैछु के बोल्दैछु भन्ने कुरा पनि अलिकति कन्सियस नहुने त्यस्तो खालको अवस्था आउँछ र पछि गम्भीर भयो भने चाहिँ अलिकति मानसिक स्वास्थ्य समस्या पनि हुने भयो अर्को चाहिँ मृत्युको सम्भावना अलिकति बढी छ यसमा चाहिँ त्यस्तो केसहरू आउनु भएको छैन हाम्रो उसमा आयो भने हामीले परीक्षणको लागि चाहिँ पठाउने हो
1: भनेपछि यी लक्षणहरू हुन्
0: हजुर
1: तपाईँ चाहिँ यसरी अब आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सेवा प्रदान गरिरहँदा त्यहाँको समुदायको त्यहाँको समाजसेवी बुद्धिजीवीहरूको साथ सहयोग सपोर्ट चाहिँ कस्तो पाउनु भएको छ त
0: अहिले चाहिँ हाम्रो जानकी गाउँपालिकाको आन्तरिक सरोवर अन्तर्गत चाहिँ भर्खरै यो श्रावण महिनामा चाहिँ हामी केही साथीहरू चाहिँ अर्को हर्षको संस्थामा गएछौँ अहिले म चाहिँ जानकी 3 अन्तर्गत थिएँ पहिला त्यो अहिले चाहिँ 6 गएको छु र 6 जाँदाखेरि पनि राम्रै सपोर्ट भइरहेको छ जो नयाँ परिचयकै रूपमा लिइरहेछौँ जसमा जनप्रति वडा अध्यक्षज्यू लगायत वडा सदस्यहरूको उहाँहरूको साथ पाइरहेछौँ र हामीले चाहिँ अन्य सरकारलाई महिला स्वास्थ्य स्वयंसेविका विद्यालय अथवा अन्य समुदायका व्यक्तिहरूलाईबाट चाहिँ राम्रै पाइरहेछौँ सहयोग यदि अन्य आवश्यक भयो भने हामीले के गर्नुपर्छ अथवा कता के काम गर्नलाई कता सहयोग समन्वय गर्ने त्यो सम्बन्धी चाहिँ हामीले चाहिँ नियमित रूपमा गरिरहेछौँ समन्वय
1: हामी चाहिँ करिब करिब कुराकानीको अन्तिमतिर आइपुगेका छौँ अन्तिममा यहाँको चाहिँ के छ
0: हामी स्वास्थ्य सेवा दिने क्रममा चाहिँ नेपाल सरकारले तोकेको निश्चित मापदण्ड निश्चित प्रक्रिया अथवा चाहिँ निश्चित औषधि अथवा अन्य सामग्रीहरू चाहिँ हुन्छ जसमा चाहिँ सेवा दिँदाखेरि आवश्यकता अनुसारको चाहिँ सेवाहरू सबै परिपूर्ति गर्नलाई चाहिँ आवश्यक जनशक्ति पनि पूरा हुनुपर्ने हुन्छ होइन जसमा आधारभूत स्वास्थ्य सेवामा चाहिँ अहिले स्वीकृति दरबन्दी त छैन 3 कुदेर राख्यो हो तथापि चाहिँ हाम्रो प्रत्येक वडामा चाहिँ सेवाहरू दिनुपर्ने हुनाले सेवा गराइ चाहिँ त्यही ठाउँमै हुनुहुन्छ प्रत्येक वडाको पहिला चाहिँ बाहिर बाहिर जानुपर्ने थियो अहिले चाहिँ सम्बन्धित वडामाको जनसङ्ख्या छ त्यही सेवा दिने हुनाले आर्थिक जनसङ्ख्या त्यहाँ पनि परिपूर्तिको हुनु पर्यो होइन, त्यो राम्रो हुन्छ सबै संस्थामा। र त्यस्तै गरी चाहिँ औषधि उपकरण पनि समयमै उपलब्ध भयो भने सम्बन्धित निकाय जस्तै अब जिल्ला अथवा संघबाट आउने औषधि पनि उहाँहरूले समयमै पठाइदिनु भयो भने हामीलाई चाहिँ सजिलो हुन्छ। र हामीले चाहिँ सेवा दिँदाखेरि चाहिँ अन्य समस्याहरू कुनै भोग्नु पर्यो केही पर्यो भने चाहिँ सम्बन्धित पालिका अथवा सम्बन्धित चाहिँ जनप्रति उहाँले पनि सहयोगको आवश्यक हुन्छ, मैले त्यो ठानेको छु। र हामीले चाहिँ सेवा दिने क्रममा चाहिँ सकेसम्म गुणस्तरीय सेवा कसरी दिने त्यो सम्बन्धी चाहिँ हामीले चाहिँ आफ्नो तर्फबाट चाहिँ पहल गर्नेछौँ र हामी चाहिँ सेवा त्यही हिसाबमा चाहिँ दिन्छौँ।
2: कार्यक्रममा अब पालो जनावाजको। जानकी गाउँपालिका भित्रका कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान कार्यक्रम मार्फत गहुँ बाली लगाएका कृषकलाई अनुदान रकम प्रदान गरिएको छ। पालिकाले सञ्चालन गरेको यो कार्यक्रम कस्तो छ भनी केही कृषकलाई सोधेका छौं।
3: मोर नाम गोविन्द राज रावत हो। मोर गाउँ चाहिँ जानकी गाउँपालिका चार मुनुवा कैलाली गाउँपालिका गहुँ बाली प्रोत्साहन अनुदान कार्यक्रम चलाइले रही एकदम मजा हामी लागला है। अब तक के कार्यक्रम और से चलाने के अपेक्षा कर ले रही हमरे।
4: चंपलाल पथरिया जानकी गाउँपालिका वार्ड नंबर 4 मुनुआ। सबसे पहले बात तो ये कार्यक्रम एकदम मजा हो। उत्पादन में जो आधारित अनुदान मई इस साल वा गहूँ 5 बीघा कैले रहूँ लगैले रहूँ तो गहूँ का ही कले से अब थोड़ा विपत्ति आधल प्राकृतिक प्रकोप के कारण हेरी छत्ते फलना समय में तो उत्पादन कम हुई तब फिर भी उत्पादन में आधारित अनुदान हेरी बढ़िया से मिलल पैनो हेरी बढ़िया खुशी लागल हेरी नहीं किसान के लागि एकदम बढ़िया हो ये कार्यक्रम किसान कार्यक्रम एक चुकी थोड़ा उत्तेजित बनाए हौसला बढ़ाए खेती करना एक परम जांगर लगाए और एक दूसर किसान हिन प्रतिस्पर्धात्मक हिसाब से फिर खेती करना एक खुद मदद फिर कर
5: चार बिघामा मेरो 100 क्विन्टल भएको थियो। त्यो प्रमाण पेश गर्यो जग्गाको मालपुर किरेको अनि सिक्का बच्चा कागज अनि लालपुच्चा हो यो गाउँपालिकाले कराइट एरिया पुग्यो हुन्छ होइन हेक्टरमा कति क्विन्टल उत्पादन गर्ने लगभग हुन्छ 1 बिघाको उसमा मलाई त्यही समथिङमै आएको थियो। यो कार्यक्रम निर्यात गर्ने किसानहरूको लागि राम्रो छ होइन, गाउँ मात्रै छिटेर उसको कराइट एरिया मुन्दा माथि लागेन भने त्यो पाउने होइन, उसको क्राइट एरिया 1 क्विन्टलमा 70-75 किलो पर्छ फेरि एभरेजमा। किसानले अब 1 सौ रुपियाँको बढी उत्पादन गर्न सक्यो भनेपछि उसको क्राइट एरिया माथि आएको उसमा पाउने हो, त्यसमा मेरो लगभग संशोधन हुन्छ। अर्को प्रयासले किसानलाई मिहिनेत गर्ने किनभने उत्पादनमा आधारमा दिने भए किसानले मल जल गर्ने हो एउटा किसानलाई पनि एउटा क्षमतामान माउने उसमा पनि सहयोग हुन्छ, अर्को उसको व्यक्तिगत उसमा पनि फाइदा छ राम्रो अब गर्ने किसानको लागि राम्रै त्यसको लागि अलिक जलमलको व्यवस्था पनि सिँचाइको व्यवस्था हुनुपर्छ।
2: हवस् त आजलाई कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम कस्तो लाग्यो, कुनै गुनासा सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुल मगरलाई धन्यवाद दिँदै कार्यक्रमबाट म गीता चौधरी पनि विदा हुन्छु। नमस्कार।

आएको छ। आज मातृभूमिको ऋण तिर्ने बेला आएको छ। धन हुनेले मुरी दिउँ, नहुनेले मुट्ठी, एक जुनीमा यस्तो मौका आउँछ एकैचोटि।

बेघर बारलाई बनाई दिऊ पोत लाग्ने छाना प्यास लाग्दा लाखै हुन्छ एकै थोपा पानी बुझी राखौ दानीलाई हुन्न कहिले हानि।

घाइतेलाई औषधि देऊ, दुरालाई सेवा, वृद्ध वृद्ध अशक्तलाई गरौ मनले सेवा, नेपालीलाई दुःख पर्दा नेपाली नै भर, बुझाउनु छ नेपाल नै हो नेपालीको भर।

0: सबै रुन्छौ, देश दुख्दा सबै दुख्छौ, छाती भित्र देश बोक्छौ, हौ हामी नेपाली, हौ हामी नेपाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर कैलाली।
6: आई हो बड्डो, घर कहिया सिज्जैबो? पाछसे सुरु करल मनै घर सिज्जा सिक्ल?
7: अरे का करुरी बुढिया, कठुवा खोजत खोजत परेशान हो गेल बाटु। मिल्बो मिल्बो निकरत का कैना हो का
6: मिस्तरान बर्जनाउक न घर हेरो न पट्टा सुगुर बनैल बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न ओट्टफे पटानी हुइन कि गोंगुआ बुढो हो न कबु कहुर घुम जाए त थाहा पाए।
8: यूपी भीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
9: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848541436।
2: के तपाईलाई थाहा छ?
10: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
10: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
10: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
10: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
10: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
10: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
4: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
4: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
4: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 98 48 51 69 64।

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: सुन्नुहोस् न, यसपाली नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाउ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
4: नमस्ते, मेरो नाम अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
4: वडा नम्बर 1 मा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
2: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा उडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालय टिकापुर कैलाली।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmcticapur@gmail.com।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अररो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

0: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहा नगर्जन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि माथि गयो।
2: यतिकै लागि त सामुएल जोलस बनेको है, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्तेका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 9868442108, 9846349261।

0: भारती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।
2: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भन्दै सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: ए माया, तिमी कति राम्रो नि, तिमी अघि अघि, म पछि पछि।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युचा आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भुवाको मङ्गलसूत्र पनि भाँची गयो।
7: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, होट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहरी सिंह सुनार। सम्पर्क नम्बर 98684412008, 98486239261।
8: सूचना सूचना सूचना, यही भाद्र 29 गतेदेखि असोज 8 गतेसम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टिकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान सामुदायिक एफएम चोक टिकापुर 1 कैलाली, आयोजक टिकापुर सेवा समिति टिकापुर।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-67-05।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98-017-10-672।
5: स्वास्थ्यका लागि पानी
6: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं। सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते 17 गते 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।

0: अनि घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी, जमारापारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851882646।
2: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
0: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: विवाह
3: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866277799।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811-67-38-87।
0: हार्दिक सुनचाँदी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848-42-91-74।

0: गणेश उत्सव समिति नारायणपुर कैलाली को भक्तजनहरूका लागि सूचना।
1: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: श्री गणेश उत्सवका कार्यक्रमहरू भोटेकोशीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने
1: विद्यालय स्तरीय नृत्य कार्यक्रम,
0: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम,
1: हरेक दिन बिहान योग कार्यक्रम,
0: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
1: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर चौराहा, कैलाली।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: घर परिवारमा सबै बिरामी
2: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
1: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: मैले चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तँलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थेँ, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
1: अनि सुधार घिरामा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछ यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
1: मैं नहीं जाए वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
0: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए
1: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए
2: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरा शनिवार काठमांडू के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाग खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
3: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417
4: जापानीज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
5: जापानीज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
6: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
6: बेसरी टाउको दुख्ने
5: उच्च ज्वरो आउने बेहोस हुने
6: घाँटी अररो कडा हुने
5: कम्पन हुने
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
6: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
5: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ
6: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पूरी दिने गरौं
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
6: सधैं झुल टाँगेर सुत्ने गरौं
5: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
7: स्वास्थ्य कार्यालय कैलाली
8: अरेल्ला सुन चाँदी पसलमा छड्के तिलहरी माइली तिलहरी रानी हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन् एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला
9: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमराज सुनार सम्पर्क मोबाइल नम्बर 9810625347

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
3: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
4: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98442 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र बन माथि गयो।
2: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
0: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98684412 08, 98486 39 261।
4: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु?

0: सन मेडिकेयरले सडक दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषाक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
0: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: छिच्छी कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
1: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
2: कता छ त त्यो?
1: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
2: फोन नम्बर कति हो भाइ?
1: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97-620-20300 हो। अर्को पनि छ 98-65-69-20-26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-026।
4: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
7: यही असोज 17 गते तेस्रो शनिबारका दिन
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
8: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोच आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
7: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
9: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
5: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811 67 38 87।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। रसुवाका सुरुङमा काम गरेका कैलाली र बर्दियामा 47 नागरिकको पारिश्रमिक वितरण, ओडा सञ्जाल र थारू व्यापार संघद्वारा पनि राहत वितरण। असोज 8 गतेदेखि 12 गतेसम्म नेपालमा भारी वर्षाको प्रक्षेपण, कुन ठाउँमा कति पानी पर्ने अहिले भन्न नसकिने मौसमविदको भनाई। र प्रदेश सरकारले तयार गरेको भलमनसा र परघर विधेयकमाथि छलफल। अब मध्याह्न खबर विस्तारमा। रसुवा स्थित जलविद्युत आयोजनामा श्रम गर्न गएका कैलाली र बर्दियाका नागरिकको पारिश्रमिक वितरण गरिएको छ। कैलाली र बर्दियाका 47 जनाको पारिश्रमिक उनीहरूलाई काममा लैजाने तुलाराम चौधरीले वितरण गर्नुभएको हो। रकम पाउनेमा 14 जना बाढ़ीग्रस्त क्षेत्रबाट फर्केर आएका कामदार छन् भने 33 जना बेपत्ता छन्। बेपत्ता भएकामा टीकापुरमा 25, जानकीका 4 र बर्दियाको गेरुवा गाउँपालिकाका 4 जना छन्। सुरुङमा काम गरेका टीकापुरका नागरिकको पारिश्रमिक वितरण गरिएको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि टीकापुर, जानकी र बर्दियामा केही नागरिक घर फर्किएका र केही अझै बेपत्ता रहेकाले उनीहरूको पारिश्रमिक यहाँबाट उनीहरूलाई काममा लैजाने ठेकेदार तुलाराम चौधरीले कम्पनीबाट बुझेर ल्याएर टीकापुर वडा नम्बर 1 वडा अध्यक्ष मोहन विकको रहोबरमा पीड़ितका लागि परिवारलाई बुझाउनु भएको छ। तुलारामले टीकापुर र बर्दियाका 47 जना कामदारको पारिश्रमिक 18,76,573 रूपियाँ आफ्नो खातामा कम्पनीले जम्मा गरिदिएको, थोरै काम गरेकालाई पनि महिनाभरिकै पारिश्रमिक दिएकाले बुझाउन थालेको बताउनुभयो। कम्पनीले कामदारको पुरानो पारिश्रमिक र भदौ महिनाको 10 गतेसम्म मात्रै काम गरेको भए पनि पूरै महिनाको पारिश्रमिक पठाएको छ। टीकापुर नगरपालिका वडा नम्बर 1 वडा अध्यक्ष मोहन विकले अहिले कामदारको पारिश्रमिक मात्र उपलब्ध भएको, बाढ़ीमा हराएकाहरूको खोजी कार्य अझै जारी रहेकाले सासिया लासको खोजी भइरहेको, राहत तथा पूर्तिको प्रक्रिया सरकारले थाल्ने बताउनुभयो। वडा अध्यक्ष विकले यो विपत्तिको समयमा आफू सम्हालिन र परिवारलाई सम्हाल्न अनुरोध गर्दै स्थानीय सरकार आफ्ना नागरिकको पीड़ामा साथमा रहेको बताउनुभयो। बाढ़ीपछि टीकापुर नगरपालिकाका 25 र जानकी गाउँपालिकाका 4 जना अझै सम्पर्कविहीन छन्। टीकापुर नगरपालिका वडा नम्बर 4 टोल विकास संस्था वडा सञ्जाल भोटेकोशी बाढ़ीबाट बेपत्ता भएका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। वडा सञ्जालका अध्यक्ष गीता कुंवरको संयोजकत्वमा भएको राहत संकलनबाट 80,161 रूपियाँ बाढ़ीबाट बेपत्ता भएकाको परिवारलाई सहयोग गरिएको हो। टीकापुर नगरपालिका वडा नम्बर 4 वडा अध्यक्ष लालवीर चौधरी मार्फत टीकापुर नगरपालिका वडा नम्बर 1 समितिपुरका बरघर अखिल थारूलाई हस्तान्तरण गरिएको छ। सो रकम नगरपालिका भित्रका रसुवा बाढ़ीमा बेपत्ता भएका 25 परिवारलाई दामाशाहीका हिसाबले वितरण गरिएको वडा अध्यक्ष चौधरीले बताउनुभयो। वहाँले विपत्तिको समयमा वडा सञ्जालले गरेको सहयोग निकै महत्वपूर्ण भएको बताउँदै स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। वडा अध्यक्ष चौधरीका अनुसार वडाका 15 टोल विकास संस्थाबाट संकलन भएको रकम हस्तान्तरण गरिएको हो। थारू व्यापार संघ टीकापुरले रसुवा बाढ़ी प्रभावितका परिवारलाई राहत वितरण गरेको छ। टीकापुर नगरपालिका वडा नम्बर 1 20 जनाका परिवारलाई 30,000 राहत वितरण गरेको हो। रसुवामा काम गर्न गएका अहिलेसम्म सम्पर्कमा नआएका 20 जनाका परिवारलाई झनै 1,500 दरले राहत वितरण गरिएको थारू व्यापार संघ टीकापुरका अध्यक्ष गोपाल चौधरीले जानकारी दिनुभयो। घरका कमाउने मान्छे सम्पर्कविहीन भएपछि उनीहरूलाई थोरै मात्रामा भए पनि राहत पुगोस् भनी केही व्यापारीहरूबाट रकम संकलन गरेर राहत वितरण गरिएको र आगामी दिनमा पनि सहयोग रहने अध्यक्ष चौधरीले बताउनुभयो। मध्याह खबरमा प्रदेश सरकारले तयार गरेको भलमनसा र बढ़घर विधेयकमाथि छलफल लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाडी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको भलमनसा र बडघर विधेयकलाई परम्परा, संस्कृति र स्थानीय अभ्यास अनुकूल बनाउन सरकारवालाले सुझाव दिएका छन्। प्रदेश सभाको सामाजिक विकास समितिले आयोजना गरेको विधेयकमाथिको शुक्रबार भएको सरकारवाला छलफलमा सहभागीले भलमनसा प्रणालीलाई संरक्षण गर्दै आवश्यक अधिकार र स्रोत सहित कानूनी मान्यता दिनुपर्नेमा जोड़ दिएका छन्। छलफलमा राणा थारू, डंगौरा र कठरिया समुदायमा प्रचलित भलमनसा प्रणालीका फरक फरक अभ्यासलाई विधेयकमा समेट्नुपर्ने सुझाव छ। सहभागीले सुदूरपश्चिममा बर्घर भन्दा भलमनसा शब्द नै प्रचलनमा रहेकाले विधेयकमा स्थानीय रूपमा प्रयोग हुँदै आएको शब्दलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राणा थारू समुदायका नन्दलाल राणाले भलमनसा प्रशासनिक नेतृत्व भए पनि पदना सांस्कृतिक नेतृत्व भएकाले विधेयकमा पदनाको भूमिका समेत समेटिनुपर्ने बताए। कमल सिंह राणाले राणा थारू समुदायमा भलमनसासँग जोड़िएको भूइयाँको व्यवस्था उल्लेख गर्नुपर्ने र भलमनसाको छनौट असार महिनामा असारी पूजाका अवसरमा हुने भएकाले त्यसलाई विधेयकमा समेट्नुपर्ने बताउनुभयो। सहभागीले विधेयकमा विभिन्न समुदायका मातृभाषा, परम्परा, संस्कार र स्थानीय शब्दावलीलाई समेत स्थान दिनुपर्ने माग गरेका छन्। खोज्नी भोज्नी, भूराखेल, कचहरी, गुरुवा, किस्नावा, किस्नावा, किस्नी, सोरिनिया लगायतका प्रचलित शब्द र अभ्यासलाई सही रूपमा समेट्नुपर्ने सुझाव रहेको छ। अधिवक्ता सरजु चौधरीले भलमनसा प्रणालीलाई प्रशासनिक आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार समेत दिनुपर्ने बताउनुभयो। वहाँले विकास योजना निर्माण तथा कार्यान्वयनमा भलमनसाको अनिवार्य सहभागिता हुनुपर्ने धारणा राख्नुभयो। विधेयकको प्रस्ताव र उद्देश्यमा आदिवासी जनजातिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि आईएलओ 169 लगायतका प्रावधानलाई समेत समेट्नुपर्ने उहाँको सुझाव छ। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र बनेको देखिन्छ। साथै उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम उत्तर पश्चिम दिशातिर सर्ने देखिन्छ। हाल कोशी र बागमती प्रदेशको सबै भूभाग, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मध्य प्रदेशमा आंशिक बादल लागेको छ। देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। मध्य प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागको थोरै स्थानमा, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा भारी वर्षा हुने आकलन गरिएको छ। डोटीको बोक्टान फुर्सिल गाउँपालिका 4 सातथरीमा वर्षायामका कारण क्षति पुगेका सड़क तथा बाटोको मरमत र सरसफाई कार्य तीव्र पारिएको छ। घटलायाको कोलाखान सातफरी सड़क खण्डमा मरमत कार्य शुरू भएसँगै आज साँझसम्म मिलन चोकसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। वडा सदस्य रतन कामीका अनुसार सड़कमा रहेका अवरोध हटाउने, बिग्रिएका स्थान मरमत गर्ने तथा सरसफाई गर्ने काम भइरहेको छ। मरमत कार्य पूरा भएपछि मिलन चोकसम्म यातायात सञ्चालन गर्ने यातायात सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो। दशैं तथा तिहार नजिकै जाँदा स्वदेश तथा विदेशबाट गाउँ फर्किने नागरिकको आवत सहज बनाउन सड़क मरमतलाई प्राथमिकता दिइएको वडा अध्यक्ष दीप बमले बताउनुभयो। वर्षायाममा सड़कमा पुगेको क्षतिका कारण स्थानीयलाई आवत जावतमा समस्या हुँदै आएको थियो। अध्यक्ष बमका अनुसार वडा नम्बर 4 अन्य टोल तथा बस्तीमा समेत सड़क र बाटोको मरमत तथा सरसफाई शुरू गरिएको छ। चाडपर्वको समयमा नागरिकलाई सहज आवत जावतको व्यवस्था मिलाउने उद्देश्यले वडाभित्रका सड़कलाई सञ्चालन योग्य बनाउने कामलाई प्राथमिकताका साथ अघि बढ़ाइएको उहाँले बताउनुभयो। चाडपर्वमा गाउँ फर्किने नागरिकको चाप बढ्ने भएकाले सड़क मरमतपछि आवत जावत सहज हुने अनुमान गरिएको छ। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। हेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
8: के तपाईलाई थाहा छ,
9: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
8: हो र?
9: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
8: अनि
9: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
8: के छ त विकल्प?
9: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
8: विस्तारै गर्दा हुँदैन?
9: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहारा पढ़ेर सुनाउनुहुनेछ। यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री वारेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी अपरान्ह 1:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यक्रम छ। बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री चौधरीले संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। यस्तै आज कानून न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। रसुवाका सुरुङमा काम गरेका कैलाली र बर्दियामा 47 नागरिकको पारिश्रमिक वितरण, वडा सञ्जाल र थारू व्यापार संघद्वारा पनि राहत वितरण। असोज 8 गतेदेखि 12 गतेसम्म नेपालमा भारी वर्षाको प्रक्षेपण, कुन ठाउँमा कति पानी पर्ने अहिले भन्न नसकिने मौसमविदको भनाई। र प्रदेश सरकारले तयार गरेको भलमनसा र बर्घर विधेयकमाथि छलफल। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्ना पुनमगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोश हुने,
4: घाँटी अररो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।
6: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: आरती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागी विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: संचालक आरती चौधरी, संपर्क नंबर 98624 70483।
3: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारी को पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायत का कागजातहरू शुक्रवार दिवसो 12 बजे तिर टिकापुर खड़कचोक देखि जमरा पारी पेट्रोल पंप सम्म जाने क्रम में बाटो में हराएकाले पाउनु हुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएम में बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनु हुने महानुभावहरूलाई पुरस्कार को व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरु 97-64-26-70-90 र 98-15-60-67-05।
4: हार्दिक सुनचाली पसलमा छक्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचाली पसल, सरकारी अस्पताल को भित्री रोड, संचालक शंकर साहू, संपर्क नंबर 98-48-42-91-74।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98653629026।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
5: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
6: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
6: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
5: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
6: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
5: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
5: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
5: याद गर्नुहोस् है,
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
5: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
6: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608056 र 98580279700।
7: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
8: मैले त एक पेटी चाउचाउ ₹600 किने।
7: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है, होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
8: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
5: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। सञ्चालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 98 48 53 61 95।
9: कामदार आवश्यकता सम्बन्धी सूचना:
10: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
9: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेजन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98 48 51 69 64।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
1: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
6: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्दा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 98 68 55 10 00।
7: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरापारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97 44 28 72 02 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।

0: दाजु विवाहको तयारी त सुरु भयो तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
4: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा भदौ 30 गतिदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: श्री गणेश उत्सवका कार्यक्रमहरू भोटेकोशीमा आएको बाढ़ीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने
4: विद्यालय स्तरीय नृत्य कार्यक्रम,
3: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम,
4: हरेक दिन बिहान योग कार्यक्रम,
3: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
4: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर चौराहा, कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजनानका लागि आवेदन दिने बारेको सूचना टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था
3: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
4: तपाईलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98-48-51-69-64।

0: गणेश उत्सव समिति नारायणपुर कैलालीको भक्तजनहरूका लागि सूचना।
1: श्री गणेश उत्सव समिति नारायणपुर कैलालीको आयोजनामा भदौ 30 गतेदेखि असोज 5 गतेसम्म सञ्चालन हुने श्री गणेश उत्सव कार्यक्रम 2083 भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण भक्तजनहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: श्री गणेश उत्सवका कार्यक्रमहरू भोटेकोशीमा आएको बाढीबाट ज्यान गुमाएका र सम्पर्क विहीनको लागि हरेक दिन शान्ति पाठ हुने
1: विद्यालय स्तरीय नृत्य कार्यक्रम,
0: हरेक दिन भजन कीर्तन र नृत्य कार्यक्रम,
1: हरेक दिन बिहान योग कार्यक्रम,
0: विसर्जन कार्यक्रम असोज 5 गते बेलुका 5 बजे।
1: आयोजक श्री गणेश उत्सव कार्यक्रम मूल समिति, टिकापुर नगरपालिका, वडा नम्बर 6, नारायणपुर चौराहा, कैलाली।
2: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
3: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि, टिकापुर, कैलाली। सञ्चालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
4: घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
5: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
4: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
5: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
4: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
5: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
3: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि। सञ्चालक राम बहादुर चन्द। सम्पर्क नम्बर 9848569633 र 9851882646।
6: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
7: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल,
6: टिकापुर, कैलाली।
9: सम्पर्क मोबाइल नम्बर 9807106672।
10: स्वास्थ्यका लागि पानी

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ, काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
3: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98-48-51-43-26। जमरापारी, टिकापुर, कैलाली।
6: अरेला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: अरेला सुनचाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 98-10-62-35-47। Thank you.

0: सूचना सूचना सूचना यही भाद्र 29 गते देखि असोज 8 गते सम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टीकापुरवासी आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने स्थान सामुदायिक एफएम चोक टीकापुर एक कैलाली, आयोजक टीकापुर सेवा समिति टीकापुर।
1: चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
1: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
1: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
1: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700।
3: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-624-70-483। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, सञ्चालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22 41।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825 6377 72।
4: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
4: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
4: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
6: चियाको होटल खोलौला टिकापुर।
7: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
7: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
7: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
7: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
7: विस्तारै गर्दा हुँदैन?
8: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
9: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
9: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
9: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
9: ECG सेवा,
0: डिजिटल एक्सरे सेवा
9: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
7: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
6: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 98685510000।
8: ए सन्त्यकी आमा, पर कान्छाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
9: आफ्ना कान्छा भाइको बे नगइजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
8: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइएला छन् त्यहाँ।
9: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, फोट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर प्रहरी सिंह सुनार। सम्पर्क नम्बर 98684412008, 98486239261।
10: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
11: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
10: विवाह
11: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
10: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
11: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
10: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
11: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98667279।

0: बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
3: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
2: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
3: त्यसो भए आजै जाउँला नि।
2: ल, अरूलाई पनि भनौँ है।
3: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
3: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

0: एडला टेरस
1: विशेष ढक तराजू डिजिटल तराजू तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एडला टेरस
2: पुरानो ट्रिनिटी स्कूल भएको भवन टिकापुर
3: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463 र 98164602004
4: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
5: यही असोज 17 गते तेस्रो शनिबारका दिन
4: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
5: दिने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
4: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
5: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
4: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
5: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
4: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
5: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
4: याद गर्नुहोस् है,
5: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
4: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
5: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संध्या खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
4: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
6: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
7: यो ओसीएमसी भनेको के आयो फेरि?
8: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
7: ओसीएमसीले के सहयोग गर्छ त?
8: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
10: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
5: यही असोज 10 गते शनिबारका दिन
10: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
5: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
10: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600-71024 र 98046-77417।

0: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 67 05।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
0: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अररो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौ। आजको कार्यक्रममा जानकी गाउँपालिकाको महिला तथा बालबालिका शाखा मार्फत चालू आवमा सञ्चालन गरिने कार्यक्रम सम्बन्धीको जानकारी, जगतपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवा प्रवाह सम्बन्धीको जानकारी र जनावास प्रस्तुत गर्नेछौ। कार्यक्रमकै शुरूमा जानकी गाउँपालिकामा महिला तथा बालबालिका शाखा मार्फत चालू आवमा सञ्चालन गरिने कार्यक्रम सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। सुनौ शाखा प्रमुख यमुना विष्टसँग गरिएको यो कुराकानी।
1: जानकी गाउँपालिकाले आर्थिक वर्ष 83-84 लागि केही कार्यक्रमहरू छ। यो वर्ष चाहिँ अरू वर्षभन्दा अलिक केही कार्यक्रमहरू चाहिँ थोरै छन् हामीसँग। हामीले यो वर्ष गर्ने कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण, जुन हाम्रो नियमित कार्यक्रम हो, त्यो चाहिँ हामीले निरन्तर गरिरहेका पनि छौँ, यो वर्ष पनि छ। त्यसै गरी हिंसा निवारणका लागि लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान छ, त्यो राष्ट्रव्यापी रूपमा हामी मनाउँदै आएका छौँ। त्यसलाई चाहिँ हामीले निरन्तर दिँदै यो वर्षको कार्यक्रममा पनि समावेश गरेका छौँ। त्यसै गरी हामीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसीय कार्यक्रमहरू छन्। जुन दिवसहरू मितिहरूमा आउँछन् त्यो दिवसहरूमा विशेष गरी महिला बालबालिका क्षेत्रमा सम्बन्धित दिवसहरूलाई चाहिँ मनाउने गरी त्यसरी चाहिँ यो वर्षको कार्यक्रम हामीले 3 कार्यक्रम मात्र छुटेका छौँ।
2: अब यी कार्यक्रमहरू चाहिँ कसरी सञ्चालन गर्नुहुन्छ त?
1: कार्यक्रमहरू त नियमित कार्यक्रमहरू हुन्। अपाङ्ग परिचय पत्रका लागि वार्डदेखि सिफारिस आएर त्यो प्रक्रिया हुन्छ, सो अनुसार नै नियमित हामीले वितरण गर्दै गरेका छौँ। अब 16 दिने अभियानहरू यो वर्षभन्दा अघिल्लो वर्ष चाहिँ वाडाहरूसँग, पालिकाले र प्रहरी कार्यालयहरूसँग, विभिन्न सरकारहरू, वर्गहरू, स्वास्थ्य स्वयंसेविकाहरू, आमा समूहका सहभागीहरूलाई सहभागी गराएर सचेतनामूलक तरिकाले चाहिँ कार्यक्रम गर्दै आएका छौँ। त्यसो अनुसार नै यो पटक पनि सञ्चालन गर्छौँ भन्ने चाहिँ छ।
2: अपाङ्गता परिचय पत्र चाहिँ विगतमा पनि यहाँहरूले वितरण गर्नु भएको छ, यो वर्ष पनि रहेछ, खास यो चाहिँ कसरी गर्नुहुन्छ यहाँहरूले?
1: अपाङ्गता परिचय पत्र वितरण चाहिँ हाम्रो अब हामीले निवेदन संकलन गर्छौँ, खास त मासिक रूपमा वितरण गर्ने भन्ने चाहिँ छ। आवश्यकताको आधारमा भन्दाखेरि चाहिँ निवेदन संकलन गर्छौँ, कहिले काहीँ चाहिँ कुनै महिनामा निवेदनै पर्दैन, 6 महिनामा चाहिँ हामी बैठक बस्दैनौँ समन्वय समितिको। जुन महिनामा चाहिँ निवेदन धेरै संकलन भएको छ अथवा 1-2 महिना निवेदन संकलन गर्छ र संकलन गरेका निवेदनहरूलाई चाहिँ उहाँहरूलाई, जसको निवेदन संकलन भएको छ उहाँलाई खबर गरेर समन्वयमा उहाँहरूको रिपोर्टहरूको आधारमा, रिपोर्ट विश्लेषणका आधारमा अपाङ्ग समन्वय समितिको बैठक बस्न पालिकामा र सो अनुसार आवश्यकताको आधारमा कार्यविधिमा टेकेर चाहिँ परिचय पत्र वितरण गर्दै आइरहेका छौँ र सो अनुसार नै गर्छौँ।
2: जस्तो यो यसको प्रकार पनि होला नि त?
1: हजुर हजुर, अपाङ्गताको प्रकारमा अब अहिले त अपाङ्गता चाहिँ प्रकारमा वर्गीकरण छ। क भन्नाले पूर्ण अपाङ्गतामा क वर्ग रातो किसिमको कार्ड दिन्छौ, ख वर्ग अति अशक्त अपाङ्गता निलो कार्ड दिने गरेका छौँ, मध्यम अपाङ्गता पहिलो ग वर्ग पहिलो कार्ड दिन्छौ र सामान्य अपाङ्गता घ वर्ग सेतो कार्डहरू दिने गरेका छौँ। त्यो चाहिँ अब उहाँहरूको गम्भीरताको आधारमा कस्तो कस्तो किसिमको गम्भीरता छ कार्यविधिमा त्यसको व्याख्या रहेको छ। सोमा टेकेर चाहिँ जुन जुन उहाँहरूको अवस्था देखिन्छ, उहाँहरूको के रिपोर्ट विश्लेषण पनि हुन्छ, उहाँको अवस्थाहरू पनि हामीले हेर्छौँ, सो आधारमा चाहिँ उहाँहरूलाई कस्तो किसिमको कार्ड दिने भनेर चाहिँ कार्यविधिमा लेखेको छ। सोमा उल्लेख भए अनुसार चाहिँ उहाँलाई कार्ड वितरण गर्ने गरेका छौँ।
2: जस्तो अब यो महिला तथा बालबालिका शाखा मार्फत कार्यक्रमहरू सञ्चालन गर्दै गर्दा जानकी गाउँपालिकामा विभिन्न संघ संस्थाहरू मार्फत पनि यी कार्यक्रमहरू सञ्चालन भइराखेका छन्, उहाँहरूसँग चाहिँ कसरी समन्वय गर्नुहुन्छ, के गर्नुहुन्छ?
1: योभन्दा पहिला चाहिँ अब यो आर्थिक वर्षमा चाहिँ अलि कम नै संघ संस्थाहरू हामीसँग समन्वयमा हुनुहुन्छ। योभन्दा अघिल्लो वर्ष चाहिँ बालबालिका क्षेत्र, महिला क्षेत्रमा काम गर्ने संघ संस्थाहरू अलिक धेरै भएको हुनाले उहाँले उल्लेख्ने एकदम उत्साहजनक सहभागिता हुन्थ्यो। हामी चाहिँ अब हामी कुनै कार्यक्रम गर्दैछौँ भने चाहिँ उहाँसँग एकचोटि बैठक बस्ने, हामी यो कार्यक्रम गर्दैछौँ कसरी गर्न सकिन्छ, यहाँको सुझाव सल्लाह र सहयोग समन्वय के छ भन्ने कुरामा चाहिँ छलफल हुन्थ्यो। सम्पूर्ण संघ संस्थाहरू हामीसँग जो सरकारलाई हुन्छ, पालिकामा जो आबद्ध हुनुहुन्छ, उहाँ संघ संस्थासँग समन्वय गरेर त्यसपछि चाहिँ अब ल ठिक छ नि त यो कार्यक्रम यसरी गरौँ, यसरी गरेपछि प्रभावकारी हुन्छ भन्ने किसिममा छलफल गर्थ्यो र सो आधारमा चाहिँ हामी अब कार्य विभाजन हुन्छ, उहाँहरूको अब आर्थिक हुन्छ, प्राविधिक हुन्छ, होइन, त्यो सपोर्टमा चाहिँ कार्यक्रमहरू गर्दै आइरहेका छौँ र थियौँ। अब यो वर्ष चाहिँ अलिक कमै संघ संस्थाहरू हुनुहुन्छ, हेरौँ अब हामी कार्यक्रम गर्ने दौरानमा उहाँहरू सरकारलाई उहाँसँग समन्वय गर्छौँ, उहाँले केही जानकारी दिनुभयो साधारण बैठक भएको अगाडि के गर्ने भन्ने चाहिँ समन्वय हुने गरेको।
2: अन्तिममा केही छ यहाँको?
1: अब अरू नियमित कार्यक्रमहरू त हाम्रो सधैँ पालिकादेखि हुने, जस्तै अहिले हामीले कार्यक्रममा समावेश नभए पनि अपाङ्गता सहायक सामग्रीको कुरा पनि छ। हामी अपाङ्गता सहायक सामग्रीका लागि विभिन्न संघ संस्थाहरू समन्वय गरेर अब कहिले कहिले कसैले चाहिँ निशुल्क पनि उपलब्ध गराइदिनुहुन्छ, जसले आवश्यकता छ, जसले चाहिँ पालिकामा निवेदन दिनुभएको छ उहाँहरूको लागि सहायक सामग्रीका लागि चाहिँ विभिन्न संघ संस्थासँग समन्वय गरेर सहायक सामग्री उपलब्ध गराइरहेका पनि छौँ र अहिले पनि पहल गरिरहेका छौँ, संस्थासँग समन्वय भइरहेको छ। र अब शाखाले शाखामा तोकेका कार्यक्रमहरू भन्दा पनि अब हामी शाखाको रूपमा पालिकामा रहेका शाखाहरू विभिन्न शाखा वाडा कार्यालय र समुदायमा रहेका आवश्यकताका आधारमा विभिन्न कार्यक्रमहरू कहिले सशुल्क हुन्छ अथवा हामी चाहिँ समन्वयमा कार्यक्रम विद्यालयमा गएर सचेतनामूलक गराउनेलाई चाहिँ अब कार्यक्रमै तोक्नुपर्छ भन्ने चाहिँ हुँदैन। उहाँले विद्यालयले कसैले अनुरोध गर्नुभयो भने हामी गएर आफ्नो भएको ज्ञान क्षमता र सिपको चाहिँ प्रयोग गर्ने हो। त्यही भएर अब तोकिएका कार्यक्रम लेखिएका कार्यक्रम थोरै भए पनि शाखाले बाल संरक्षण, महिला हिंसा न्यूनीकरणका लागि र अन्य दुर्व्यसनहरू न्यूनीकरणका लागि, लैङ्गिक हिंसा न्यूनीकरणका लागि गर्ने आवश्यक समन्वय सहकार्यमा चाहिँ कामहरू गर्दै आएका रहेछौँ र गरिरहन्छौँ। यी चाहिँ रहे अब केही कार्यक्रमहरू कम छन् र पनि जिम्मेवार धेरै छ शाखाको, सो अनुसार कामहरू चाहिँ गरिरहन्छौँ।
0: अब कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 6 जगतपुर स्थित जगतपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवा प्रवाह सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। जगतपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रवाह गरिने सेवा सम्बन्धी जगतपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख विनोद कठायतसँग कुराकानी गरेका छौं।
3: नेपाल सरकारले प्रदान गर्नुपर्ने सेवाहरू चाहिँ आधारभूत स्वास्थ्य सेवा अन्तर्गतको हाम्रो जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रले सेवा गराई चाहिँ आउँदाखेरि उहाँहरूलाई चाहिँ सामान्यतया स्थानीय स्तरमा उपलब्ध हुने अथवा आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने जुन नेपाल सरकारले चाहिँ निर्धारण गरेको सेवा छ त्यो सेवाहरू हामीले चाहिँ नियमित रूपमा चाहिँ दिइरहेछौ। जसमा चाहिँ सेवा गराईहरू आउँदाखेरि सामान्य ओपिडी सेवाहरू दिन्छौं, ओपिडीमा चाहिँ आउँदाखेरि 5 वर्ष मुनिको बालबालिकालाई पनि सेवा दिन्छौं र 5 वर्ष माथिको व्यक्तिहरूलाई पनि सेवा दिन्छौं। त्यसै गरी चाहिँ उहाँहरूको समस्या अनुसारको विभिन्न फाँटोहरूमा चाहिँ हामीले विभाजन गर्छौँ। जस्तै अब आमा सुरक्षा अन्तर्गत जानुपर्ने अथवा गर्भवती जाँच गर्नुपर्ने, सुत्केरी जाँच गर्नुपर्ने छ भने त्यो एउटा फाँटमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत हेर्नुहुन्छ सिस्टरले। त्यस्तै गरी ओपिडी सेवा अथवा ओपिडी सेवा बहिरङ्ग सेवा लिनुपर्ने अवस्था छ भने त्यही हिसाबमा हामीले ओपिडीमा पठाउने गर्छौँ, त्यहाँबाट सेवा प्रदान गर्छौँ। र कुनै बच्चाहरू अब कुपोषण पनि हुन्छन्, कडा कुपोषण भएको अथवा मध्यम कुपोषण भएको बालबालिकालाई हामीले कुपोषणको व्यवस्थापनतिर पनि लिन्छौँ र त्यही अनुसार सेवा दिन्छौँ। त्यस्तै गरी चाहिँ सामान्य ड्रेसिङ अथवा चोटपटक लागेको त्यस्तो केसलाई चाहिँ त्यही अनुसार चाहिँ हामी सेवा दिन्छौँ आवश्यकता अनुसार। र अन्य विभिन्न मानसिक स्वास्थ्य समस्याहरू भएको व्यक्तिहरू पनि आउनुभयो भने उहाँलाई पनि हामीले चाहिँ सेवा प्रदान गर्छौँ। र त्यस्तै गरी चाहिँ हाम्रो गाउँघर क्लिनिक, खोप क्लिनिक नियमित रूपमा मासिक रूपमा चाहिँ चलिरहेको छ, त्यो गाउँघर क्लिनिकबाट प्रदान गर्ने सेवा तथा खोप केन्द्रबाट दिने सेवाहरू पनि हामी चाहिँ नियमित रूपमा प्रदान गरिरहेछौँ।
0: भनेपछि सेवा गराही सेवा लिन आएपछि सबै सेवा चाहिँ लिएर फर्किनुहुन्छ?
3: हजुर, उहाँहरूले हामीले चाहिँ आधारभूत स्वास्थ्य सेवाले निर्धारण गरेको जुन जुन सेवाहरू पाउँछ त्यो अनुसारको हामीले उहाँलाई हाम्रो संस्थाबाट प्रदान गर्छौँ सेवाहरू।
0: खासमा चाहिँ यो समय भनेको अलिकति संक्रमण हुने देखिने समय पनि हो, कस्ता खालका समस्या लिएर आइराख्नु भएको छ यो समयमा?
3: अहिले वर्षातको समय विशेष गरी सरुवा रोगहरूको प्रकोप अथवा ज्वरो आउने, रुवाखोकी लाग्ने अथवा चाहिँ उहाँहरूलाई चाहिँ विभिन्न खालको समस्याहरू देखेर आउनुहुन्छ। विशेष गरी ज्वरो नै बढी देखिन्छ, अहिले ज्वरो आउँछ र त्यो सम्बन्धित अब सेवाहरू कुन बिराम हो अथवा के हो भन्नलाई चाहिँ हामीले सिम्टोमेटिक रूपमा अथवा उहाँको लक्षणको आधारमा सेवा दिन्छौँ र आवश्यक पर्यो भने चाहिँ उहाँलाई ल्याब त हाम्रो स्वास्थ्य संस्थामा छैन, प्रयोगशालामा चाहिँ पठाउँछौँ चेक गर्नको लागि।
0: जस्तो समस्या लिएर आउनुभयो भने उहाँहरूलाई भएको सेवा दिनुहुन्छ, बाँकी सेवाको लागि रिफर गर्नुहुन्छ?
3: हजुर, हाम्रो संस्थामा नहुने सेवाहरूको लागि नजिकको अस्पताल, टिकाबर अस्पताल भयो र अन्य संस्थामा यहाँ छैन भने अन्य ठाउँमा जानुपर्ने छ भने त्यस्तालाई पनि प्रेषण गर्छौँ हामी।
0: जस्तो तपाईँहरूको चाहिँ यो आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सेवा प्रदान गरिरहँदा कतिको सजिलो अप्ठ्यारो के छ, स्रोत साधनहरूको पहुँच के छ?
3: हाम्रो आधारभूत स्वास्थ्य सेवाबाट दिँदाखेरि सेवा दिने क्रममा गाउँपालिकाले चाहिँ निश्चित औषधिहरू लगायत अन्य आवश्यक उपकरणहरू त्यो चाहिँ प्रदान गर्नुहुन्छ, गाउँपालिकाबाट उपलब्ध हुन्छ। र हाम्रो स्वास्थ्य सेवामा चाहिँ 5 कर्मचारी छौँ हामी, र हामीले चाहिँ विभिन्न फाँटहरू अथवा कसले के फाँट हेर्ने, कसरी सेवा दिने भन्ने कार्यविधान पनि गरेका छौँ। त्यही अनुसार चाहिँ सेवा प्रदान गर्छौँ। र कुनै कहिलेकाहीँ अब निशुल्क तोकेको औषधिहरू जुन मात्रामा आउनुपर्ने त्यो कहिलेकाहीँ सर्टेज चाहिँ भएको हुन्छ, तथापि हामीले अन्य संस्थाबाट अथवा पालिकाबाट पनि फेरि माग गरेर व्यवस्थान गरिरहेका हुन्छौँ। र कहिलेकाहीँ अब सामान्य स्वास्थ्य संस्था कुनै कामहरू गर्नुपर्दा के गर्दाखेरि पालिकासँग चाहिँ माग गर्ने अथवा व्यवस्थान गर्ने गर्छौँ, वडा कार्यालयसँग पनि व्यवस्थान गर्छौँ।
0: भनेपछि 5 जनशक्तिले सबै भ्याइराख्नु भएको छ।
3: हजुर,
0: जस्तो तपाईँले चाहिँ यहाँ सामान्य उपचारदेखि लिएर मानसिक परामर्शसम्मको सेवा दिनुहुन्छ, त्यो सबै तपाईँहरूले भित्रै भ्याइराख्नु भएको छ।
3: हजुर, सामान्य हामीले सेवा दिने मानसिक स्वास्थ्य सम्बन्धीको अब चिन्ता पीर अथवा लक्षणहरू यो डिप्रेसनको सामान्य चाहिँ उपचार चाहिँ हाम्रो संस्थाबाटै हुन्छ। र त्योभन्दा कडा खालको जटिल समस्या भएको व्यक्तिहरूलाई हामीले चाहिँ प्रेषण गर्छौँ मानसिक डाक्टर स्वास्थ्य सेवा पाउने अस्पताल अथवा डाक्टरसँग चाहिँ।
0: जस्तो अब औषधि पनि कहिले काहीँ अभाव नै हुन्छ भन्नुभयो, कस्तो हुन्छ भनेपछि सेवा लिन जाने सेवा गराही चाहिँ अब सरकारी सेवा दिने ठाउँ हो तर औषधि चाहिँ बाहिरबाट किन्नुपर्छ भन्ने गुनासाहरू कतिपय बेला आइराखेको हुन्छ होइन, त्यसमा के छ फेरि अब नियमित औषधि खाइराखेका बिरामीहरू पनि होलान् आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट, त्यसको अवस्था के छ?
3: त्यसमा विशेष गरी अब नसर्ने रोग सम्बन्धी उच्च रक्तचापको सुगर चाहिँ भयो होइन, मधुमेहको बिरामीहरू र न यो दम अथवा श्वास सम्बन्धी रोगको चाहिँ नियमित औषधि चाहिँ आपत्ति नै छ, त्यसमा सर्टेज छैन। कहिले काहीँ सर्टेज हुने भनेको हाम्रो माथिल्लो केन्द्रबाट आउने अथवा चाहिँ प्रदेशले खरिद गर्ने औषधिहरू जस्तै पिल्सेसकेहरू लगायतको अन्य साधनहरू चाहिँ कहिले काहीँ सर्टेज हुन्छ, त्यो चाहिँ अहिले उहाँहरूसँग पनि माग गर्दाखेरि आपूर्ति भइसकेको छैन, खरिद भइसकेको छैन भन्ने कुरा चाहिँ बुझेको छ। नभए अरू औषधि चाहिँ त छ अहिलेलाई
0: नियमित नै छ।
3: हजुर,
0: त्यस्तो बेला चाहिँ उहाँहरूलाई कस्तो खालको परामर्श गर्नुहुन्छ जतिखेर औषधि उपलब्ध गराउन सकिँदैन?
3: त्यो उसमा चाहिँ अब सेवा गर्नेलाई नजिकको अर्को स्वास्थ्य संस्थामा सँग पनि समन्वय गरेर हामीले त्यहाँ छ भने औषधि त्यहाँ व्यवस्थापन गर्न लगाउँछौँ। यदि त्यहाँ पनि छैन, सर्टेज छ भने चाहिँ उहाँलाई त्यसको सट्टामा औषधि छोड्नुभन्दा कतै न कतैबाट आफै पनि व्यवस्था गर्नुपर्ने हुनसक्छ कहिलेकाहीँ केही समयको लागि भनेर चाहिँ हामी खबर गर्छौँ।
0: जस्तो नसर्ने रोगको कुरा पनि आयो, खासमा नसर्ने रोग भन्नाले कस्ता कस्ता रोगीहरू, कस्तो कस्तो समस्या भएका बिरामीहरू आउनुहुन्छ?
3: नसर्ने रोगमा विशेष गरी हाम्रो मुटु रोग सम्बन्धी अथवा उच्च रक्तचाप सम्बन्धीको बिरामीहरू भयो, त्यो चाहिँ हाम्रो स्वास्थ्य संस्थामा चाहिँ नियमित रूपमा आइ पनि राख्नु भएको छ। 164 चाहिँ सेवा गराई हामीले दर्ता गरेको छौँ अहिले, विशेष गरी उच्च रक्तचापको चाहिँ बिरामीहरू, र उहाँलाई चाहिँ नियमित रूपमा औषधि खानुपर्ने हुन्छ, दैनिक रूपमा खानुपर्ने औषधिहरू हामीले व्यवस्थापन गरिरहेछौँ, दिइरहेछौँ उहाँलाई नियमित फलोअपमा बोलाएर। त्यसै गरी अर्को उसमा चाहिँ हाम्रो दम भयो होइन, अथवा श्वासोच्छ्वास सम्बन्धी रोगहरू पनि छ, त्यसको लागि पनि औषधि आवश्यक अनुसार चाहिँ हामीले व्यवस्थापन गरिरहेछौँ। त्यसै गरी मधुमेह अथवा डायबिटिजको बिरामीहरू पनि हुन्छ, उहाँलाई पनि हामीले औषधि उपलब्ध गराउँछौँ। त्यस्तै गरी क्यान्सर सम्बन्धी त हाम्रो सेवा हुँदैन, तर त्यस्तो कुनै देखियो भने हामीले सम्बन्धित ठाउँमा चाहिँ प्रेषणको लागि, पहिचानको लागि प्रेषण चाहिँ गर्छौँ। त्यस्तै गरी विभिन्न खालको चाहिँ अब अटिजमहरू होइन अथवा नसर्ने समस्याहरू चाहिँ त्यस्तो खालको देखियो भने हामीले सम्बन्धित स्वास्थ्य केन्द्रमा चाहिँ अथवा अस्पतालमा चाहिँ प्रेषण चाहिँ गर्छौँ।
0: जस्तो अब तपाईँले यो जुन डेटा भन्नुभयो नि नसर्ने रोग सम्बन्धीको बिरामीको, यो पछिल्लो समय नसर्ने रोग सम्बन्धीको संख्यामा अलिकति वृद्धि भइराखेको भन्ने कुरा पनि छ, जानकी छ को हकमा चाहिँ यो के छ, वृद्धि भएको हो या यथावत हो के छ?
3: नै यो सर्वव्यापी रूपमा चाहिँ वृद्धि नै भइरहेछ, पहिला भन्दा पहिला चाहिँ सर्व रोगको चाहिँ प्रकोप बढी हुन्थ्यो भने अहिले नसर्ने रोगको बिरामीहरू दिन प्रतिदिन बढ़िरहेछ, किनकि हाम्रो जीवनशैली पनि चाहिँ सक्रिय छैन अहिलेको व्यक्तिहरूको सबैको। त्यस्तै गरी अहिले मान्छेहरूले चाहिँ विभिन्न खालको औषधि अब केमिकल मिसिएको सामानहरू चाहिँ खान्छौँ भनौँ न, अप्रत्यक्ष रूपमा चाहिँ जस्तै बजारबाट तरकारी किन्छ सबै त्यो केमिकलमै मिक्स हुन्छ, लगायत अन्य कुराहरू जुनसुकै हामीले खाँदाखेरि पनि केमिकल प्रयोग भएकै खान्छौँ, मासु खाँदाखेरि पनि केमिकल नै अथवा औषधि नै मिक्स भएको हुन्छ कुखुराहरूलाई अथवा न्यूलाई, त्यसले गर्दाखेरि व्यक्तिहरू चाहिँ अहिले नसर्ने रोगको उच्च जोखिममा हुनुहुन्छ। हाम्रो जानकी छमा पनि त्यही हिसाबमा चाहिँ बढेको छ
0: भनेपछि बढ्दै गएको छ। अर्को फेरि यो अटिजमको कुरा आयो बालबालिकाको होइन, यो चाहिँ के छ हाम्रो जानकी छको हकमा, भर्खरै देखिन थालेको छ या विगतदेखि नै छ?
3: यसको टेकिन तथ्याङ्क त हामीसँग छैन ठ्याक्कै कतिजना हुनुहुन्छ भनेर चाहिँ, यो त विगत देखिने होला जस्तो लाग्छ, एकैचोटि चाहिँ हुने होइन यो। त्यस्तो सेवा गराएर आउनुभयो भने हामीले सम्बन्धित सेवा केन्द्र अथवा सम्बन्धित सेवा दिने ठाउँमा चाहिँ हामीले प्रेषण गर्छौँ। तथ्याङ्क त ठ्याक्कै अहिले चाहिँ थाहा भएन।
0: खासमा यो अटिजम भन्नाले चाहिँ कस्तो खालको समस्या हुन्छ बालबालिकामा?
3: यो उनीहरूले चाहिँ बोल्न खोजेको अथवा भन्न खोजेको कुराहरू चाहिँ प्रष्ट रूपमा बोल्न नसक्ने, भन्न नसक्ने अथवा हाउभावले अथवा विस्तारै चाहिँ एकदम त्यो हाउभाव प्रतिक्रिया देखाउने खालको हुन्छ। मानसिक स्वास्थ्य सम्बन्धी जोडिएको हुन्छ, जसले गर्दाखेरि उनीहरूले चाहिँ गर्न खोजेको कामहरू अथवा बोल्न खोजेको कुराहरू चाहिँ तुरन्तै नहुने, एकदम ढिलो शरीरहरू चल्ने, उनीहरूको सूचनाहरू तुरन्तै दिमागले चाहिँ सम्बन्धित ठाउँमा चाहिँ पुर्याउँदैन, त्यसरी चाहिँ उहाँहरूले अलिकति काममा अप्ठ्यारो चाहिँ भएको हुन्छ।
0: भनेपछि लक्षणहरू हुन्।
3: हजुर।
0: थोरै मैले पोषण सम्बन्धीको कुरालाई पनि जोड्न चाहन्छु। अलिकति पछिल्लो समय यो कुपोषणको समस्या पनि बढ़िरहेको देखिन्छ होइन, जानकी गाउँपालिकामा पनि अलिकति यो समस्या छ भन्ने कुरा छ। खास जानकी छ को हकमा चाहिँ पोषणको अवस्था के छ, कुपोषणको अवस्था के छ?
3: हामीले जानकी छ अन्तर्गत कुपोषणको संख्या हेर्दाखेरि अहिले उपचाररत कडा कुपोषणको बिरामी 3 जना रहेको छन्, अरू चाहिँ डिस्चार्ज भइसकेका छन्, निको भइसकेर गइसकेका छन् धेरै बिरामीहरू दर्ता भएको। र मध्यम खालको कुपोषण पनि हाम्रो चाहिँ 34-35 जना रहेको थियो, जुन चाहिँ हामीले परामर्श गर्ने अथवा उहाँले कस्तो खानेकुराहरू खाने भनेर चाहिँ अभिभावकलाई चाहिँ केही परामर्श प्रदान गरिराख्छौँ र नियमित फलोअपमा बोलाउँछौँ। त्यसै गरी यसै क्रममा चाहिँ पोषणको कुरा गर्दाखेरि हाम्रो अहिले कैलाली जिल्लाभरि याक नेपालको आर्थिक सहयोगमा चाहिँ हामीले चाहिँ एउटा वृहत पोषण लेखाजोखा चाहिँ कार्यक्रम गर्ने योजना रहेको छ, जसमा यही असोजको 12 गतेदेखि 16 गतेसम्म चाहिँ हाम्रो जानकी गाउँपालिकाभरि विभिन्न स्वास्थ्य संस्थामा चाहिँ यो सेवाहरू सञ्चालन हुन्छ सबै संस्थामा, जसमा चाहिँ हाम्रो जानकी छ अन्तर्गत 4 वटा चाहिँ केन्द्र रहेको छ जुन पोषण लेखाजोखा गर्नको लागि, जसमा सुरुमा हाम्रो 12 गते चाहिँ हाम्रो धर्मपुर कटानमा चाहिँ गाउँ क्लिनिक अथवा खोप क्लिनिक हुन्छ, त्यहाँबाट हामी सेवा दिनेछौँ। त्यसपछि 5 वर्ष मुनिका बालबालिकाहरू सबैलाई चाहिँ 6 महिनादेखि 59 महिनाको बालबालिकालाई पोषण लेखाजोखा गर्छौँ। उनीहरूको पोषण अवस्था के छ, उनीहरू कडा कुपोषण छन् कि मध्यम कुपोषण छन् कि अथवा सामान्य छन् कि के छ त्यो पहिचान गर्छौँ। त्यसपछि उनीहरूलाई सोही अनुसारको व्यवस्थान गर्छौँ, कडा कुपोषण र मध्यम कुपोषण भेटियो भने। त्यस्तै गरी गर्भवती महिलाहरूलाई पनि हामीले चाहिँ उनीहरूको पोषण अवस्था लेखाजोखा गर्छौँ त्यही केन्द्रमा, र त्यस्तै सुत्केरी भएको 6 महिनासम्मको चाहिँ आमाहरूको अवस्था पनि हामीले त्यहाँ चाहिँ पोषण अवस्था के छ भनेर पहिचान गर्ने कार्यक्रम रहेको छ। त्यस्तै 13 गते हाम्रो जगतपुर सुवर्णपुर महिला स्वास्थ्य समितिका घरमा चाहिँ सञ्चालन गर्छौँ त्यो टोललाई पाइक पर्ने गरी। त्यस्तै गरी 14 गते चाहिँ हाम्रो जगतपुर खोप केन्द्र अथवा गाउँ क्लिनिकमा चाहिँ हामीले त्यो सेवाहरू पोषण लेखाजोखा गर्छौँ। त्यस्तै गरी 15 गते अन्तिममा चाहिँ हामीले स्वास्थ्य संस्थामा चाहिँ छुटफुट भएको सम्पूर्ण व्यक्तिहरूलाई चाहिँ त्यहाँ आएर पोषण लेखाजोखा गर्ने भन्ने योजना छ, र त्यसबाट चाहिँ भेटिएको कडा कुपोषण अथवा मध्यम कुपोषणलाई बालबालिका उहाँलाई चाहिँ हामीले चाहिँ पोषण लेखाजोखामा भेटिए अनुसार चाहिँ तुरन्तै स्वास्थ्य संस्थामा चाहिँ दर्ता गर्ने, उनीहरूलाई चाहिँ सोही अनुसारको दिनुपर्ने आवश्यक परामर्श औषधि तथा आरटिया भन्नाले एउटा उपचार तयारी खाना हो त्यो चाहिँ उपलब्ध गराउँछु कडा कुपोषण भएको बालबालिकालाई। त्यसपछि उनीहरूलाई नियमित रूपमा फलोअपमा बोलाउने र पोषण अवस्था चाहिँ र समुदायमा अन्य समयमा पनि प्रत्येक गाउँ क्लिनिकमा अथवा चाहिँ अन्य समयमा पनि हामीले चाहिँ नियमित रूपमा स्क्रिनिङ गर्ने कार्यक्रम गरिरहेछौँ प्लानमा।
0: भनेपछि टोल टोलमै गएर चाहिँ त्यो परीक्षण गर्नुहुन्छ?
3: हजुर, अहिले चाहिँ पाइक पर्ने विभिन्न टोलमा चाहिँ गएर गर्छौँ। त्यसपछि पनि हामीले चाहिँ नियमित रूपमा चाहिँ कुपोषण नभेटियोस् भनेर चाहिँ हामीले खोजनेरी गर्छौँ, किनभने हाम्रो जानकी गाउँपालिकामा 2083 माघ मसान्तभित्र हाम्रोभित्र चाहिँ हाम्रो बालमती स्थानीय शासन घोषणा गर्ने योजना रहेको छ, त्यही अनुरूप चाहिँ पनि हामीले कुपोषणको बालबालिका नभेटियोस् भनेर चाहिँ खोजिरहेछौँ।
0: थोरै मैले खोपको कुरालाई जोड्न चाहन्छु। यहाँहरू चाहिँ थुप्रै खोप केन्द्रबाट खोपहरू पनि दिइराख्नु भएको छ बाल बालिकालाई। अब फेरि नियमित खोप लिने बच्चाहरू पनि पछि जसरी उमेर बढ्दै गयो त्यसरी चाहिँ खोप लिने संख्यामा कमी आइराखेको भन्ने कुरा पनि हुन्छ। जानकीको हकमा के छ, त्यस्तो छ कि छैन?
3: हाम्रो खोप लगाउने अवस्था चाहिँ बच्चा जन्मेदेखि नै खोप लगाउनु नेपाल सरकारले तोकेको एउटा नियमित तालिका छ, त्यही अनुसार चाहिँ खोप लगाउनु पर्ने हुन्छ। र जानकी छमा हाम्रो तोकेको चाहिँ खोप केन्द्रबाट चाहिँ खोप चाहिँ लगाइरहेछौँ, तथापि कतिपय अभिभावकहरू चाहिँ बसाइ सराईको कारण अथवा चाहिँ विदेश जाने इण्डियातिर जाने भनौँ न त्यही बाहिर गयो भने केही बच्चा छोड्न सक्छ, नभए चाहिँ समुदायमा रहेको बच्चाहरू त हामी सबैले चाहिँ खोजेर पनि खोप लगाइरहेछ। मैले स्वास्थ्य समितिका हुनुहुन्छ, तपाईँको टोलमा यो बच्चा छैन कता गयो त्यसलाई चाहिँ मैले ल्याउनु होला भनेर चाहिँ लिस्ट नै हामीले उहाँलाई पनि दिन्छौँ, उहाँले पनि सहयोग गर्नुहुन्छ समुदायमा, र बच्चालाई चाहिँ समुदायमा रहेको बच्चा चाहिँ खोप लगाउनबाट वञ्चित छैन. यदि कोही आमा बुवा अभिभावक कति वर्ष गरेर जानुभएको छ केही छ भने त्यस्तो चाहिँलाई चाहिँ पछि आयो भने पनि खोप लगाउँछौँ, तर यही अवस्था केही छुटेको हुनसक्छ. समुदायमा चाहिँ अहिले चाहिँ छैन त्यस्तो छुटेको.
0: भनेपछि जानकीको हकमा त्यस्तो समस्या छैन.
3: छैन.
0: फेरि सेवातिरै फर्किन्छु. यसरी चाहिँ स्वास्थ्य सेवा केन्द्रबाट सेवा दिइरहँदा जनशक्ति त पाँचजना छौ भन्नुभयो होइन, त्यहाँ चाहिँ पर्याप्त अन्य स्रोत साधनको अवस्था के छ? त्यहाँ भौतिक अवस्था होला, अनि अब सुत्केरी हुन आउने बेला पनि स्रोत साधनहरू चाहिन्छ होला, त्यसको अवस्था के छ?
3: हाम्रो स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर चाहिँ छैन, सुत्केरी हुने व्यवस्था चाहिँ छैन त्यहाँ. र अरू चाहिँ सेवा दिँदाखेरि चाहिँ उहाँलाई नजिकको पाएको पर्ने संस्थामा, जस्तै दुर्गोली स्वास्थ्य चौकी हुन्छ हाम्रो नजिकको, अथवा टेकावर अस्पताल उहाँलाई कहाँ जान चाहनुहुन्छ सेवा गरेर त्यहाँ चाहिँ हामीले प्रेषण गर्छौँ. सुत्केरी हुने महिलाहरूलाई उहाँलाई चाहिँ पहिला नै जानकारी गरेर यो ठाउँमा जाने अथवा यतिखेर जाने भनेर चाहिँ प्लानिङ गरेको हुन्छ उहाँसँग. त्यही हिसाबमा उहाँले जानुहुन्छ. र कहिलेकाहीँ अलिकति ढिलो भयो त्यस्तो भयो भने चाहिँ उहाँले रिक्सामा त्यसमा पनि जानुपर्ने हुनसक्छ. त्यो भयो भने उहाँलाई चाहिँ यातायात खर्च चाहिँ गाउँपालिकाले दिने भन्ने चाहिँ कुरा गर्नुभएको छ. र हाम्रो त्यहाँ बर्थिङ सेन्टर भइदियो भने अझ त्यहाँको सेवाग्राहीलाई चाहिँ त्यही व्यवस्थान गर्न सकिन्छ.
0: भनेपछि अहिले छैन.
3: अहिले चाहिँ छैन.
0: अनि नियमित चेक जाँचको कुरा के छ त गर्भवतीको?
3: गर्भवतीलाई चाहिँ हामीले नेपाल सरकारले तोकेको प्रोटोकल अनुसार चाहिँ सुरुमा पहिलो चाहिँ 12 हप्तामा चाहिँ, त्यस्तै 16 हप्तामा, दोस्रो त्यस्तै 20 हप्ता होइन, 20 देखि 24 हप्ता, अनि 28 हप्ता, त्यस्तै गरी चाहिँ उहाँले 8 पटक चाहिँ गर्भ जाँच गर्नुपर्ने हुन्छ तोके अनुसार. र हाम्रो स्वास्थ्य संस्थामा चाहिँ उहाँहरूको नियमित रूपमा नै आउनुहुन्छ. 8 पटक गर्ने संख्या चाहिँ पहिला भन्दा चाहिँ नियमित रूपमा बढिरहेछ, पहिला चाहिँ कम हुन्थ्यो. कुनै छुट्नुभयो आउनु भएन भने चाहिँ हाम्रो त्यो कुन टोलको आमा अथवा गर्भवती महिला हुन्छ उहाँलाई सम्पर्क गरेर पनि तपाईँले कुन कारणले आउन सक्नु भएको छैन, के छ, तपाईँको चेक गर्ने परीक्षण गर्ने परीक्षण गर्ने समय आइसकेको छ, आउनु होला भनेर चाहिँ खबर पनि गर्छौँ. र मैले स्वास्थ्य समितिलाई पनि खबर दिएर हामीले उहाँलाई चाहिँ सेवामा ल्याउने प्रयास चाहिँ गरिरहेछौँ.
0: भनेपछि समुदायमा चाहिँ महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गर्नुभएको छ.
3: स्वयंसेविका त अब समुदायको हरेक क्रियाकलापमा सहभागी हुनुहुन्छ. उहाँले चाहिँ स्वास्थ्य सम्बन्धीको जुनसुकै कार्यक्रम अथवा क्रियाकलाप हुँदाखेरि पनि उहाँलाई अग्रसर नै हुनुहुन्छ. उहाँले चाहिँ समुदायमा भएका समस्याहरू स्वास्थ्य सम्बन्धीका सबै जानकारी हामीलाई सेयरिङ गर्नुहुन्छ, अथवा मासिक बैठकमा उहाँलाई छलफल गर्छौँ. र अब आउँदो महिनामा पनि अब आमा समूहको एउटा स्वास्थ्य आमा समूह हुन्छ एउटा समुदायमा, प्रत्येक महिला स्वास्थ्य सेविकाको. उहाँलाई चाहिँ समुदायमा कुन कुन सन्देशहरू अथवा कस्तो स्वास्थ्य सम्बन्धी कुराहरू छलफल गर्ने यो महिनामा चाहिँ मासिक बैठकमा हामी छलफल गर्छौँ. त्यही हिसाबमा उहाँले समुदायमा पनि आफ्नो चाहिँ सेवाहरू दिइराख्नुहुन्छ.
0: अर्को कुरा, यहाँहरूले स्वास्थ्य सेवा केन्द्रबाट फोलिक एसिडहरू पनि वितरण गरिराख्नु भएको छ, त्यो चाहिँ कसरी गर्नुहुन्छ? स्वास्थ्य सेवा केन्द्रबाटै हुन्छ या विद्यालयमा जानुहुन्छ?
3: यो आइरन फोलिक एसिडको हकमा हाम्रो 10 देखि 19 वर्षको किशोरीलाई चाहिँ खुवाउनु पर्ने हुन्छ, जसमा चाहिँ रक्त अल्पताको समस्या नहोस् भनेर चाहिँ हामीले त्यो खुवाउँछौँ. र खुवाउँदाखेरि यो विद्यालयबाट हाम्रो विद्यालय जाने किशोरीलाई विद्यालयबाटै प्रदान हुन्छ. विद्यालयलाई हामीले कति किशोरी छ आवश्यकता अनुसार संख्या एकिन गरेर उहाँलाई पुग्ने जति आइरन चाहिँ फोलिक एसिड चाहिँ हामीले विद्यालयमै प्रदान गर्छौँ र विद्यालयबाट खान्छन्. र विद्यालय नजानेको हकमा घरमै रहने चाहिँ किशोरीमाको हकमा चाहिँ हाम्रो महिला स्वास्थ्य स्वयंसेविकालाई पाएको पर्छ भने उहाँलाई दिन्छौँ, र स्वास्थ्य संस्थामा पाएको पर्छ भने स्वास्थ्य संस्थाबाट पनि हामीले आइरन फोलिक एसिड चाहिँ दिइरहेछ, वितरण भइरहेछ.
0: त्यो नियमित
3: भइरहेछ. यो पहिलो चरणमा चाहिँ साउन भदौ असोजमा चाहिँ साउनको पहिलो हप्तादेखि खुवाउन सुरु गर्छौँ. 13 हप्ता खुवाउँछौँ साउन भदौ असोज 13 हप्ता खुवाउँछौँ. त्यसपछि कात्तिक मङ्सिर पुष चाहिँ 13 हप्ता खुवाउँदैनौँ. फेरि चाहिँ दोस्रो चरणमा चाहिँ माघ फागुन चैत्र चाहिँ गरेर 13 हप्ता चाहिँ खुवाउँछौँ. जम्मा चाहिँ एक वर्षमा चाहिँ 26 हप्ता अथवा चाहिँ 26 वटा ट्याब्लेट चाहिँ किशोरीले चाहिँ खानुपर्ने हुन्छ. त्यही अनुसार चाहिँ हामीले वितरण भइरहेछ.
0: यो त भयो स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवा सम्बन्धीका कुराहरू. त्यसै गरी यहाँहरूले चाहिँ सचेतनाको कार्यक्रमहरू पनि समुदायमा गएर गर्नुहुन्छ, त्यसको अवस्था के छ? कसरी सचेतना गरिराख्नु भएको छ समुदायमा?
3: हामीले यो मौसम अनुसारको अथवा कुन रोगको प्रकोप के छ त्यो हिसाबमा हामीले स्वास्थ्य सचेतना अथवा जनचेतना जगाउने कामहरू विभिन्न क्रियाकलाप मार्फत गरिरहेको छौँ. अहिले वर्षातको समयमा विशेष गरी चाहिँ डेङ्गी रोगहरूको प्रकोप बढी छ, त्यस्तै जापानिज इन्सेफेलाइटिसको रोगको प्रकोप बढी छ, जसको स्वास्थ्य कसरी सर्छ अथवा न्यूनीकरण कसरी गर्ने अथवा यसका लक्षणहरू के कस्ता रहेको हुन्छ भने चाहिँ समुदायमा चाहिँ विभिन्न सरकारवाला व्यक्तिहरू जस्तै महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ, जनप्रतिनिधि हुनुहुन्छ, अनि वर्गज्यू हुनुहुन्छ होइन, शिक्षक हुनुहुन्छ अथवा अन्य सक्रिय समाजसेवीहरू हुनुहुन्छ, उहाँलाई चाहिँ हामीले विभिन्न उसमा चाहिँ पाएको पर्ने ठाउँमा चाहिँ हामीले छलफल गर्ने अथवा चाहिँ समुदायमा विभिन्न क्रियाकलाप जस्तै डेङ्गुको लार्वा खोज्नेर नष्ट गर्ने भन्ने अभियानमा चाहिँ हामीले अस्ति भर्खर सम्पन्न गरेको छौँ, जसमा चाहिँ उहाँहरूले चाहिँ आवश्यक सहयोग गर्नुहुन्छ र त्यो नजिकको बजारमा आफ्नो घरमा उहाँले चाहिँ पानी जम्ने कुनै भाँडाकुँडा छ भने त्यसलाई चाहिँ पानी एक एक हप्तामा चाहिँ बदलिराख्नु पर्यो, फालिराख्नु पर्यो, अथवा चाहिँ खाल्डाखुल्ली छ भने पुर्ने आफ्नो घर वरिपरि अथवा कार्यालयमा सरसफाई गर्ने त्यस्तो क्रिया गर्नुपर्छ भनेर चाहिँ जनचेतना पनि जगाउँछौँ गर्यौं। र त्यसपछि हाम्रो अहिले कैलाली जिल्लाको हकमा हेर्दाखेरि जापानिज इन्सेफेलाइटिसको प्रकोपले गर्दाखेरि केही व्यक्तिको मृत्यु पनि भएको छ, नेपालभरि धेरै देखिरहेको छ अहिले, जसमा चाहिँ हाम्रो तीनटा पालिकामा अहिले भर्खरै खोप सुरु हुँदैछ जापानिज इन्सेफेलाइटिसको, धनगढ़ी उपमहानगरपालिका, घोडागुडी नगरपालिका र लम्पिसुवा नगरपालिकामा चाहिँ 30 वर्ष भन्दा माथिको प्रत्येक व्यक्तिलाई चाहिँ खोप लगाउने भन्ने अभियान रहेको छ, जुन चाहिँ असोज 1 गतेबाट अस्तिबाट चाहिँ सुरु भइसकेको छ। बिस्तारै अन्य पालिकामा पनि यो खोप चाहिँ सञ्चालन गर्ने भन्ने चाहिँ स्वास्थ्य कार्यालय प्रमुखले चाहिँ जानकारी दिनुभएको छ, किनभने हाम्रो अहिले मरेको व्यक्तिको हिस्ट्री खोज्दाखेरि चाहिँ उहाँले 30 वर्ष माथिको अथवा खोप नपाएको व्यक्ति हुनुहुन्छ, खोप चाहिँ पछि नै आएको हुनाले अहिले चाहिँ हामीले 30 वर्ष माथिको चाहिँ यसलाई सबैलाई लगाउने भन्ने लक्ष्य रहेको छ, जसबाट चाहिँ जापानिज इन्सेफेलाइटिसबाट बच्न सकिन्छ कि भन्ने एउटा प्रमुख चाहिँ उद्देश्य हो।
0: जस्तो अब पछिल्लो समय अलिकति बढ़िरहेको भन्ने कुरा छ, यस्ता लक्षणहरू देखिएका मान्छे छमा पनि हुनुहुन्छ?
3: हाम्रो 6 नम्बरमा त्यस्तो अहिलेसम्म हामीले चाहिँ हाम्रो जानकारीमा छैन, आएको छैन जस्तो व्यक्तिहरू, यदि आउनुभयो भने उहाँलाई जस्तै खास लक्षण के हुन्छ भनेपछि उहाँलाई 81 अचानक चाहिँ उच्च ज्वरो आउने, बेसरी टाउको दुख्ने अथवा चाहिँ उहाँहरूको चेतना अवस्थामा परिवर्तन हुने, अहिले चाहिँ के गर्दैछु के बोल्दैछु भन्ने कुरा पनि अलिकति कन्सियस नहुने त्यस्तो खालको अवस्था आउँछ, र पछि गम्भीर भयो भने चाहिँ अलिकति मानसिक स्वास्थ्य समस्या पनि हुने भयो, अर्को चाहिँ मृत्युको सम्भावना अलिकति बढी छ यसमा चाहिँ, त्यस्तो केसहरू आउनु भएको छैन हाम्रो उसमा, आयो भने हामीले परीक्षणको लागि चाहिँ पठाउने हो।
0: भनेपछि यी लक्षणहरू हुन्।
3: हजुर,
0: तपाईँ चाहिँ यसरी अब आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सेवा प्रदान गरिरहँदा त्यहाँको समुदायको, त्यहाँको समाजसेवी बुद्धिजीवीहरूको साथ सहयोग सपोर्ट चाहिँ कस्तो पाउनु भएको छ त?
3: अहिले चाहिँ हाम्रो जानकी गाउँपालिकाको आन्तरिक सर्व अन्तर्गत चाहिँ भर्खरै यो साउन महिनामा चाहिँ हामी केही साथीहरू चाहिँ अर्को ठाउँको संस्थामा गएछौँ, अहिले म चाहिँ जानकी 3 अन्तर्गत थिएँ पहिला, त्यो अहिले चाहिँ 6 गएको छु र 6 जाँदाखेरि पनि राम्रै सपोर्ट भइरहेको छ, जो नयाँ परिचयकै रूपमा लिइरहेछौँ, जसमा जनप्रति वडा अध्यक्षज्यू लगायत वडा सदस्यहरूको उहाँहरूको साथ पाइरहेछौँ, र हामीले चाहिँ अन्य सरकारलाई महिला स्वास्थ्य स्वयंसेवा विद्यालय अथवा अन्य समुदायका व्यक्तिहरूलाईबाट चाहिँ राम्रै पाइरहेछौँ सहयोग, यदि अन्य आवश्यक भयो भने हामीले के गर्नुपर्छ अथवा कता के काम गर्नलाई कता सहयोग समन्वय गर्ने त्यो सम्बन्धी चाहिँ हामीले चाहिँ नियमित रूपमा गरिरहेछौँ समन्वय।
0: हामी चाहिँ करिब करिब कुराकानीको अन्तिमतिर आइपुगेका छौ, अन्तिममा यहाँको चाहिँ के छ?
3: हामी स्वास्थ्य सेवा दिने क्रममा चाहिँ नेपाल सरकारले तोकेको निश्चित मापदण्ड, निश्चित प्रक्रिया अथवा चाहिँ निश्चित औषधि अथवा अन्य सामग्रीहरू चाहिँ हुन्छ, जसमा चाहिँ सेवा दिँदाखेरि आवश्यकता अनुसारको चाहिँ सेवाहरू सबै परिपूर्ति गर्नलाई चाहिँ आवश्यक जनशक्ति पनि पूरा हुनुपर्ने हुन्छ होइन, जसमा आधारभूत स्वास्थ्य सेवामा चाहिँ अहिले स्वीकृत दरबन्दी त छैन, 3 खुजेर राखेको हो, तथापि चाहिँ हाम्रो प्रत्येक वडामा चाहिँ सेवाहरू दिनुपर्ने हुनाले सेवा गराई चाहिँ त्यही ठाउँमै हुनुहुन्छ प्रत्येक वडाको, पहिला चाहिँ बाहिर बाहिर जानुपर्ने थियो, अहिले चाहिँ सम्बन्धित वडामाको जनसङ्ख्या चाहिँ त्यही सेवा दिने हुनाले आवश्यक जनसङ्ख्या पनि परिपूर्ति हुनु पर्यो होइन, त्यो राम्रो हुन्छ सबै संस्थामा, र त्यस्तै गरी चाहिँ औषधि उपकरण पनि समयमै उपलब्ध भयो भने सम्बन्धित निकाय जस्तै अब जिल्ला अथवा संघबाट आउने औषधि पनि उहाँहरूले समयमै पठाइदिनु भयो भने हामीलाई चाहिँ सजिलो हुन्छ, र हामीले चाहिँ सेवा दिँदाखेरि चाहिँ अन्य समस्याहरू कुनै भोग्नु पर्यो केही पर्यो भने चाहिँ सम्बन्धित पालिका अथवा सम्बन्धित चाहिँ जनप्रतिनिधि उहाँले पनि सहयोगको आवश्यक हुन्छ मैले त्यो ठानेको छु, र हामीले चाहिँ सेवा दिने क्रममा चाहिँ सकेसम्म गुणस्तरीय सेवा कसरी दिने त्यो सम्बन्धी चाहिँ हामीले चाहिँ आफ्नो तर्फबाट चाहिँ पहल गर्नेछौँ, र हामी चाहिँ सेवा त्यही हिसाबमा चाहिँ दिन्छौँ।
0: कार्यक्रममा अब पालो जनावाजको। जानकी गाउँपालिका भित्रका कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान कार्यक्रम मार्फत गहुँ बाली लगाएका कृषकलाई अनुदान रकम प्रदान गरिएको छ। पालिकाले सञ्चालन गरेको यो कार्यक्रम कस्तो छ भनी केही कृषकलाई सोधेका छौ।
4: मोर नाम गोविन्द राज रावत हो, मोर गाउँ चाहिँ जानकी गाउँपालिका 4 मुनुवा कैलाली गाउँपालिका गहुँ बाली प्रोत्साहन अनुदान कार्यक्रम चलाइले रहे, एकदम मजा हामी लाग चला है अस्ते के कार्यक्रम और से चलाने के अपेक्षा कर ले रही हमने
5: संतलाल पथरिया जानकी गांव पालिका वार्ड नंबर 4 मुनुआ। सबसे पहले बात तो ये कार्यक्रम एकदम मजा हो उत्पादन में जो आधारित अनुदान मई साल गहूँ 5 बीघा कैले रहू लगे रहू तो गहूँ का ही कले से अब थोड़ा विपत्ति आधल प्राकृतिक प्रकोप के कारण हेरी छत्ते फलना समय में तो उत्पादन कम हुई तब फिर भी मैं उत्पादन में आधारित अनुदान हेरी बढ़िया से मिलल पैनो हेरी बढ़िया खुशी लागल हेरी मैं किसान के लागी एकदम बढ़िया हो ये कार्यक्रम किसान ही कार्यक्रम एक चुकी थोड़ा उत्तेजित बनाए हौसला बढ़ाए खेती करना एक परल जांगर लगाए और एक दूसर किसान ही प्रतिस्पर्धात्मक हिसाब से फिर खेती करेना एक थोड़ी मदद फिर कर
4: चार बीघा में मेरे सौ कुंडल भैया थे जो प्रमाण पेश गयो जग्गा को मालको तिरे को अका पत्ता कागज लालपुत्रा हो यो गांव पालिका कराई एरिया पुगे एक कति कुंडल उत्पादन करने लगभग एक बीघा को मैं समझे आयो यो कार्यक्रम निर्यात करने किसान को गांव मत छिटे उसको कराई एरिया मुंडा मत नागे भो पाने जस्ते उसको क्राइड एरिया एक कुंडल में 70-75 किलो पड़ते फेरी एवरेज में किसान ने अब एक सौटे को बड़ी उत्पादन करना सको उसको क्राइड एरिया में मत आगे उसमें पाने हो इसमें मेरे लगभग संशोधन अर्क किसान मिहनत करने क्यों उत्पादन को आधार में दिने भे किसान ने मल जल करने हो किसान क्षमता मान माने उसमें सहयोग अर्क उसको व्यक्तिगत उसमें फायदा राम अब करने किसान
0: हवस् त आजलाई कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम कस्तो लाग्यो? कुनै गुनासा सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र रत्नापुल मगरलाई धन्यवाद दिँदै कार्यक्रमबाट म गीता चौधरी पनि विदा हुन्छु। नमस्कार।

0: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97 44 28 72 02 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्छ।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
7: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ।
7: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
7: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
7: विस्तारै गर्दा हुँदैन?
8: अहँ हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गते पछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmctikapur@gmail.com।
6: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
7: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
8: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
6: डेलिभरीका लागि
8: ड्रिंकिङ वाटर एक्वा शीतल
6: टिकापुर कैलाली,
9: सम्पर्क मोबाइल नम्बर 9807106772।
10: स्वास्थ्यका लागि पानी

0: तपाई चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
0: यही असोज 10 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको पुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ दुबीको समस्या, लाटो र पुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन MBBS फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600170024 र 98046770417।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
2: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
2: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
3: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
2: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
2: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
2: याद गर्नुहोस् है,
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
2: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
2: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
2: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
3: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
2: के गर्छ र सन मेडिकेयरले?
3: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य ज्वलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
2: यति गरेपछि धेरै राहत हुने रहेछ त।
3: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
2: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
4: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
7: आफ्ना कान्छा भाइको बिहे नगइकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
6: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
7: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, होट त बाई जाउँ।
8: सामुएल ज्वेलर्स सुनसारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 4 86 39 261।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: ल, यति छिटो आमा बन्न लागेको त? यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
3: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
8: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
9: आरती ब्यूटी एन्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
10: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98 6 24 70 483।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: अरे ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गर गहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेनला सुन चाँदी पसल, बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 98106635347।
5: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
6: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
7: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
6: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
7: बेसरी टाउको दुख्ने,
6: उच्च ज्वरो आउने, बेहोश हुने,
7: घाँटी अररो कडा हुने,
6: कम्पन हुने,
7: पक्षघात हुने,
6: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
7: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
7: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
6: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
7: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
6: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
7: सधैं झुल टाँगेर सुत्ने गरौं।
6: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
2: स्वास्थ्य कार्यालय कैलाली।
8: हार्दिक सुनचाँदी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98 48 42।

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भन्दै सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98-14-68-0204।
8: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97-44-28-72 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।
9: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
10: यो ओसीएमसी भनेको के आयो फेरि?
11: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
10: ओसीएमसीले के सहयोग गर्छ त?
11: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
8: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213। इमेल ocmcticapur@gmail.com।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848-5169-64।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: पैसा पनि त हुनु पर्यो नि छोरी। फेरि पढ्ने लेख्ने मान्छेले
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811367838।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091561449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

जय मसीह तथा नमस्कार। TWR नेपाल द्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। परीक्षाबाट कसरी बच्ने? यसकारण जसले भलाई गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ। याकूब 4:17। तपाईले कुनै मानिसले कसैको बारेमा यसो भनेको सुन्नु भएको होला, त्यो मान्छेले नाइ भन्नै सक्दैन, वा कुनै महिलाको विषयमा यसो भनेको सुन्नु भएको होला कि यिनलाई त यो बारेमा अझ राम्रोसँग थाहा हुनुपर्ने, यिनको हुर्काई बढाई त राम्रोसँग गरिएको थियो। तपाईलाई के लाग्छ, समस्या के हो? त्यो व्यक्तिले जे गर्यो त्यो उसको गल्ती हो कि उचित अनुशासन नपाएको कारण उबाट त्यो गल्ती हुन पुगेको हो? यो वैवाहिक सम्बन्ध टुक्रिरहेको दम्पतिहरूको एक परिदृश्य मात्र हो। कुनै दिन पतिले वा पत्नीले आफ्नो जीवन साथीलाई रिस उठाउँछ अनि उसले झर्कदै सोध्छ, तिमीले किन त्यसो गर्यौ? अनि प्रतिउत्तरमा अर्कोले भन्छ, मलाई थाहा छैन मैले किन यस्तो गरे, मैले आफूलाई कन्ट्रोल नै गर्न सकिन। प्रिय मित्र, आत्म अनुशासन अति आवश्यक छ। आत्मनियन्त्रण यस्तो कुरा हो कि मानव यो तपाईँको मेरुदण्डसँग जोडिएको खुट्टाहरू हुन् जसले तपाईँलाई परीक्षाहरूदेखि टाढा जान मदत गर्छ, वा टीभी रिमोटको त्यो एउटा बटन थिच्नदेखि वा कम्प्युटरमा माउस क्लिक गर्नदेखि रोक्छ। दोस्रो कोरिन्थी 4:2 उल्लेख गरिएको शर्मका र लुकी छिपी गर्ने कामहरू गर्नबाट हामीलाई यसले टाढा राख्छ। अनैतिक क्रियाकलाप गरिरहेका मानिसहरू आफूले के गरिरहेको छु भन्ने कुरामा अनभिज्ञ हुँदैनन्, अर्थात उनीहरूलाई यो ठिक होइन भन्ने थाहा हुन्छ, तर उनीहरू त्यसको नतिजाको बारेमा वा त्यो अनैतिक खराब क्रियाकलापले ल्याउने परिणामहरूको बारेमा चाहिँ त्यति ध्यान दिँदैनन्। उनीहरूसँग परीक्षाबाट फर्किएर त्यो ढोका बन्द गर्न सक्ने आत्मनियन्त्रण छैन। आत्मनियन्त्रणको अभावमा क्षणिक सन्तुष्टि र रोमाञ्चक अनुभूतिको दास बन्नुको नतिजा के हो तपाईँलाई थाहा छ? भत्किएको घर, टुटेको सम्बन्ध, गुमेको आत्मविश्वास, घाइते आत्मसम्मान र परमेश्वरबाटको अनुशासन। हजुर, एकैछिन आत्मनियन्त्रण गर्न नसक्दा बन्द कोठाभित्र गरेको शर्मजनक कुराले यस्ता डरलाग्दा नतिजाहरू ल्याउन सक्छ। प्रिय साथी, तपाईँ आफ्नो खुसीको लागि आफ्नो इच्छा अनुसार जुनसुकै निर्णय र छनौटहरू गर्न स्वतन्त्र हुनुहुन्छ, तर ती छनौटहरूको नतिजालाई नियन्त्रण गर्ने कुरा तपाईँको हातमा छैन। संसारमा थुप्रै कठिन अनुशासन छन्। अझ हामी परमेश्वरका सन्तानका लागि त संसारको कठोर अनुशासन सँगै परमेश्वरको अनुशासन पनि छ। हो, परमेश्वरले हामीलाई अनुशासनमा राख्नुहुन्छ। अब तपाईँ भन्नुहोला, मैले त परमेश्वर प्रेमिलो हुनुहुन्छ भनेको सुनेको थिएँ। हो, परमेश्वर साह्रै प्रेमिलो हुनुहुन्छ र यसै कारण त उहाँले हामीलाई अनुशासनमा राख्नुहुन्छ, ताडना दिनुहुन्छ। नयाँ करारको पुस्तक Hebrews 12:5-6 लेखिएको छ, के तिमीहरूले अर्तिका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्बोधन गरेको छ? हे मेरा पुत्र, परमप्रभुको ताडनालाई हलुका नसम्झ, उहाँबाटको दण्डमा हरेस नखाऊ, किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ त्यसैलाई ताडना दिनुहुन्छ र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ। साथीहरू, हामीले कहिले यस्तो समस्या, खराब बानी वा परिस्थितिको सामना गर्नुपर्ने हुन्छ जुन कुराबाट हाम्रो आफ्नै बलमा उम्कन सकिँदैन? यो कुरालाई बेलैमा थाहा गर्नु र स्वीकार गर्नु असल हुन्छ। कहिले काहीँ म परिवर्तन हुनुपर्छ वा मेरो बानी परिवर्तन गर्नुपर्छ भन्ने याद गराउनको लागि कसैको हप्काइने आवश्यक पर्छ। परमेश्वरले पनि अनुशासन ताडनाद्वारा तपाईँलाई यो सम्झाउन चाहनुहुन्छ कि छोरा अथवा छोरी, तिमी गलत बाटोमा हिँडिरहेको छौ वा गलत काम गरिरहेको छौ, त्यहाँबाट फर्क। परमेश्वरले दिनुहुने ताडनाको समयले तपाईँलाई महसुस गराउनेछ कि तपाईँ यदि यही बाटोमा हिँडिरहनु भयो भने तपाईँले विपत्तिको सामना गर्नुपर्नेछ। प्रिय मित्र, जब हामी परमेश्वरको अनुशासनमा हुन्छौं त्यो समयमा उहाँसँग रिसाउने होइन, तर त्यो समय हामीले गरिरहेको काम र त्यसको परिणाम बारे विचार गर्ने, त्यसबाट फर्कन परमेश्वरसँग विन्ती गर्ने र उहाँले दिनुभएको ताडनाको निम्ति धन्यवादी हुनुपर्छ। आफ्नो मनोवृत्ति वा व्यवहार परिवर्तन गर्नु पहिलो चरण हो। यसलाई बाइबलले पश्चाताप भन्दछ। यदि तपाईँलाई आफू आगोसँग खेल्दैछु भन्ने लाग्दैछ भने तपाईँले आफूलाई परिवर्तन गर्नुपर्छ, किनकि कति बेला त्यो आगोले ठूलो क्षति पुर्याउँछ त्यसको तपाईँलाई हेक्का नै हुँदैन।
यो महत्वपूर्ण कुरा याद गर्नुहोस्। जब तपाईँ खराबी गर्न रोकेर सही गर्ने सोच्नुहुन्छ, त्यो सोच सँगै परमेश्वरको सहायता पनि तपाईँको निम्ति तपाईँले प्राप्त गर्नुहुनेछ। परीक्षाबाट निक्लन सबै काम परमेश्वरले तपाईँको लागि गरिदिनु हुने होइन, काम त तपाईँले नै गर्नुपर्छ। परमेश्वरले तपाईँलाई चाहिने शक्ति दिनुहुन्छ र सहायता गर्नुहुन्छ। कुनै पनि खराब बाटोबाट फर्कनु मुखले भने जस्तो सजिलो छैन। हाम्रो शारीरिक अभिलाषा र अन्य विविध कारणले हामीलाई घरिघरि त्यही बाटोतिर तान्ने काम गर्छ। तर परमेश्वरले तपाईँलाई त्यो संघर्षमा साथ दिनुहुनेछ र त्यो खराब, गलत र अपवित्रताको बाटोबाट फर्कन उहाँले तपाईँलाई सहायता गर्नुहुनेछ। चाहे तपाईँ त्यो बाटोमा धेरै टाढा किन नपुग्नु भएको होस्, फर्कन सम्भव छ है साथी। दोस्रो तिमोथी 1:7 पदमा लेखिएको छ, किनकि परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ। अब भन्नुहोस् त, कसले हामीलाई शक्ति दिनुहुने रहेछ, कसले प्रेम गर्नुहुन्छ र कसले हामीलाई अनुशासनमा राख्नुहुन्छ? हो, ठिक भन्नुभयो, परमेश्वरले। के तपाईँले कहिले यी कुराहरू परमेश्वरसँग माग्नु भएको छ? छैन भने यी कुरा प्रार्थनामा परमेश्वरसँग माग्नुहोस्। साथी, अनुशासनले परीक्षाको ढोका बन्द मात्र गर्दैन तर साथै आध्यात्मिक रूपमा पनि प्रशस्त लाभ ल्याउँछ। याद गर्नुहोस्, तपाईँले आफूलाई मनपर्ने कुरा खोज्न तपाईँलाई स्वतन्त्रता छ। तर यो पनि याद गरिराख्नुहोस् कि तपाईँको हरेक छनौटले नतिजाहरू ल्याउँछ र त्यो सकारात्मक र नकारात्मक दुवै हुन सक्छ। अनि ती नतिजाहरू तपाईँले रोज्न पनि पाउनुहुन्न, न त त्यसलाई व्यवस्था गर्न नै सक्नुहुन्छ।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।
1: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 67 05।
2: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: आई बुढल्ला सुन्टो कि नै वा नन्दिए भोज आगिलिन अब समय एक ठो घर गहना नि हो बनाइना उनी ना पट्टा नि पैना त
5: अधि गहना बनाइना त हो दुकान खस्ती खस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छेकले कत्रा सुघर बनाकन ल बाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई और जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर प्रहरी सिंह सुनार।
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के घर गहना बना जाए रसायन बिना रसायन के घर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98 6 84 41 208 98 4 86 39 261।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637

0: 72।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684 1479 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 60 28 25।
4: कामदार आवश्यकता सम्बन्धी सूचना।
5: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
4: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541 00725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। असोज 8 गतेदेखि नेपालमा ठूलो वर्षा हुने पूर्वानुमान, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। रानी जमरा कुललिया सिंचाई प्रणाली जल उपभोक्ता संस्था मूल समितिको 28 वार्षिक आदान सभा तथा 6 अधिवेशन शुरू, सभाले नयाँ नेतृत्व चयन गर्ने। जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको विदाई। नारायणपुरमा संचालित गणेश उत्सव सम्पन्न र सुदूरपश्चिमका निर्माण व्यवसायलाई अब कानून तथा प्राविधिक परामर्श दिइने। खोज खबर अब विस्तारमा। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्य पूर्व बंगालको खाड़ीमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम उत्तर पश्चिम दिशातिर सर्ने देखिन्छ। यो प्रणाली बलियो बन्दै गएपछि नेपालमा पनि यसको ठूलो असर पर्ने पूर्वानुमान गरिएको छ। यसै विषयमा सहकर्मी ईश्वर साउले असोज 8 गतेदेखि नेपालमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ, अहिले यसको अवस्था कस्तो देखिन्छ भनी मौसमविद निशा निरौलालाई सोध्नु भएको छ।
1: जुनले 7 गतेदेखिबाट पानी पर्ने, साइक्लोन आउने भन्ने कुरा छ। अब हामीले अहिले एनालाइज गर्दैछौँ, हेर्दाखेरि बागमती गण्डकी सुदूरपश्चिमपट्टि हिमाल पहाड र तलको भागमा अलिक बढी इम्प्याक्ट पार्ने हो कि जस्तो देखिन्छ। पानी पर्ने धेरै भारी वर्षा हुने जस्तो देखिन्छ। अब यसको डिटेल एनालाइसिसहरू चाहिँ हामीले अब गर्दैछौँ।
2: अहिले चाहिँ कुन ठाउँमा कति पानी पर्ने, के हुने भन्ने कुराहरू केही आएको छ त्यस्तो?
1: अहिले तत्काल चाहिँ त्यस्तो छैन, तर हामीले एनालाइसिसहरू गरिराख्दाखेरि चाहिँ यो 3 प्रदेशमा चाहिँ अलिक बढी पानी पर्ने भारीदेखि धेरै भारी वर्षा जस्तो हुन सक्ने सम्भावना चाहिँ देखिरहेको छ। अब यो तर पनि फेरि जुन सिस्टम फर्म भइरहेको छ त्यो चाहिँ मुभ गरिरहेको छ कलिकत्ता। सो इम्प्याक्ट कहाँ कति पर्छ, कति हुनेवाला छ भनेर चाहिँ अहिले त्यही एनालाइसिस चाहिँ हुँदैछ हाम्रो। अब त्यो 2-3 दिनमा लगभग एनालाइसिस भइसकिसकेर अनि हामी चाहिँ सर्कुलेट गर्ने भनेर भन्दैछौँ।
2: कैलालीको टिकापुर क्षेत्रमा चाहिँ एकदमै ठुलो वर्षा हुने भनेर लगभग 700 मिलिमिटर भन्दा पनि माथि वर्षा हुने भन्ने छ। त्यस्तै खाले अन्य अन्य ठाउँमा पनि 400-500 भन्दा पनि बढी वर्षा हुने भन्ने गरेको छ। यसमा चाहिँ मौसम विभागले चाहिँ कसरी हेरिरहेको छ?
1: यो लगभग 1 दिनलाई मात्रै होइन, त्यो अब देखाइराखेको यो मोडलले देखाउनु, हजुरहरूले देख्नु भएको तस्विरमा चाहिँ मोडलले देखाएको 700 मिलिमिटर भन्नु भएको जुन हजुरले भन्नुभयो, त्यो चाहिँ अब 1 दिनको मात्रै वर्षा नभएर जुन त्यति दिनमा चाहिँ यति पर्न सक्छ है भनेर एउटा सम्भावना नै हो त्यो पनि। र त्यति नै हुन्छ कि हुँदैन कि भन्ने कुरामा चाहिँ हामीले अब त्यही एनालाइसिस नै गर्दैछौँ अहिले चाहिँ। अब भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकोले हिजो आसपासका क्षेत्रमा धेरै असर नै पर्ने सम्भावना रहेकाले अब त्यस सतर्कताका साथै विभागको पछिल्लो सूचनामा चाहिँ अध्यावधिमा चाहिँ अनुरोध गर्दछु।
0: रानी जमरा कुलरिया सिंचाई प्रणाली जल उपभोक्ता संस्था मूल समितिको 28 वार्षिक साधारण सभा तथा 6 अधिवेशन टीकापुरमा भएको छ। मूलकुला समितिका अध्यक्ष कुमार राज साईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद लालवीर चौधरी प्रमुख अतिथि रहनु भएको थियो। थप खबर रत्नापुन मगरबाट।
3: कार्यक्रम उद्घाटन गर्दै पूर्व सांसद चौधरीले सिंचाई आयोजना बनाउन दिनरात खटेका मानिसहरूलाई बिर्सन नहुने बताउनुभयो। उहाँले आयोजना सञ्चालन गर्नु अघि सम्झौता गर्दा कम्तीमा 4 हेक्टर जमीनसम्म पानी वितरण प्रणाली बनाउने सम्झौता गरेको भए पनि त्यो नबनेको बताउनुभयो।
4: यो संस्थालाई दिगो कसरी पार्न सकिन्छ, मेरो अहम भूमिका रहनेछ। मलाई अलिकति ज्ञान भएको हुनाले म धेरै ज्ञान पनि यो प्राविधिक सेक्टरमा यो डिजाइन मात्रै राम्रो होइन, हामी विश्व बैंकसँग सम्झौता के गरेका थियौँ त भन्दा कम्तीमा पनि 4 हेक्टर जमिनसम्म डिभाइडेड बक्स बनाउनु पर्छ पानी वितरण प्रणाली, त्यो बनेको छैन। यो विश्व बैंकको बजेट गइसक्यो, अहिले नेपाल सरकारको 15-16 करोडले केही पनि हुँदैन। यो म आयोजनालाई सुनाउन चाहन्छु।
3: उहाँले आफूले लामो समय खुल्ला समितिमा बिताएकाले आउँदा दिनमा पनि किसान सिंचाई विस्तार आयोजना सञ्चालन लगायतका कुरामा सहयोगीको भूमिका रहने बताउनुभयो।
4: किसानको लागि मल दिएन भनेर मैले टिकापुर जाम गरेन, हामीले तपाईँ हाम्रो सबैको सहयोग भोलिपल्ट हामी तुरन्त छोर भनेर भन्सारमा एसएसपी चाहिँ सिडिओले कमेन्डमेन्ट गरेर त्यो ढंगले किसानलाई पूर्ति गरे हामी, त्यसो भएको हुनाले गर्नुपर्छ, यसले सक्दैन भन्नु हुँदैन, गर्ने मान्छे आउँछ भने दिनुहोस्, उहाँलाई जिम्मा दिनुहोस्। त्यसैले यहाँ एकअर्कालाई दोष लगाउने काम नगर्नुहोस्। यहाँ कार्य समितिमा बसेका छन् साथीहरू, अनि अर्कालाई दोष मात्रै लगाएर हुन्छ? के को लागि जिम्मा लिया त, कसको लागि लिया? दुईटा समोसा खानको लागि लिया हो? त्यसो भएको हुनाले यो धेरै चाहिँ मान्छेलाई गर्नु हुँदैन।
3: आयोजनाका आयोजना निर्देशक प्रेमराज घिमिरेले कोविड महामारी र 2072 भूकम्पले आयोजनाको केही काममा ढिलाइ भएको बताउनुभयो। उहाँले निरन्तर कुला समिति, किसानको सरसल्लाह अनुसार विकास निर्माण र सिंचाई सुविधा विस्तार जस्ता कार्यहरू गर्दै जाने बताउनुभयो।
5: र यो अवधिमा पनि निर्माण गर्दै गर्दाखेरि देशले दुईटा ठूला प्रकोपहरू बिहोरे, एउटा चाहिँ 72 सालको भूकम्प र एउटा चाहिँ 76-77 सालको कोविड। त्यसले गर्दा पनि अब यहाँ हुनुपर्ने जति कामहरू समयमा हुन सकेनन्। अब विश्व बैंकको लगानी रहेको थियो, बैंकको चाहिँ लगानी भनेको सर्टेन अवधि तोकिएको हुन्छ र त्यो अवधिमा निर्माण सम्पन्न हुन सकेन भने उनीहरू सर्टेन केही समय त थप्छन्, तर हाम्रो आवश्यकता अनुसार उनीहरू अर्को ठाउँमा पनि केन्द्रित हुने हुँदाखेरि हामीले चाहिए जति समय थप नगरेको अवस्था छ र जे जति लगानी र हामीले यहाँ खर्च गर्नु पर्थ्यो त्यति चाहिँ विविध कारण प्रकोप र एउटा देशैको रोग हो समग्र, हामीले यहाँ मात्रै होइन समयमा निर्माण व्यवसायले काम गर्न नसक्ने एउटा त्यो कारण र भूकम्प कोविड लगायतका कारणले गर्दाखेरि पहिलो र दोस्रो फेजमा जति हामीले चाहिँ खर्च गर्नु पर्थ्यो पाउँथ्यौँ त्यति चाहिँ हुन नसकेको पक्कै पनि हो।
3: उहाँले अन्य जिल्लाका सिंचाई उपभोक्ताहरूले यहाँको उपभोक्ता समितिको कामहरूको अनुगमन गर्ने र सिकेर जाने भएकाले यहाँ राम्रो काम भएको बताउनुभयो। सिंचाई आयोजना कृषि तर्फका प्रमुख भरत कणेलले अहिले आयोजनाको क्षेत्र विस्तार भएको बताउँदै यस वर्ष किसानलाई छनौट गरी कृषि कार्यक्रमहरूको सम्झौता भइरहेको बताउनुभयो। उहाँले खाद्यान्न बालीको बिउ उत्पादन, चैते धान, आलु खेती, तरकारी तथा विभिन्न उत्पादन लगायतका कार्य अघि बढ़िरहेका बताउँदै कोल्ड स्टोर निर्माण कार्य पनि 95% सकिएकाले यही मंगिरबाटै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो।
6: खाद्यान्न बालीको बिउ उत्पादन, चैते धान, बसन्ती मकै, आलु, तरकारी, कृषि यान्त्रिकरण र पशु सेवाका क्रियाकलापहरू हामीले सञ्चालन गर्ने गरेका छौँ। त्यसमध्ये आलुलाई हामीले अहिले चाहिँ एउटा रणनीतिक बाली स्ट्राटेजिक क्रपको रूपमा हामीले अगाडि बढाएका छौँ, किनभने तपाईँहरूकै पैसाबाट पनि आयोजनाको 70% तपाईँहरूको 25%।
3: राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गुणदेव पन्तले किसानले सहज पानी पाउने व्यवस्था गर्न केही सुधार आवश्यक रहेको बताउँदै हाइड्रो पावर र सिंचाई सुविधा छुट्टा छुट्टै गराउनु पर्ने बताउनुभयो।
7: यहाँ हामीले छुट्टै त्यसको लागि पानीलाई जाने एउटा शाखा लगेर निर्माण गरिदियो भने किसानलाई त्यो अप्ठ्यारो पर्ने, अब टेन्डर हुन्छ, किसानका खेतमा पानी चाहिन्छ, निर्माणकर्ताले समयमा त्यहाँ मर्मत गरिदिँदैन, त्यहाँ गर्न सक्दैन भने हाम्रो क्षेत्रमा पानी नपाए किसानले पानी पाउँदैन। यी अप्ठ्याराहरू विगतमा पनि यहाँ भयो, त्यसकारणले यी अप्ठ्याराहरूलाई सुधार गर्न सिधै विभागसँग चाहिँ यो प्रणाली पनि सिफारिस चाहिन्छ, निर्णय चाहिन्छ, प्रेसरलाई त्यो सहयोग हुन्छ र सँगै गएर काठमा यो कुरा राख्यो भने मलाई लाग्छ उल्टाले त्यो सहयोग गर्नुपर्छ केही हदसम्म।
3: रानीकुलाका अध्यक्ष बिरबहादुर खत्रीले किसानले सूचना पाउन कठिन भएको बताउँदै कसरी अघि बढ्ने र समयमै किसानसम्म सूचना कसरी पुगाउने भन्ने बारेमा एकपटक छलफल आवश्यक रहेको बताउनुभयो।
8: अहिले त पहिला सुरुदेखिको हामीले सूचना कसरी थाहा पाउने, अहिलेसम्म के भइरहेछ कसो भइरहेछ भन्ने बैठकहरू पहिला त हुन्थ्यो, अहिले के अरे सात आयोजनामा बैठकहरू नभएको महसुस गरेँ मैले। अहिलेसम्म देखेको पनि 2 महिना भयो हामी आएको, के गर्ने कसरी जाने भन्ने कुरा सल्लाह सुझावहरू कुनै किसिमको थाहा छैन भने हामीले उपशाखा शाखाका मान्छेहरूले सबै आफ्नो उपभोक्ताहरूलाई कसरी जानकारी दिने के भइरहेछ भन्ने, अब जस्तै हामीलाई थाहा भइदिएको भए अब हामी सम्पूर्ण शाखाका सदस्यज्यूहरूसँग राय सल्लाह लिएर हामी त्यसरी अगाडि बढ्ने थियौँ। अब अहिलेसम्म हामीलाई थाहा नभएको ठेक्का भयो भएन या बजे छ छैन भन्ने कुरा थाहा नभएकोले हामी अन्यौँ।
3: कुलरिया सिंचाई अन्तर्गतका कुलाका अध्यक्ष पुष्पराज जोशीले किसानले खोजेका बेला खेतसम्म पानी पुगाउन नसकेको बताउँदै कुला बनिरहेका ठाउँमा अनुगमन गर्नुपर्ने बताउनुभयो।
9: किसानले खोजेको पानी लौ तपाईँले किसानको मुहासमा पानी पुर्याउन सक्नु भएको छैन, के कति कारणले पुर्याउनु भएको छैन म अहिले त्यहाँ बसेकालाई प्रश्न गर्न चाहन्छु। र अझै पनि एउटा पटक के थियो भने जहाँ भौतिक संरचनाहरू बनिरहेका छन् कार्य स्थायी समितिका मान्छेहरूले गरेका निरीक्षण गर्न गएको भन्ने कुरो जो आएको छ त्यो पनि लगभग मलाई मन लाग्छ सार्वजनिक गर्नु छ। किनभने मेरो बट्टा क्लबको शाखामा जति गरेर काम भन्दाखेरि म त्यहाँ पटक पटक उद्घाटनहरूमा जाँदाखेरि कहिले पनि मैले शाखा समितिका मेरो मूल समितिका एउटा पनि सदस्यलाई अनुगमनमा मैले भेटाएको छैन। र यहाँहरू यति राम्रोसँग देखिनु भयो हामीले थाहा पार्नको लागि कि हामी जहाँ जहाँ सदस्य काम गरिरहेको छ त्यहाँ त्यहाँ अनुगम गर्न गएका छौँ भन्ने लाग्छ तपाईँहरूको सामने भएको छ।
3: रानीकुला अन्तर्गत साईपुर कुलाका अध्यक्ष धर्मराज जैसीले आयोजनाका काम धेरै अधुरा रहेकाले सिंचाई सुविधा किसानले पाउन नसकेको, समयमा सूचना नपाउँदा किसानले दुःख झेलिरहेकोले यसलाई व्यवस्थापन गर्नुपर्ने र बाह्रै महिना पानीको सुविधा हुनुपर्ने बताउनुभयो। कार्यक्रममा कोषा अध्यक्ष युगेन्द्र बहादुर साउदले 93,35,410 रुपियाँ बराबरको आय व्यय प्रस्तुत गर्नुभएको छ। उपाध्यक्ष कृति बहादुर रोकाएले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन सचिव परशुराम महतोले गर्नुभएको थियो। साधारण सभाले मूलकुला समितिको नयाँ नेतृत्व चयन गर्नेछ।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
10: ल यति छिटो आमा बन्न लागेको त
11: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि गर्न सकि नसकि सबै काम गर्नुपर्छ, गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जान्नु पर्यो जस्तै लाग्छ।
10: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
12: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
13: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुन्ने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
14: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सिजी कम्पनीको वाइवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
15: मैले त एक पेटी चाउचाउ ₹600 किने।
14: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
15: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको विदाई तथा फेरि भेटौँला कार्यक्रम भएको छ। जानकी गाउँपालिकाको 1 वर्षको बसाईपछि प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट सूचना तथा संचार मन्त्रालयमा सरूवा भएर जानुभएको हो। फेरि भेटौँला तथा विदाई कार्यक्रमलाई सम्बोधन गर्दै पालिकाका अध्यक्ष गणेश चौधरीले प्रमुख प्रशासकीय अधिकृत भट्टले पालिकामा राम्रो काम गरेको बताउँदै उहाँ एक सफल व्यक्ति भएको बताउनुभयो।
16: सूर्यले पनि उज्यालो दिएछ र बल्ब पनि बलिरहेछ। म प्राविधिक मान्छे होइन, तर प्रविधिले के भन्नु रहेछ भने बल्ब त्यसै बल्दैन, प्लस माइनस भयो भने बल्छ, र प्लस प्लस भयो भने बल्दैन, माइनस माइनस भयो भने बल्दैन। र अहिले जति पनि तपाईँ हामी यहाँ उपस्थित छौँ, तपाईँ हामीभित्र प्लस पनि छ, माइनस पनि छ, र तपाईँ हामी बलिरहेछ। कसैको अलि थोरै वाट होला, कसैको अलि बेसी वाट होला, तर बल्न चाहिँ बलिरहेछ। त्यसै गरी अहिले हामीबाट सुकिँदै गर्नुभएका प्रमुख प्रशासकीय अधिकारी भानुभक्त भट्ट पनि हाम्रो जानकी गाउँपालिकामा जति एक वर्ष बस्नुभयो, उहाँ बोल्नुभयो, मजाले बोल्नुभयो भन्ने लाग्छ मलाई। त्यही भएर उहाँलाई आगामी दिनमा पनि बोलिराख्नुहोला भन्ने शुभकामना दिन चाहन्छु।
0: अध्यक्ष चौधरीले काम गर्दा जहिले पनि जनतालाई केन्द्रमा राखेर काम आवश्यक रहेको बताउनुभयो।
16: धेरै कुरा गरेर साध्य पनि छैन। तपाईँ हामीले जति काम गरिरहेका छौँ, तपाईँ हामीले कसलाई सेन्टरमा राखेर काम गरिरहेका छौँ र कसलाई सेन्टरमा राख्नुपर्छ भन्ने चाहिँ जरुरी छ। अहिले धेरै मान्छे म देख्छु कि जहिले पनि म आफै पनि मैले जहिले पनि कुरा गर्दा पनि काम गर्दा पनि आफूलाई सेन्टरमा राखेर गर्छु, तर अहिले हामी लोकतन्त्र कुरा गर्छौँ, गणतन्त्र कुरा गर्छौँ, सेन्टरमा कसलाई राखेर काम गर्नुपर्ने कुरा गर्नुपर्ने हो भनेर तपाईँ सबैले बुझ्नु जरुरी छ। र हामी लोकतन्त्र मान्छौँ, गणतन्त्र मान्छौँ भने जहिले पनि पब्लिकलाई सेन्टरमा राखौँ, काम गरौँ, र आगामी दिनमा
0: उपाध्यक्ष लालमती कठरियाले पालिकामा कार्यालय प्रमुखले जनप्रतिनिधि एकअर्काको परिपूरक भएको बताउँदै आगामी दिनमा सबैको सहयोग रहने बताउनुभयो।
17: जनप्रतिनिधि र कर्मचारी भनेको हामीले एकअर्काका परिपूरक हौ। जनप्रतिनिधिलाई सफल बनाउनको लागि पनि एउटा कर्मचारीको एकदमै ठूलो हात हुन्छ र भूमिका हुन्छ। त्यसकारणले जुनसुकै काम पनि हामी मिलेर गर्छौँ र आगामी दिनमा यो जान्छु गाउँपालिकाले जुनसुकै काममा जुन समन्वय गरेर मिलेर गरिराखेको छ त्यसरी नै चाहिँ मिलेर गर्नेछ र आगामी दिनमा सबै कर्मचारी लगायत जनप्रतिनिधिको सहयोग सपोर्ट रहनेछ।
0: प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले पालिकाबाट आफूले राम्रो सिकाइ लिएको, आफूले सिकेको कुरा सिकाउन पाएको र काम गर्ने सिलसिलामा जनप्रतिनिधि र कर्मचारीको सहयोग पाएको बताउनुभयो।
18: यो अंग्रेजको शासन थियो इन्डियामा, त्यो बेला बेलायतको ब्युरोक्रेसीलाई इच्छाको वस्तु भनिन्थ्यो, म्याटर अफ जेलसी भन्यो। त्यसै गरी हाम्रो जानकी गाउँपालिकाको काम गराई, हाम्रो सेवा प्रवाह लगायत त्यो जुन पद्धतिमा छ, एउटा सिस्टममा छ, एउटा इन्स्टिट्युसन बनेको छ, त्यसमा सबैको लोभ लाग्दो छ, सबैले प्रशंसा गर्छन्। त्यसकारण यो यस्तो पालिकामा आएर काम गर्नु पाउनु मेरो लागि सौभाग्य हो र मैले आदरणीय अध्यक्षज्यूबाट धेरै कुराहरू सिक्ने मौका मिल्यो। वडाध्यक्षज्यूहरूबाट, कार्यपालिक सदस्यज्यूहरू लगायत सबै कर्मचारीबाट केही कुराहरू मैले सिक्ने मौका पाएँ, केही कुराहरूले जानेको ज्ञान मैले यहाँ बाँड्ने मौका पाएँ। र मलाई लाग्छ यो एक वर्षको अवधिमा काम गर्दा सामान्यतया कुनै पनि आलोचना, कमेन्ट अथवा पत्रकार मित्रहरूले गरेको त्यस्तो गाली कुनै पनि खेप्नु परेन, त्यही मेरो लागि सफलता हो। आजसम्म सबैले एक वर्ष अवधिमा यो काम सम्पन्न समयमै सबै काम सम्पन्न भए, सेवा प्रवाह हुँदाखेरि त्यसमा सबै फिडब्याक यहाँ सेवाग्राहीको राम्रै रहेको पाएको हुनाले मैले
0: टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तुलाले स्थानीय तहमा काम गर्न अवसर र चुनौती दुवै भएको बताउनुभयो। उहाँले कर्मचारी प्रचलित ऐन नियम अनुसार चल्ने बताउँदै पालिकाको नेतृत्व गर्ने, पालिकालाई अगाडि बढ़ाउनेमा जनप्रतिनिधिको ठूलो भूमिका भएको बताउनुभयो।
19: विशेष गरी स्थानीय तहमा काम गर्दा जनप्रतिनिधिज्यूहरूसँग जुन हामी प्रत्यक्ष रूपमा कर्मचारीहरू कोअर्डिनेसन गरेर काम गर्नुपर्छ, यो चाहिँ एकदमै अवसर र चुनौती दुवै हो। उहाँ चाहिँ यसमा चाहिँ पूर्ण रूपमा सफल भएको चाहिँ मैले विगतमा यहाँ अहिलेसम्म सुनेका मन्तव्यहरूबाट पनि महसुस गरेको छु। कर्मचारी जो आए पनि कर्मचारी प्रचलित ऐन कानून अनुसार चल्ने हो, कर्मचारीलाई प्राप्त टिआर बहुदिन काम गर्ने हो, यहाँको नेतृत्व गर्ने, यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा यहाँको जनप्रतिनिधिज्यूहरूकै निर्णय भूमिका रहन्छ र उहाँहरूकै समन्वयमा चाहिँ कर्मचारी सफल असफल हुने भन्नेमा उहाँहरूले देखाएको बाटो नै मुख्य हो जस्तो लाग्छ। यही अनुसार हामी कर्मचारी चाहिँ अगाडि बढ्छौं।
0: वडा नम्बर नौका वडाध्यक्ष खकेन्द्र भण्डारीले प्रमुख प्रशासकीय अधिकृत भट्टले पालिकामा मिलनसार लगनशील भएर नीति र विधिमा रहेर काम गर्नुभएको बताउनुभयो।
20: उहाँसँग मैले धेरै लामो समय काम गर्न पाइनँ, एक वर्षको दरमियानमा पनि मलाई लाग्छ 4-5 महिना मात्रै उहाँसँग कार्यपालिकामा लगायत विभिन्न समयमा मलाई अप्ठ्यारो परेको बेला आवश्यक सल्लाह मैले लिने गरेको थिएँ। उहाँले जहिले पनि असल सल्लाह दिनुहुन्थ्यो, जानकी गाउँपालिकालाई राम्रो बनाउनको निमित्त, नीति र विधि सम्मत पालिका चलाउनको निमित्त उहाँले अवरात्र काम गरेको हामीले महसुस गरेका छौं।
0: कार्यक्रममा कार्यपालिका सदस्य पवित्रा विश्वकर्मा, योजना तथा अनुगमन शाखा प्रमुख हिरालाल चौधरी, वडा सचिवहरूका तर्फबाट वडा नम्बर एकका वडा सचिव ईश्वर जैशी, प्रधानाध्यापकका तर्फबाट कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक मथुरा प्रसाद नेउपाने लगायतले बोल्नु भएको थियो। कार्यक्रम संचालन प्रशासन प्रमुख मिनराज कठरियाले गर्नुभएको थियो। सुदूरपश्चिम प्रदेशका निर्माण व्यवसायीले भोग्दै आएका कानूनी प्राविधिक तथा प्रशासनिक समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले कानून तथा प्राविधिक परामर्श शाखा सञ्चालनमा ल्याएको छ। नेपाल निर्माण व्यवसायी महासंघको नीति अनुसार स्थापना गरिएको शाखामा व्यवसायीलाई कानूनी परामर्शका लागि अधिवक्ता सिद्धराज ओझा तथा प्राविधिक विषयमा परामर्शका लागि इन्जिनियर होमबहादुर तामाङ कार्यरत रहनुहुनेछ। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर छ नारायणपुरमा संचालित गणेश उत्सव समापन गरिएको छ। भदौ 30 गतेबाट शुरू भएको उत्सव असोज 5 गते समापन गरिएको आयोजकले जनाएको छ। गणेश उत्सव समिति नारायणपुरको आयोजना, 6 नम्बर वडा कार्यालय लक्ष्मीनारायण बहुद्देश्य सहकारी संस्थाको प्रायोजन तथा धर्मराज साईको विशेष सहयोगमा गणेश उत्सव आयोजना गरिएको थियो। गणेश उत्सव समितिका संयोजक उपेन्द्र खड्काले यस वर्ष देशमा ठूलो घटना भएका कारण सामान्य गर्ने योजना रहेको भए पनि सबैको सहयोगले विगतका वर्षभन्दा यस वर्ष कार्यक्रम अझै राम्रो भएकोमा खुशी व्यक्त गर्नुभयो।
2: हामी विगतका वर्षदेखि यो गणेश उत्सव कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ र यो चौथो वर्ष हो। विगतका वर्षमा त अब एकदम खुसीका साथ सबै एकदम हुनुहुन्थ्यो, तर यो वर्ष अलि यो देशमा विषम परिस्थितिले गर्दा अलि सामान्य गरौँथ्यो भन्ने हामीले सोचिरहेका थियौँ। तर यहाँको जनसहभागिता र यहाँ जो मानिसहरूको धर्मप्रतिको जो आस्था बढेर आएको थियो त्यसले गर्दा यो कार्यक्रमलाई विगतका भन्दा पनि अझ राम्रो गर्नुपर्ने बाध्यता देखियो र सफल पनि भयो। कार्यक्रम सफल गर्नमा अब टिकापुर नगरपालिकाका सबै बासिन्दा, खास गरी वडा नम्बर 6 छ, अनि हाम्रा देश विदेशमा रहनुभएका दाजुभाइहरूले एक एक रुपियाँ कमाएर हामीलाई धर्मको नाममा सहयोग गर्नुभएको छ र यहाँका वर्गहरू हुन्छ, त्यसपछि गाउँटल अध्यक्षहरू हुनुहुन्छ, अनि संघ संस्था हुनुहुन्छ, विद्यालय टिचरदेखि लिएर हरेकले एकदम दिल खोलेर हाम्रो कार्यक्रमलाई आर्थिक पनि सहयोग गर्नुभयो, मनले वचनले र अनुशासन नैतिकताले पनि सहयोग गर्नुभएको कारणले यो कार्यक्रम एकदम सफल भएको हुँदा गत वर्षको भन्दा यो वर्ष म संयोजक भएर काम गरेकोमा एकदम खुसी भएको छु।
0: 7 दिनसम्म सञ्चालन भएको गणेश उत्सवमा बिहान भजन कीर्तन, योग तथा साँझमा भजन मण्डली भजन सम्बन्धी नृत्य गरेर कार्यक्रम गरिएको थियो। गणेश उत्सव समितिका कोषाध्यक्ष युवराज नायकले गणेश उत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो।
21: योभन्दा अघिल्लो वर्षसम्म हामीसँग 2,78,000 बचत भएको र यसलाई निरन्तरता फेरि 3 वर्षमा सिद्ध्याउने हो कि भन्ने थियो र अहिले 3 वर्ष फेरि थपाउनु त सानो मूर्तिबाट शुरू गरौं, प्रत्येक वर्ष बढाउँदै लैजाने र अहिले हामीलाई ओडादेखि सम्पूर्ण ओडाहरू टिकापुर नगरपालिका विशेष गरी धन्यवाद हाम्रो धर्मराज साईज्यू काठमाडौँ निवासी, उहाँले चाहिँ हामीलाई 51,000 लगायत विदेशमा रहेका सम्पूर्ण साथीभाइहरूले 11,000 10,000 5,000 कसैले 5 रुपियाँ 10 रुपियाँ गरेर बजारका सम्पूर्णले हौसला दिँदै बिहान हाम्रो सम्पूर्ण प्रवचन कार्यक्रम कहिलेकाहीँ योग सहित र त्यसपछि साँझको कार्यक्रमहरू भजन मण्डलीहरू सम्पूर्ण गाउँ गाउँ टोल टोलका सम्पूर्ण आएर साँझ गरेको हुँदा र अन्त्यमा भजन सम्बन्धी नृत्यहरू गरेर हामी विसर्जन गर्दै सम्पूर्णलाई यसै गरी नै सहयोगको पनि अपेक्षा गरिरहेछौँ र योभन्दा पछि पनि सहयोग हुनेछ र यो अहिलेसम्म दिनुभएको जति छ आफ्नो गच्छ अनुसारको सम्पूर्ण दिनुभएकोमा मुरी मुरी धन्यवाद सहित उहाँहरूलाई श्री गणेशले सम्पूर्णलाई कल्याण गरून्।
0: र प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरेको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083 सभाको सर्वसम्मतिले पारित गरेको हो। यस्तै बैठकले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफादार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीतावादीले प्रस्तुत गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मत स्वीकृत गरेको हो। यसअघि बैठकमा सभामुख डोल प्रसाद अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहार पढ़ेर सुनाउनु भएको थियो। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
22: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल भिडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित अटो एनालाइजर से सक्कु रगत जाँच फार्मेसी प्रयोगशाला सेवा, हात जोड्ने सेवा, टुटल हात जोड्नेमा प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जाँच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा सँग तालिम पाइल स्वास्थ्य कर्मी से क्षयरोग तथा कुष्ठरोग सम्बन्धी सेवा फेदे जाए। सम्पर्क सत्कार पोली क्लिनिक प्राली, गुम्बा रोड, गोलचोक लगह, टीकापुर कैलाली। फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-42-42-73-59।
1: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
4: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
0: विश्राम पछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बबाकी खबर। उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि चीनका राजदूत चाङ माओ मिङ बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढ़ीका कारण भएको धनजनको क्षति तथा सहयोग लगायतका विषयमा विचार विमर्श भएको थियो। सामुदायिक वन उपभोक्ताको सुख दुःखका सारथी बनेका छन्। आजको जनावदमा हामीले जानकी गाउँपालिका वडा नम्बर 5 शिव पार्वती महिला सामुदायिक वनका उपभोक्तालाई वनबाट तपाईँले कस्ता सुविधा पाउनु भएको छ भनी सोधेका छौं।
5: म मौरान क्यारी देवी चौधरी हो, जानकी 5 कमौरी, अब शिव पार्वती सामुदायिक वनकी कहिले उपभोक्ता। काठी पाटा पैठना रहटो झिंझा मिंझा औ यह गोटगाट घर चलैना अपनी है झेल ढोका बनाएकन रथिन टोका ठोड़े ठाई है झेल ढोका बनाएकन है घर भर गोटगाट रहटो काटर थी और झिंझा मिंझा काठी पैठी औ काट के ले जा तो अपने बनो नुकसान है ना नहीं कट मने मन की काटल वोटल रहती है झिंझा मिंझा दौरा कही दे है मन झाला पाता लगी।
23: नमस्कार, मोर एक नाम शर्मिला चौधरी, जीविक उपार्जन के लक्ष्य बक्सा डेल आते कहीं पर बुंगुल के भी पाले पाले बाबा तो बुंगुल के भी पालो नए और ऐसे मरने करने के लग फूल थोड़े बाबा कठो कागज हम मरने करने के लग दौरा थे मिल जाए और कबू जब अब छोट मोट बनो हुई ले कारण से सकून तो एक सीट पटाक लगा के काठी देना से गारो पड़त कबू जब अपर घर में पड़ जाए दौरा नए घर तो घरे में दौरा थे मिलत के पड़ल।
24: नमस्कार, सखन मोर नाम मीना देवी चौधरी हो, हमरे काफी डेट है घर बनाए नकलब हुई तो झाल ढोका कला करी फिर डेट है कहे हस और फिर सभी तो घास के डेट है और झाल आज एक दिन लग फिर डेट है हम यात्रा सेवा सुविधा पाई की आती हमारा लग बनवा तो कल से बढ़िया हो बनवा हमारा लग बनवा ना तो हम वैसे यात्रा सेवा सुविधा ना पाई की।
0: यसै जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। असोज 8 गतेदेखि नेपालमा ठूलो वर्षा हुने पूर्वानुमान, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। रानी जमरा कुलरिया सिंचाई प्रणाली जल उपभोक्ता संस्था मूल समितिको 28 वार्षिक साधारण सभा तथा 6 अधिवेशन शुरू, सभाले नयाँ नेतृत्व चयन गर्ने। जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको विदाई। नारायणपुरमा संचालित गणेश उत्सव सम्पन्न र सुदूरपश्चिमका निर्माण व्यवसायलाई अब कानून तथा प्राविधिक परामर्श दिइने। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
25: आई बुढल्ला सुन्ठो कि नै वानन्दे ध्वज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनेना पट्टा नि पैना त
26: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
25: तुहार बाटस्त रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कतरा सुघर बनाकन ल बाटी
26: ए ले ले ठीक है बा चल हाली भात खाई आऊ जाय कहूँ सामुएल ज्वेलर्स में गर गहना बनाई।
3: सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार
25: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98684 41208 ओ 98486 39261
12: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं
6: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं
12: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं
6: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं
12: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं
6: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं
12: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं
6: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं
12: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो
6: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो
12: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ
6: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ
12: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टिकापुर नगरपालिका
7: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ
8: सञ्चालक आरती चौधरी सम्पर्क नम्बर 98-624-70-483
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
3: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
2: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउला।
3: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
2: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
4: चियाको होटल खोलौला यतै टिकापुर।
5: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
9: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848557828।
10: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर कैलाली।
11: दलित के हो?
12: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
11: के दलित मानव होइन र? के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
13: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
11: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास, कार्यक्रम समानताका स्वरहरू। तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला, साताको सोमबार राति 8:05 बजे।

0: आजभोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्नेछ।
1: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
0: यही असोज 10 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600710024 र 98046 77417।

0: थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्बिरा ट्रेडर्स, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, सञ्चालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
3: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700।
4: पैसा तथा पर्स भेटिएको सूचना: टिकापुर नगरपालिका वडा नम्बर 1 जमरापारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97-44-28-72 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: अन्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै प्रधानमन्त्री राहत कोषमा 15 अर्ब रूपियाँ जम्मा। आज बसेको प्रतिनिधि सभाको बैठकद्वारा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन।
1: हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ।
0: संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपदसहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगेको कुरालाई अन्तर्राष्ट्रियकरण गर्न कांग्रेस नेताहरूको प्रधानमन्त्रीलाई आग्रह। भोटेकोशी बाढ़ी प्रभावितलाई घर भाड़ा दिन थालेपछि होल्डिङ सेन्टरमा बस्नेहरू घटे। असोज 9 गतेदेखि 11 गतेसम्म ठूलो पानी पर्ने भएकाले सावधानी अप्नाउन आग्रह। सीआईएनद्वारा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा बहुसरकारवालासँग छलफल। घिउ लगायतका स्थानीय खानाको बारेमा जानकारी पर्याप्त बाँड्नुपर्ने पोषण शाखा प्रमुखको भनाई।
2: प्रोटिन चाहिँ कार्बोहाइड्रेट त 4 किलो क्यालोरी दिन्छ। यदि हामीले 1 चम्मच घिउ गरिदियो भने त उसले 1 थाल झन् अलिक ठूलो बाउलमा खाएको जति सानो बाउलमा खाँदा पनि इनर्जी चाहिँ बच्चाले पाउने भयो। यी चिज चाहिँ हाम्रा यो परामर्श दिने विभिन्न खालको हाम्रा प्रोटोकलहरूमा डब्ल्यूएचओ युनिसेफको अरू प्रोटोकलमा हामीले गरिरहेको प्रोटोकलमा छ। बढीभन्दा
0: र जापानको नायोगामा जारी 20 औं एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको संविधानले स्वास्थ्य उपचारलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। सर्वोच्च अदालतले पनि सरकारी अस्पतालबाट उपचार पाउनु नागरिकको हक भएको र त्यसको व्यवस्था गर्न सरकारको दायित्व हुने व्याख्या गरिसकेको छ। तर व्यवहारमा गरीब नागरिकले अझै पनि स्वास्थ्य सेवा र आफ्नो खल्तीबाट भने जति रकम खर्च गर्न नसक्दा उपचार नपाउने बाध्यता छ। अब खबर सन्तोष गन्धर्वबाट।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले आज जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा पानी पर्ने सम्भावना रहेको जनाएको हो। कोशी मधेश बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अप्नाउन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनु भएको छ। मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिक रहेको छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जनाइएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम पर्न सक्ने पनि प्राधिकरणले जनाएको छ। अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, जोखिमयुक्त सड़कमा सवारी साधन सञ्चालन गर्दा सवारी सावधानी अप्नाउन र सम्बन्धित निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाको बैठकले भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। आज बसेको बैठकमा सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभा नियमावली 2083 को नियम 180 बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा कोशी भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभएको थियो। उक्त प्रस्तावलाई प्रतिनिधि सभाले सहमति जनाएको छ। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेको त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख अरियालले बताउनुभयो।
1: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
4: समितिको कार्यावधि पहिलो बैठक बसेको मितिले 3 महिनाको हुने र तोकिएको समयमा काम नसकिएमा कारण र थप अवधि खुलाएर प्रतिनिधि सभा समक्ष अनुरोध गर्न सकिने र सभाको निर्णय अनुसार म्याद थप हुन सक्ने जनाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले भोटेकोशी बाढ़ी प्रभावितको व्यवस्थापन शुरू भएको बताउनु भएको छ। कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवा स्थित भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा विस्थापित व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार लगायतका विषयमा काम अघि बढ़िसकेको बताउनुभयो। उहाँले सरकारले प्रभावित परिवारलाई घर भाड़ाका लागि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेपछि प्रभावित परिवार भाड़ाको घरमा स्थानान्तरण भएकाले होल्डिङ सेन्टरमा बस्नेको संख्या घट्दै गएको बताउनु भएको छ। 4 जनासम्मको परिवारलाई 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 रूपियाँका दरले घरभाडा उपलब्ध गराउने व्यवस्था गरिएको छ। त्यसका लागि स्थानीय तह र प्रभावित क्षेत्रमा रकम व्यवस्थापन गरिसकेको समेत उहाँले बताउनुभयो।
5: हामीले 1 करोड़ ₹50 लाख धादिङमा र 13 करोड़ चाहिँ प्रभावित गाउँभएका नगरपालिकामा पठाइसके अवस्था छ। खर्च नै नभएको अवस्थामा फेरि हामी अरू पैसा पठाउने नपठाउने भन्ने हो। त्यो पैसा पठाउँदा हामीलाई केही पनि गाह्रो छैन, हामी कहिले पनि पठाउन सक्छौँ। तर खर्च आएन भनेपछि त्यहाँ मात्रै गएर पैसा थुप्रिन्छ, यो अन्य त्यो केही ठाउँमा अन्य ठाउँमा पनि त्यो भयो त्योभन्दा पूर्व पनि त्यसलाई पनि मान्यजीवनलाई हामीले यति जानकारी गराए। त्यसमा आज हामी चेक गर्छौँ कति खर्च भएको छ, यदि थप चाहियो भनेपछि उहाँलाई सोध्छौँ र चाहिएको खण्डमा हामी पठाउँछौँ।
4: रसुवाको भोटेकोशी बाढ़ी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकार बीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा आज टेकुस्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा पोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरिएको छ। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेर बालबालिका, गर्भवती, सुत्केरी, किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो।
2: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलिक ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। र मैले अझै पनि यो अब पोषणको संवाद भएको हुनाले त्यो केन्द्रबिन्दुमा कुराकानी गर्दाखेरि हामीले अहिले बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउन् विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने र अब हाम्रो यहाँ विद्यालय शिक्षा स्कूलका बालबालिकाहरूलाई पनि यो खाद्य खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामी जोडेका छौँ भने
4: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोशी बाढ़ी प्रभावितमा झाडापखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनु भएको छ। पाँच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब 15 अर्ब रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। यसैबीच चीन सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1 करोड़ 10 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। नेपाली कंग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपत्ति सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता विश्वराज आङदेम्बेले आज सिंहदरबारमा प्रधानमन्त्री शाहसँग छलफल गर्नुभएको थियो। राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिंह देश रहेको सन्देश दिन आग्रह गरेको समेत उपसभापति शर्माले बताउनु भएको छ। रिद्धिसिद्धि यातायातको एउटा बसमा आज दिउँसो भएको आगलागी र उक्त घटनामा ट्राफिक प्रहरीको संलग्नता रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय रानी पोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिले आगलागी हुनु पूर्व गाड़ीका चालक दाओ लामा र ट्राफिक प्रहरी बीच भएको संवाद त्यससँग सम्बन्धित सीसीटीभी फुटेजका आधारमा छानबिन गर्ने प्रहरीको भनाई छ। सोही घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि अलग्गै छानबिन समिति गठनको तयारी गरेको छ। यसैबीच यातायात व्यवस्था विभागले मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा आज काठमाडौँमा सरकारवाला निकायसँग भएको छलफलमा विभागले हाल जारी विपद र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दशैंको अग्रिम टिकट बुकिङ खुला गरिने समेत जनाएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्य संयोजन समितिको बैठक भोलि बस्ने गरी बोलाउनु भएको छ। केन्द्रीय कार्य पेरिस डाँडामा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। उहाँका अनुसार दिउँसो 1 बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विकसित राजनीतिक घटनाक्रम महाधिवेशन कार्यतालिका लगायतका विषयमा छलफल हुनेछ। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आश्रय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटि बैठकमा पेश गर्नुभएको छ। पार्टी पुनर्गठनको बस र मुद्दा लाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोशिश गर्दै अध्यक्ष होलीले यसलाई लहरको विषय नबनाउन समेत चेतावनी दिनुभएको हो। साझा खबरमा अब खेल खबर। जापानको नायोगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दलामी पराजित हुनुभएको छ। पुरूष 70 केजी तौल समूहको प्रिलिनियरिज राउण्डमा इराकका अली कासिम हमदाङ अल सारसँग 5-0 सहज नतिजामा दर्लामी पराजित हुनुभएको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। समूह बी अन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। नेपालकी सुस्मिता तामाङ थाउलुको महिला छानक्वाईमा 13 स्थानमा रहनु भएको छ।
6: सन्तोष गन्धर्व
0: रसुवा भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू। बाढ़ी प्रभावित क्षेत्रमा बन्द रहेका विद्यालयहरू खुल्न थाले। जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने कुरा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
8: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
7: ओहो, तिमी त घरको खाने भएछौ नि।
9: के को सरसल्लाह हो दुईजनाको?
8: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
9: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
7: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
10: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
6: प्रयास फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट
12: रसुवा भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा लाभग्राही पहिचान गर्ने काम शुरू भएको छ तपाईंले आफ्नो वडा कार्यालयमा गएर लाभग्राहीका लागि निवेदन दिनुपर्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
13: अब लाभग्राही पहिचान गर्ने प्रक्रिया त शुरू भइसकेको छ अहिले सम्बन्धित ओडा र सम्बन्धित पालिकाहरूबाट नै शुरू हुन्छ उहाँहरूले आफ्नो समुदायमा को मान्छे बस्नुहुन्थ्यो उहाँहरूको परिवार कतिजना को बस्नुहुन्थ्यो होइन मिसिङदेखि लिएर डेड बडी पहिचान भएको विषयमा उहाँहरू सबैको विषयमा हामीलाई केन्द्रलाई भन्दा पालिकालाई नै थाहा हुन्छ अब हाम्रो कार्यविधि अनुसार चाहिँ यो निजी आवास पुनर्निर्माण अस्थायी आवासको विषय छ यसमा चाहिँ अस्थायी आवासका केसहरूमा अब यो जस्तो भाडा दिने विषयमा पनि लाभग्राही पहिचान गर्ने मुख्य जिम्मेवारी चाहिँ सम्बन्धित पालिकाको नै हो पालिकाले पहिचान गरेपछि त्यो माथिसम्म आइराख्नु परेन अब निजी आवास पुनर्निर्माणको केस छ जुन पर्मानेन्ट खालको हाउसिङका कुराहरू प्राइभेट हाउसिङ छ पर्मानेन्ट बनाउने त्यो सन्दर्भमा चाहिँ कार्यविधि अनुसार सम्बन्धित पालिकाले पहिला लाभग्राही पहिचान गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयले भेरिफाई गरेर हाम्रो प्राधिकरणसम्म आएपछि फाइनल हुन्छ लाभग्राही पहिचानै गर्ने विषयमा चाहिँ अलिकति समस्या यो वर्ष चाहिँ यो घटनामा चाहिँ के छ भन्दाखेरि अब सबै परिवार नै मिसिङ भएको अवस्थामा चाहिँ अलिकति अरू भूकम्प अरू जेनरल जुन हाम्रो पहिला डिजास्टर हुन्थ्यो त्यो र यो मेगा खालको डिजास्टर र अलिक फरक किसिमको भएको भएर ठ्याक्कै पहिचान गर्न चाहिँ अलिकति गाह्रो पनि छ अलिकति टाइम चाहिँ लाग्न सक्छ यसमा यहाँहरूले नआत्तिकन आफ्नो विवरणहरू चाहिँ सम्बन्धित पालिका र ओडामा दिन चाहिँ अनुरोध गर्छु
12: लाभग्राहीका लागि निवेदन दिन वडा कार्यालयमा जाँदा नागरिकता राष्ट्रिय परिचय पत्र वा त्यही वडाका नागरिक हो भनेर परिचय खुल्ने कागज पत्रको फोटो कपी लैजान चाहिँ नभुल्नुहोस् है अनि फोटो पनि साथैमा लगेको राम्रो रसुवाको गोसाईकुण्ड गाउँपालिकाले बाढ़ी प्रभावित लाभग्राहीको पहिचानको काम शुरू गरेको छ प्रभावित बसेकी ठाउँमा जनप्रतिनिधि र कर्मचारी पुगेर लाभग्राही पहिचानको काम गरिरहेका छन् प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई
14: वडा नम्बर दुईको अब एउटा वडा सदस्य हाम्रो किपारा नगरकोटी उहाँलाई काबा अध्यक्ष तोकेका छौँ र अहिले वडा दुईको टिमले धेरै विस्थापितहरू चाहिँ मुस्ताङ गुम्बा मा हुनुहुन्छ जुन चाहिँ काठमाडौँको स्वयंमा रहेको छ त्यहीँ चाहिँ हाम्रो वडा काबा अध्यक्ष पनि त्यतैतिर हुनुहुन्छ र हाम्रो त्यहाँ त्यसको लागि हामीले एकजना वडा सचिव त्यहीँ खटाएका छौँ यसै गरी अहिले अस्थायी रूपमा त्यहाँबाट सुरु भइरहेको छ वडा पाँचको चाहिँ अब अध्यक्ष पनि विपत्ता हुनुभएको हुनाले यहाँको वडा पाँचको सदस्यलाई वडा काबा अध्यक्षको जिम्मा दिएको छ वडा कार्यालयको भवन चाहिँ ठ्याक्कै हामीले कहाँ राख्ने तोकिसकेका छैनौँ अहिले चाहिँ हुन्छ बसेर गर्दै हुन्छ हाम्रो वडा सचिव चाहिँ मुस्ताङ गुम्बामा गएर त्यहाँ डाटा सङ्कलन गर्ने क्षतिको विवरण लिने कार्यमा व्यस्त हुनुहुन्छ अहिले
12: काठमाडौँ र गाउँ दुवै ठाउँमा लाभग्राही पहिचानको काम भइरहेको बताउँदै हुनुहुन्थ्यो गोसाईकुण्ड गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई बाढ़ी प्रभावित ठाउँमा बन्द रहेका विद्यालयहरू खुल्न थालेका छन् तर पढ़ाई छुटेका बालबालिकालाई कथा सुनाउने चित्र कोर्न लगाउने अनि खेल खेलाउने सुझाव छ मनोविद अमृता गुरूङको
15: यसो बेलामा बालबालिकाहरूलाई चाहिँ अभिभावकले पनि हेर्न नसके अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई चाहिँ एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ अनि त्यसको खेलहरू पनि छ नि त उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ चित्र बनाउन चाहिँ उहाँलाई असाध्यै मनपर्ने अनि त्यसले स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको अनि यहाँ खेलाउनहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ
12: मनोविद अमृता गुरूङ तपाईंलाई पनि बाढ़ी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ आजलाई मिलीजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौँला
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि प्रभावित क्षेत्रको कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण।
16: संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
0: सबैको समन्वयमा बस्तीलाई फर्काउन नसके पनि खेती प्रणाली फर्काउन सकिने। कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
17: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो

0: का संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
1: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि कृषि र कृषि बजारको पुनरुत्थान चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय कृषक समूह महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग हामीले कृषिको चक्रमा भएको क्षति र अब कसरी प्रणालीलाई अगाडि बढ़ाउन सकिन्छ भनेर कुराकानी गरेका छौं।
4: 17 पालिका यो बाढ़ीबाट प्रभावित पालिका भन्छौ, त्यो 17 पालिका चाहिँ विशेष गरी उत्पादनमा आधारित खाद्य श्रृंखलामा योगदान गर्दै गरेका किसानहरूको बाहुल्यता भएको पालिका हो। त्यसले चाहिँ नुवाकोट, रसुवा, धादिङ, गोर्खा, चितवन लगायतका ग्रामीण समुदायको जीविकोपार्जन त्यसमा आधारित उहाँहरूले अर्थतन्त्रमा कन्ट्रिब्युट गरिरहनु भएको थियो। त्यसको अवस्था निकै भयावह र निकै अप्ठ्यारो अवस्थामा पुगेको छ। अलिकति खेतीयोग्य जमिनको हिसाबले कुराकानी गर्दै गर्दा नि झण्डै 2000 हेक्टर भन्दा बढी जमिनहरू नष्ट भएको अवस्था देखियो। त्यो जमिन मात्र नष्ट थिएन, त्यसमा लगाइएको धान बाली विशेष गरी र अनि त्यसपछि तरकारी बाली, यो दुईवटा बालीमा म्यासिभ क्षति पुगेको छ। त्यो पालिकाहरूको खाद्य सुरक्षाको अवस्था एकदमै नाजुक अवस्थामा पुगेको अवस्था देखिएको छ। त्यो कसरी त भन्दा खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटो, अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त के त्यो फेरि पुनरुत्थान
3: गाह्रो छ।
4: 100 हारिमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ।
3: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन होइन। अब यसको लागि चाहिँ अब बिस्तारै उठ्नुपर्ने छ, बिस्तारै अब सामान्य जीवनमा आउनुपर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो है फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
4: कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि प्रथमत अब गभर्नमेन्टले एक्चुअल डाटा अहिलेसम्म आएको छैन, यो ऱ्यापिड एनालाइसिसको डाटा हो। अनि त्यस पछाडि त्यो डाटा विशेष गरी गाउँपालिका या स्थानीय सरकारसँगको समन्वयमा त्यसलाई अलि विस्तृत र यथार्थ डाटा लिनुपर्नेछ पहिलो काम। अब अहिले तत्काल राहतमा सरकार जुटेको छ, राहतमा सहयोगी हातहरू जुटेको छन्, योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पटकै कार्यक्रमले यसको सोल्युसन निक्लदैन, यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ। त्योभित्र तथ्याङ्कले देखाएका जति पनि नष्ट भएका जमिनहरू छन्, जति पनि नष्ट भएका पशु गोठहरू छन्, जति पनि नष्ट भएका माछा पोखरीहरू छन्, त्यो सबै चिजहरू आखिर तपाईँ हामीले फेरि त्यहाँ पशुवस्तुको लागि चरणहरू नष्ट भएका छन्, धेरै चिजहरू नष्ट भएको हुनाले त्यो सबैको लागि विशेष प्याकेज, पुनरुत्थानको प्याकेज घरधुरी तहमा त्यसरी गरियो भने तत्कालीन रूपमा हामीले सम्बोधन गर्नपर्ने, कृषिमा सम्बोधन गर्नुपर्ने कुराहरू र दीर्घकालीन रूपमा कृषिलाई पुनरुत्थान गर्नको लागि यो एउटा अप्ठ्यारो अवस्थालाई अवसरमा रूपान्तरण गर्दै कृषिलाई पुनरुत्थान गर्ने हिसाबले विशेष प्याकेज लिएर आउनुपर्छ। अनि तत्कालीन रूपमा विशेष गरी हामीले चेन, टुटेको चेन छ, टुटेको चेनलाई तत्काल जोडिहाल्नुपर्नेछ। हजुरले अघि कुरा गरिहाल्नुभयो, दूधको चेन टुटेको छ, पहाड़मा फल्दै गरेको, गाउँमा फल्दै गरेको तरकारीको चेन टुटेको छ, गाउँमा जाने अब तरकारीको लागि चाहिने, खेतीपातीको लागि चाहिने इनपुटहरू अब टुटेको छ। अब फेरि यो खेतीमा त 15 दिन टुट्दै गर्दा सिजनै जान्छ, त्यो भावनाले तत्काल रूपमा उहाँहरूको दैनिकी, कृषि अर्थतन्त्रमा आधारित दैनिकीलाई सहजीकरण गर्ने कुरामा पहिलो स्टेप। दोस्रो स्टेपमा कृषि पुनरुत्थानको प्याकेज तत्कालीन र दीर्घकालीन, अनि

0: पछाडि पुनर्लाभका कार्यक्रममा कृषिमा आधारित जीविकोपार्जनमा अलि बढ़ी भर पर्ने जुन किसानहरू हुनुहुन्छ उहाँहरूको लागि तत्काल धान गयो ठिकै छ अब के भन्ने कुरामा यो बालीको चक्रमा आधारित भएर योजना बनाउनु पर्ने देखिन्छ। अनि त्यस पछाडि अलि बढ़ी चाहिँ अब यो हामीले बाहिरबाट ल्याएर दिने अनि त्यस पछाडि खुवाउने कुरा गर्दै जाउँ तर उत्पादनमा आधारित अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ। यसको लागि योजना आयोग र तहगत संरचनाले ध्यान दिएर दीर्घकालीन योजना बनाउनुपर्छ भन्ने लाग्छ।
1: अब जस्तो किसानको कुराहरू प्राथमिकतामा पर्नलाई गाह्रो हुन्छ, कतिपय बिउहरू बगायो नष्ट भयो, अब ती बिउ आउँदै आउँदैनन् होइन भनौँ न कति कुराहरू होलान्। अब किसानहरूलाई चाहिँ दिने कुराहरू जस्तो जमिनकै व्यवस्थाको कुरा, अब त्यही ठाउँमा त सम्भव कतिको छैन होइन, अर्को ठाउँमा वैकल्पिक ठाउँ पाएँ भने म अब लगाउँथे, अब आउने बाली त लाउँथे भन्ने होला नि त त्यो किसानको सपना होइन। अब त्यसको लागि चाहिँ कसरी सहजीकरण गरिदिनुपर्छ?
0: अब यस्तो हुन्छ होला, अब तत्काल रूपमा फेरि पनि अब हाम्रो क्लाइमेटको पर्सपेक्टिभबाट हेर्दै गर्दा या अब हाम्रो जति पनि जोखिम छ, अब यो सेटलमेन्टको कुराकानी आउला हाउस होल्डको सेटलमेन्ट बस्ती बसाउने कुराकानी गर्दै गर्दा बस्तीमा बस्ने मान्छेले कहाँको उत्पादन गरेर खाने भन्ने कुरा मेजर रहन्छ। त्यो भए हुनाले अब अहिले त्यो बगर, अहिलेलाई बगर भनौँ, त्यो बगरलाई उपयोगमा लिएर आउन सकिन्छ खेतीको लागि। अब सेटलमेन्टको लागि जोखिमयुक्त भयो, खेतीको लागि त्यसलाई पुनर्उपयोगमा लिएर आउने योजना बनाउनुपर्छ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकले भोटे कोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। चीन सरकारले भोटे कोशी बाढ़ीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई 1,10,00,000 रूपियाँ सहयोग गरेको छ। नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेर संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपद सहित जलवायु परिवर्तनका कारण नेपालले संकट भोगिरहेको बारेमा अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेका छन्। रिद्धि सिद्धि यातायातको बसमा आज दिउँसो भएको आगलागीमा ट्राफिक प्रहरीको दोष रहेको वा नरहेको बारेमा छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा पार्टीको नेतृत्व नछोड्ने आशय सहितको राजनैतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गर्नुभएको छ। र जापानको नायगामा जारी 20 एसियाली खेलकुदमा नेपालका दानबहादुर दर्लामी पराजित हुनुभएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असो 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
3: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
4: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
5: यही असो 17 गते तेस्रो शनिबारका दिन
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
6: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
5: डाक्टर आउने दिन यही असो 17 गते तेस्रो शनिबार।
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम समानता का सुर में यहां स्वागत छ। म पूर्ण विक कार्यक्रम समानता का सुर हरेक साप्ताह को सोमवार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज संगे अनलाइन में www.tikapurfm.org मोबाइल एप टीकापुर एफएम र हाम्रो पात्रमा पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ परियार सशक्तिकरण मञ्च टीकापुरका अध्यक्ष रामबहादुर नेपाली। आज हामी उहाँसँग परियार सशक्तिकरण मञ्चको पछिल्लो अवस्था र समाजका विविध विषयमा कुराकानी गर्नेछौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: हजुर, धन्यवाद हजुरलाई।
0: तपाईँ यो समाजको अध्यक्षमा आइसकेपछि समाजले तय गरेका उद्देश्यहरू सम्पन्न गरेका क्रियाकलापहरू के छन्, तपाईँ आइसकेपछि समाजले के फरक महसुस गर्यो नि?
1: अब हामी यसको दोस्रो चुनावी साधारण सभा 2082 पुष 19 गतेबाट भएको थियो। त्यसबाट हाम्रो कार्य समिति एउटा चयन भयो र त्यो कार्य समिति चयन भइसके पछाडि हामी अहिलेसम्मको हाम्रो गतिविधिमा भन्नुपर्दाखेरि अब हामीले मासिक रूपमा हामी महिनामा एकपटक हाम्रो बैठक बस्ने हाम्रो निर्णय गरेका छौं र त्यो मासिक बैठक बसिरहेको हुन्छ र त्यो बैठकमा हामीले खासै गरी हामीले यस विगतमा हुँदै गरेका र अहिले पनि हामीले धेरै ती कार्यक्रमहरूलाई निरन्तर दिनुपर्छ भन्ने सिलसिलामा हामीले यहाँ दलितका बालबालिकाहरू, अझ विशेष गरी परिहार बालबालिकाहरू, विद्यार्थी भाइ बहिनीहरू जो पढ्नुहुन्छ अनि उहाँहरूलाई हामीले हौसला बढाउनको लागि उत्कृष्ट विद्यार्थी भाइ बहिनीहरूलाई पुरस्कृत गर्नुपर्छ र हौसला बढाउनुपर्छ भन्ने हाम्रो मानसिकता छ र त्यस अनुसार हामीले उहाँहरूको अब डाटा लिएर को छन् त ती टपरहरू उहाँहरूलाई चाहिँ हामीले छिटै उहाँहरूलाई उ गर्नेछौ, पुरस्कृत गर्नेछौ र बाँकी त्यस पछाडि हाम्रा निरन्तर कार्यक्रमहरू भइरहेका छन् जसमध्ये हामी अहिले भर्खरै हामीले निर्णय गरेका छौं कि जति सक्दो हाम्रो संस्थामा अथवा हाम्रो समाजमा बढी से बढीले यसको सदस्यता लिन सकुन् र हामीले चाहिँ यस संस्थामा आबद्ध हुन सकुन्, सबैलाई यस संस्थाको बारेमा जानकारी हुन सकोस् भन्ने एउटा निर्णय गरेका छौं। त्यसले गर्दा हामी कार्य समितिका सबै पदाधिकारी सदस्यहरूले एकजनाले हामीले पाँचजना जतिलाई सकिन्छ भने धेरै नभए पाँचजना जतिलाई हामीले चाहिँ सदस्यता थप्ने भन्ने निर्णय गरेका छौं र पाँचजना अनिवार्य रूपले बनाउनै पर्ने भन्ने हामीले निर्णय गरेका छौं र त्यो अनुसार हामी अगाडि बढ्छौं। अब हामीले यसलाई वडा स्तरीय हाम्रो चाहिँ उपसमितिहरू छन्, त्यो वडा स्तरीय उपसमिति पनि हामी यो निर्णय भइसकेको छ। हामी लगत्तै यही शनिबार निर्णय भएको थियो जाने भन्ने हाम्रो निर्णय थियो र मेरो व्यक्तिगत कारणले गर्दाखेरि जान सकिएन र आगामी शनिबारबाट हामी शुरू गर्छौं। खासै अब कार्यक्रम गर्नको काम गर्नको लागि धेरै कुराहरूको आवश्यकता पर्छ, अरूभन्दा पनि मुख्यतया आर्थिक नै एउटा आवश्यकता हो। केही पनि गर्दाखेरि आर्थिक हाम्रो संस्थासँग त्यस्तो पुँजी छैन, हामीलाई कसैबाट कहीँबाट डोनेसन कसैले चाहिँ हामीलाई सहायता रकम त्यस्तो पनि हामीले उपलब्ध गरेका छैनौं, जसले गर्दाखेरि धेरै हामीले सोचेका कार्यक्रमहरू, हामीले सोचेका विचारहरू, हाम्रा चाहिँ भावनाहरू पनि ओझेलमा परेका छन्। यद्यपि पैसै लगानी नगर्ने खालका कार्यक्रमहरू पनि हामीले गर्ने गरेका छौं। हाम्रा समाजका उत्कृष्ट व्यक्तित्वहरूलाई हामीले सम्मान गर्ने कार्यक्रमहरू राख्यौं विगतमा, यसरी नै चलिरहेको छ।
0: दलित समुदायको विकास र अधिकारका लागि थुप्रै संघ संस्थाहरू स्थापना भएका छन् होइन, र ती संस्थाहरू केवल नाममा मात्रै देखिन्छन्, जसरी चाहिँ समाजको विकास र परिवर्तनका लागि अधिकारका लागि लाग्न पर्ने त्यस्तो नभएको देखिन्छ। कतै सशक्तिकरण मञ्च पनि यसरी त पर्दैन?
1: यो यहाँले सोचे जस्तो र सोधे जस्तो कुरा हो, हाम्रो संस्थाभित्र परेको छैन। किनभने अब हामी जहाँसम्म हामी आफ्नो कार्यकालमा हाम्रो समाजका व्यक्तिहरूलाई के कसरी हुन्छ उहाँहरूलाई चाहिँ उहाँहरूलाई उत्थान गर्ने भन्ने हाम्रो सोचमा छौं, न कि हामी कसैसँग त्यस्ता किसिमको डोनेसन लिएर हामी यो गर्छौं त्यो गर्छौं भन्ने हाम्रो मनसाय होइन, हामी गर्दैनौं त्यस्तो, हामीबाट हुँदैन। र हामीले यो विशेष हाम्रो कार्यक्षेत्र भनेको अहिले यो टीकापुर नगरपालिकाभित्र रहेको छ, टीकापुर नगरपालिकाभित्र हामीले गर्दै हामीले एउटा यो संस्थाको उद्देश्य के छ भने समग्र रूपमा दलित नभई समग्र रूपमा हाम्रो परियार समाजलाई कसरी उत्थान गर्ने भन्ने यसको चाहिँ यसको मूल उद्देश्य हो। अब परियार समाजलाई अपग्रेड गर्नको लागि, परियार समाजको उत्थान गर्नको लागि हाम्रो परियार समाजभित्रका जल्दा बल्दा समस्याहरू के छन् पहिला त्यो हामीले त्यो पहिचान गर्नु छ र त्यो पहिचान गरेर त्यसको समाधान कसरी गर्नुपर्छ भन्ने हाम्रो त्यो समाधानको बाटोतिर लाग्नुपर्छ। ओझेलमा परेका छन् थुप्रै संघ संस्थाहरू, आबद्ध भएका छन् तर त्यो कार्यान्वयनमा तिनलाई समस्या परेको होला। अब हामीलाई केही छैन, हाम्रो समाजभित्र हाम्रो चाहिँ समाज यसलाई चाहिँ आएका हाम्रो दलितका समस्याहरूप्रति हामी कटिबद्ध छौं, हामी लागि पर्नेछौं र उत्थानको लागि हामी हाम्रो समाजको उत्थानको लागि हाम्रो सदा सहायता रहनेछ।
0: जस्तो त्यो सँगसँगै समाजमा व्याप्त जुन खालको विभेदका कुराहरू छ होइन, यो पनि निर्मूल गर्ने संस्था खालको दृष्टि हो पुगे पनि, साथसाथै शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिइनुपर्छ। जब मान्छे अवेरनेस हुन्छ, जब मान्छे सचेत हुन्छ, उसले खालको विभेद भोग्न पर्दैन, विभेद गर्दैन, त्यसका विरुद्ध चाहिँ आवाज उठाउँछ भन्ने सोचाइ पनि छ होइन। शिक्षालाई पहिलो प्राथमिकता दिइनुपर्छ भन्ने सवालमा तपाईँको मत?
1: शिक्षा नै सर्वोपरि हो मानव जीवनको लागि। मानवको परिवर्तन, मानवको उत्थान गर्ने माध्यम भनेको एउटा शिक्षा हो। यसको लागि पहिलो कुरा त राज्यले यसका नीतिहरू अवलम्बन गर्नुपर्छ र राज्यले जब कटिबद्ध भएर राज्यले गरेका नीतिहरू अवलम्बन गर्ने क्रममा अब राज्य कटिबद्ध हुनु त आफ्नो ठाउँमा छँदैछ छँदैछ। जबसम्म मानिस एउटा शिक्षित हुँदैन तबसम्म उसले आफ्नो कुनै ज्ञान चेतनाहरू पाउन सक्दैन, यो कुरा निश्चितै हो। र त्यसैको सन्दर्भमा हामीले पनि हाम्रो परिवार समाजका, मैले अघि नै पनि भने, विद्यार्थीहरूलाई, जेहेन्दार विद्यार्थीहरूलाई उहाँहरूलाई कसरी अझ हौसला गर्न सकिन्छ भनेर हामीले गत वर्ष पनि हामीले ती कार्यक्रमहरू गरेका थियौं। उहाँहरूलाई सचेतीकरण गर्नुपर्छ, विद्यार्थीहरूलाई एउटा पढ्ने वातावरणको एउटा आयोजना, पढ्ने वातावरण हुनुपर्छ, अनि विद्यार्थी भाइ बहिनीहरूलाई पनि कसरी उहाँहरूलाई हौसला दिएर उहाँहरूलाई कसरी चाहिँ एउटा हौसलित गर्नुपर्छ भन्ने हाम्रो संस्थाले पनि एउटा अवधारणा लिएको छ र त्यो बाटो हामीले अवलम्बन गरिरहेका छौँ।
0: यहाँको त एउटा लामो इतिहास शिक्षा क्षेत्रमा पनि छ होइन, शिक्षा क्षेत्रमा पनि खालको योगदान चाहिँ दिनुभएको छ। जस्तो पढ्दै गर्दाखेरिको विभेदका सवालहरू, जातीयताका कुराहरू, र अहिले समाजमा अझै पनि केही हदसम्म चाहिँ छ, विभिन्न माध्यमबाट गरिन्छ, खालि एउटा फर्म चाहिँ, स्वरूप चाहिँ चेन्ज भएको भन्ने पनि छ होइन, त्यो कुरालाई यसो फर्केर हेर्दाखेरि कति फरक पाउनुहुन्छ?
1: अब म आफू विद्यार्थी हुँदै गर्दा, म एउटा विद्यालयमा पढ्दादेखि लिएर त्यस पछाडि म पनि फेरि अब शिक्षा क्षेत्रमा नै मैले समर्पित गरेँ मेरो लामो जिन्दगी। त्यस बेलाको एउटा राज्य सत्ताले पनि त्यति साह्रो नीति नियम लागू गरेको थिएन र त्यो बेला हामीले निकै दुःख भोग्यौं। दलितको संज्ञा पाउँदै छुवाछुतका भेदभावहरूको पनि हामीले अनुभूति गर्यौं र ती छुवाछुतका भेदभाव, जातीय विभेद समाजको एउटा चाहिँ विकृति विसंगति हो भन्ने हामीलाई लाग्छ र पनि राज्य पक्षबाट भन्दा पनि समाज पक्षबाट ती विभेदहरू, विभेदकारी, अन्यायपूर्ण विभेदकारी त्योहरू चाहिँ हामीले भोग्दै आएका हौं, भोग्यौं पनि। त्यस पश्चात अलिकति केही परिवर्तन त भएको हुनुपर्छ भन्ने चाहिँ महसुस भएको छ, किनभने हिजोका दिनमा अति थियो र अहिले अलिकति दलितहरू पनि शिक्षित भइसके पछाडि आफ्नो हक अधिकारको खोजीको लागि र आफ्नो संरक्षणको लागि बोल्न सक्ने भएको अहिले अवस्था छ र जसले गर्दाखेरि अहिले अलिकति विगत भन्दा अलिक थोरै त्यसमा चाहिँ अलिक कमी हुँदै आएको हो कि भन्ने महसुस हो। यद्यपि जति हुनुपर्दथ्यो, हामी मानव समान हौं, हामी सबै जात जातिका मानिसहरूको सबै समान हौं भन्ने अवधारणा हुनुपर्दथ्यो, त्यो हुन सकिरहेको छैन यो हाम्रो देशको परिप्रेक्ष्यमा र हाम्रो समाजले पनि अझै पनि दलितहरू तल्लो जाति हुन्, अछुत जाति हुनको उहाँहरूसँग जुन अवधारणा, उहाँहरूको मानसिकतामा छ, यो परिवर्तन हुनुपर्छ। र विद्यालय क्षेत्रमा पनि अझै थुप्रै यस्तै घटनाहरू छन्, हजुरले पनि सुनेकै कुराहरू हुन्, दलित शिक्षकहरूमाथि, दलित विद्यार्थीहरूमाथि भएका विभेदकारी घटनाहरूले अझै पनि त्यो परिवर्तन हुन सायद समय लाग्छ जस्तो एउटा अनुभूति लाग्छ र यो त समाजले हेर्ने दृष्टि दलितप्रतिको फेरि अझै केही समय लाग्ने अवस्था लाग्ला तर नलागोस् भन्ने हाम्रो चाहिँ मनसाय हो, किनभने सबै मानव जाति सबै समान हुन् र मैले मेरो जीवनकालमा पनि एक दुईवटा घटनाहरू मैले भोगेको छु, ती भोगेका ती घटनाहरू अहिले पनि ताजा झल्झती याद आउँछ। वास्तवमा त्यसरी हामीप्रति गरिएको विभेद त्यो अन्यायपूर्ण छ, यसलाई चाहिँ समाजले आफै सचेत हुनुपर्छ र राज्यले पनि आफ्ना नीति नियमहरूलाई त्यसलाई अवलम्बन गर्नुपर्छ भन्ने लाग्छ।
0: घटना भोगे होइन, एउटा अझै म त्यो अवस्थामा चाहिँ पृथ्वी भन्ने खालको आशय सुनाउनु मिल्छ।
1: अब त्यति ठूला घटना त नभनौं, तर पनि मेरो व्यक्तिगत मलाई चाहिँ असह्य भएका, महसुस भएका ती घटनाहरू हुन्। कार्यक्रमहरू, पिकनिक खान कार्यक्रमहरू आयोजना गरिएका अवस्था थिए विद्यालयकै, हाम्रो विद्यालयले, म जुम्लाको चन्दनाथ, अहिले उच्च मावि छ, त्यतिखेर माध्यमिक विद्यालय खलङ्गा बजारमा म शिक्षक भइरहँदा, अब हाम्रो विद्यालयमा त्यहाँ आचार्य बाहुन पनि हुनुहुन्थ्यो, उपाध्याय बाहुन पनि हुनुहुन्थ्यो, शिक्षक साथीहरू त्यहाँ, साई ठकुरीहरू पनि हुनुहुन्थ्यो र क्षेत्रीय ब्राह्मण क्षेत्रीहरू र दलित मध्येको केवल म मात्र एउटा शिक्षक थिएँ। पिकनिक खाने क्रममा अब जाने हामी सन्दर्भमा गयौं, त्यहाँ जाँदा अलिकति ममाथि मैले आफूले विभेदकारी त्यहाँ व्यवहार गरेको देखेको छु, पाएको हो मैले, किनभने त्यो सायद म दलित भएर होला, ताकि सबै साथीहरू रमाएर पिकनिकमा आफैले भान्सामा डाडु पुन्यु गरिरहेको अवस्था हुन्थ्यो भने म डाडु पनि गर्नबाट मलाई वञ्चित गरिन्थ्यो ताकि म पनि त्यही विद्यालयको शिक्षक मेरो पनि योग्यता क्षमता उहाँहरूसँग समान छ र म उहाँहरूभन्दा कुनै पनि योग्यता क्षमता कमी भएको मसँग पनि होइन तर म दलित भएकै कारणले गर्दाखेरि त्यो व्यवहारबाट म वञ्चित भएँ भन्ने हो र त्यति ठूला जटिल ममाथि आइलागेका त त्यस्ता
0: त्यति बेला त्यो अवस्था आउँदै गर्दा यहाँले त्यसको विरूद्धमा आवाज उठाउन सक्नुभयो
1: अब यहाँलाई म भन्नुपर्दा मैले एउटा आवाज नउठाएको होइन मेरो जीवनकालमा बलबहादुर परियार एकजना जिल्ला शिक्षा अधिकारी भएर जुम्लामा आउनुभएको थियो उहाँ बलबहादुर परियार जातिको तर जिल्ला शिक्षा अधिकारी हुनुहुन्थ्यो उहाँ अनि उहाँ हाम्रो त्यहाँ चन्द्रनाथ मन्दिर छ जुम्लामा एउटा हाम्रो धार्मिकको केन्द्रबिन्दु अति चर्चित धार्मिक स्थल हो जुम्ला बजारको पिस पुसमा छ र त्यो गुठी पनि छ त्यहाँ चन्द्रनाथ बाबाको मन्दिरमा उहाँ जिल्ला शिक्षा अधिकारी दर्शन गर्न जानुहुँदो रहेछ र उहाँले दर्शन गर्न जाँदा त्यहाँको पुजारीले यो परियार जातिको दलित हो भन्ने उहाँले चाहिँ उहाँलाई थाहा रहेन रहेछ पूजा आजा गरेर फर्किनु हुँदो रहेछ केही दिन पछाडि तत्कालै केही दिन पछाडि पुजारीलाई त्यहाँका स्थानीयहरूले भनिदिनु भएको रहेछ कि ए त्यहाँ जाने मान्छे त आउने मान्छे जिल्ला शिक्षा अधिकारी हो दमाई जातिको हो र उसले चाहिँ त्यहाँ पूजापाठ गर्न त्यहाँ भित्रै जान्छ मन्दिरभित्रै प्रवेश गर्छ टिका लगाइदिन्छौ तिमी उनलाई चाहिँ त्यो टिका लगाउँदा चिन है तिमी चाहिँ दलित हुन् तिमी दमाई हुन् भन्ने त्यहाँ पुजारीलाई कसैले जानकारी दिएछ र त्यो जानकारी पाए पछाडि उहाँ जिल्ला शिक्षा अधिकारीले तत्पश्चात त्यहाँभित्र जान सक्नु भएन जाने उहाँलाई चाहिँ अनुमति दिएन र उहाँले गेटैबाट रोकियो र उहाँले त्यो कुरा मलाई राख्नुभयो रामबाबुजी तपाईँ एउटा शिक्षक हुनुहुन्छ तपाईँ पनि यहाँको यही ठाउँको मान्छे पुरा पहिला र अहिले अब तपाईँ हेर्नुहोस् त यस्तो अन्याय भयो ल ठिक छ तपाईँ एउटा शिक्षक हुनुहुन्छ तपाईँ बुद्धिजीवी हुनुहुन्छ तपाईँले यसलाई केही गर्न सक्नुहुन्छ भने ल गर्नुहोस् त तपाईँको कसैले जागिरी खाइदियो भने म तपाईँको जागिरी थामुला अथवा तपाईँमाथि कुनै कारवाहीको माग गरेछ भने म तपाईँलाई तपाईँको एक ग्रेड बढाइदिउँला म तपाईँलाई प्रोत्साहन गरूला र मेरो रिस्कमा तपाईँले यो गर्नु के गर्न सक्नुहुन्छ ल गर्नुहोस् भने पछाडि मेरो हाकिमले मलाई त्यो अनुमति दिए पछाडि मैले त्यहाँका दलितहरूलाई संगठित गरेँ र त्यो संगठित गरेको दलितहरूलाई मैले ब्यानर सहित करिब करिब त्यो बेलामा पनि मैले 250-300 जना दलितहरू सचेत दलितहरूलाई मैले लिएँ र उहाँलाई चाहिँ नारा जुलुसका साथमा अग्रपंक्तिमा गएर त्यो मन्दिरभित्र हामीले प्रवेश गरेको अवस्था हो यो घटना हजुरको विक्रम सम्बत 2052 सालको असार महिनाको घटना थियो र मैले त्यो प्रवेश गऱ्यौं भित्र पुग्यौं गयौं हामी पुजारीसँग टिको लगाइदिनु माग्यौं पुजारीले टिको लगाइदिएनन् र पनि हामी भित्र ढोकानेर पुग्यौं र हामीले आफै दर्शन गर्यौं र आफै टिका लगाएर फर्क्यौं र तत्पश्चात मैले त्यो ममाथि के कारवाही हुन्छ भन्ने कारवाहीको म चाहिँ प्रतीक्षामा थिएँ र त्यसपछाडि मलाई कुनै कारवाही त भएन तर त्यो कारवाही भएको भए पनि हामी पनि त्यस पछाडिको अरू के परिचालन गर् के हामी परिचालित हुनुपर्थ्यो के गर्नुपर्थ्यो भन्ने हाम्रो रणनीति तय थियो र यद्यपि त्यहाँनिर त्यस पछाडिको कुनै घटना घटेन र हामी त्यो काम गर्न सफल भएका थियौं र यसरी हेर्नुहोस् अब छन् यस्ता विभेदकारी घटनाहरू त्यो बेलादेखि अहिलेसम्म पनि ताजा छन् र मेरो मानसपटलमा त्यो घटना मलाई अहिलेसम्म पनि ताजा याद आउँछ हेर्नुहोस्
0: पछिल्लो समय दलित शब्दमाथि पनि एक खालको चाहिँ राजनीतिक चलिरहेछ होइन कसैले दलित शब्द नै हटाउनुपर्छ यो शब्द हटाइयो भने दुर्घटनाहरू भोगिन्न भन्ने खालको आशय छ भने कसैले यो शब्द आन्दोलनको जगबाट जो प्राप्त शब्द हो यसलाई चाहिँ कायम गर्नुपर्छ भन्ने खालको पनि छ जस्तो तपाईँको विचारमा यी दुई मध्ये दलित शब्द राखिनुपर्छ या हटाइनुपर्छ
1: यो त हेर्नुहोस् यो म जतिखेर नेपालमा राष्ट्रिय दलित आयोग गठन भयो त्यो राष्ट्रिय दलित आयोग ठ्याक्कै मलाई मिति त थाहा भएन यो सायद यो 47-48 को यो जब हाम्रो जुन देशमा जब यो परिवर्तन आयो पञ्चायती व्यवस्था सिद्धिएर जब नेपालमा बहुदलीय व्यवस्था आयो तत्पश्चात यो राष्ट्रिय दलित आयोगको गठन भएको त्योभन्दा अगाडि हामीलाई दलित भन्ने शब्द मलाई पनि थाहा थिएन त्योभन्दा अगाडि सायद यो दलित शब्द यसको उत्पत्ति पनि भएको थिएन नेपालमा भारतमा डाक्टर भीमराव अम्बेडकर उहाँले यो दलित को नामाकरण गरेर भारतमा दलितहरूको मुक्तिको लागि उहाँले संघर्ष र आन्दोलन गरे पश्चात त्यसकै अनुयायी भएर नेपालमा पनि हाम्रा दलित अगुवाहरूले र नेपालमा पनि अब दलित आयोग बनाउनुपर्छ अथवा नेपालमा चाहिँ सामाजिक रूपले विभेदकारी भएका सबै जति पनि हामी चाहिँ समुदायका हामी छौं यसमा चाहिँ आउँछन् हाम्रो विभिन्न दमाई विश्वकर्माहरू सार्कीहरू वादी समुदायका अथवा राज्यले चाहिँ अथवा समाजले चाहिँ अछुत भनेर जो गरेको छ कि गरेको हामीले व्यवहार गरेको छ त्यो वर्ग दलित हो भनेर उहाँहरूले चाहिँ यसरी एउटा केही व्यक्तित्वहरू त्यो बेलाका दलितका अग्रज व्यक्तित्वहरूले अब राष्ट्रिय दलित आयोगको उहाँहरूले चाहिँ माग गरेपछि त्यतिखेरको राज्य सत्ताले ल यो आयोगको दिनुपर्छ आयोग बनाउनुपर्छ भन्ने उहाँहरूको मनसायमा लागेर त्यसरी राष्ट्रिय दलित आयोगको गठन भयो र राष्ट्रिय दलित आयोगको गठन भए पछाडि राष्ट्रिय दलित आयोगको पहिलो अध्यक्ष भनेको पदम सिंह विश्वकर्मा हुनुहुन्छ हेर्नुहोस् र उहाँ संस्कृतको धुरन्धर विद्वान मैले उहाँसँग भेटे र त्यस बेलाका कार्य समितिका साथीहरू पनि हुनुहुन्थ्यो, जस्तो मिन विश्वकर्मा, हाम्रो दुर्गा शोक, उहाँहरूसँग पनि मैले भेटेर उहाँहरूको थुप्रै कार्य त्यो हुन्थ्यो, एउटा त्यस विषयमा छलफल सेमिनार गोष्ठीहरू हुन्थे, कहिलेकाहीँ मलाई बोलाइन्थ्यो, कहिलेकाहीँ मलाई नबोलाए पनि म आफै पनि जान्थे। र यहाँले भने जस्तै यो दलित शब्दको मलाई पनि तितो लागेको, नमिठो लागेको शब्द हो, किनभने यो दलित शब्दले हामीलाई लेबल लगाउनु हामीलाई चाहिँ यो उचित होइन भन्ने मलाई लाग्छ। अब दलित शब्दकै नामबाट हामी चाहिँ हाम्रो आन्दोलन त यो कतिपय साथीहरूलाई मेरो कुरा यो चित्त बुझ्दैन है। अहिले पनि मैले तपाईँसँग यो भन्दै गर्दा कतिपयले सुन्ने साथीहरूले भोलि एफएममा त्यो के हो त, त्यस्तो नभए अर्को के हुनु पर्थ्यो त, अनि हाम्रो उत्थानको निकासको बाटो के हो त पनि भन्न सक्नुहुन्छ। तर हाम्रो लेभल त यो दलित लेभल लगाउँदैमा हाम्रो उत्थान हुन्छ भन्ने कुरा होइन भन्ने मलाई लाग्छ है। यो त खास खास गरी हामीलाई चाहिँ एउटा स्टिकर लाग्यो कि, हाम्रो निधारमा स्टिकर लगाइयो क्या। हाम्रो अहिले कतिपय हाम्रो दलितकै भाइ बहिनीहरूले आफूलाई दलित भन्न नरुचाउने अवस्था पनि आउँछ भोलि, किनभने शिक्षित पढ्दैछन्, उहाँहरू शिक्षित हुन्छन्। अनि अहिले हामीले चाहिँ हाम्रो थरको रूपमा पनि हामीले नागरिकता लिन पाउने कानूनी हाम्रो चाहिँ हामीले अझ प्रावधान छ, कतिले बसियाल कतिले खनाल, हाम्रो गोत्रका आधारमा पनि हाम्रो नागरिकता लिने गरेका छन् र त्यो हामीले भेटाएका छौं। सरकारले पनि त्यसलाई चाहिँ कुनै उ गरेको छैन, बन्देज गरेको छैन भने जुन दलितको स्टिकर लागेको छ यो नै हाम्रो निकास हो भन्ने मलाई लाग्दैन। बल्कि यो चाहिँ यो के हो भने भोलि गएर त्यसलाई चिनाइराख्नु पर्ने एउटा शब्द हो भन्ने मलाई लाग्छ। हेर्नुहोस् भोलि उसले हाम्रो गोत्रको आधारमा मैले हामीले कति भेटेका छौं, कार्की थर लिएर पनि कार्की नामको पछाडि कार्की जोडेर पनि नागरिकता प्रमाणपत्र राष्ट्रिय परिचय पत्रहरू बनेका छन् नि। अब उसलाई दलितको स्टिकर लागेको छ, कार्की भए पनि ऊ दलितै भनिन्छ, अथवा ऊ चाहिँ परियार भए पनि त्यो दलितकै स्टिकर लागिरहेको, यो सदा कायम रहनेछ कि यो स्टिकर। अब तपाईँ भारतकै कुरा गर्नु न, माया बहन मायावती भनिन्छ, उसको पछाडि थर लेख्न के जरुरी छ, केही जरुरी छैन जस्तो लाग्छ मलाई। हेर्नुहोस् भारतमा कतिपय ठूला ठूला विद्वानहरू छन् र भारतीय उसमा चाहिँ अरू देशहरूमा पनि भन्ने भने पछाडि नाममा मात्र लेख्दा पुग्यो नि, किन त्यसको पछाडि अर्को त्यो परियार त्यस पछाडि सार्की नै थल लेखिराख्नुपर्ने पनि आवश्यक नहोला, नहुँदा पनि हुन्थ्यो भन्ने हो। अब यो त खासै भन्ने हो भने त्यतिखेरका हाम्रा दलित आन्दोलन गर्ने अधिकारीहरूले त्यसरी स्टिकर बनाइदिनु भयो, कतिपयलाई यो पाच्य छ, कतिपयलाई यो ठिक छ भन्ने छ, भन्दा अब म जस्तै होला नि कोही, यसलाई स्टिकर भन्ने, मैले त यसलाई स्टिकर नै भन्ने गरेको छु, यो दलित स्टिकर हो यो स्टिकर। हामी जति परिवर्तन भए पनि, हामी जति भोलि गएर एउटा हाम्रो अहिले पनि दलितहरूका डाक्टर इन्जिनियर सीडिओ लेभल तहका छन् नि, को आयो त्यो, ए फलानु परियार आयो त्यो, दलित आयो सीडिओ भएर आयो, को आयो फलानु ऊ भएर। हाम्रो यहीँ नगरपालिकाकै कुरा गर्नुहुन्छ भने हाम्रो नगर कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीकै उहाँले पीड़ित हुनुहुन्छ, उहाँ सर्वोच्च अदालतमा उहाँको चाहिँ मुद्दा दायर भएको छ होइन, रामबहादुर नगरजी, उहाँ नगरजी हो, उहाँको त्यसरी जड्ने भने रामबहादुरको पछाडि नगरजी जोडिएको छ, को हो त, रामबहादुर परियार हो अथवा रामबहादुर दमाई हो, जुन विभेदकारी नगरपालिकाभित्रकै घटनाले पनि यसलाई प्रष्ट्याउँछ। त्यसैले यो सायद यो स्टिकर नहुँदा नै अझ उचित हो, यसका निकासहरू अरू, मैले त यसको नामाकरण नै हटाइदिनुपर्छ, दलित भन्ने शब्दै हटाइदिनुपर्छ भनेर त्यस बेला पनि मैले राष्ट्रिय दलित आयोगमा यो कुराहरू पटक पटक उठाएको।
0: तर त्यो शब्दले गर्दा पनि केहीले फाइदा दिनुभएको छ, जस्तो राज्यबाट होइन आरक्षण कोटाहरू आरक्षण सिस्टमले गर्दा पनि केहीले अवसर त पाउनु भएको छ नि त।
1: हेर्नुहोस् अब दलितको नामबाट आरक्षण भन्ने कुरा जुन छ नि, शब्दले आरक्षण दिने शब्द हो, अब उहाँहरूलाई लाग्यो होला त्यस बेलाका ती हाम्रा दलित अग्रजहरूलाई एउटा शब्द बनाऊ, त्यही शब्दको सधैँभरि त्यही शब्द युज गराइराखौं र त्यो आरक्षण पनि हो। यहाँनिर फेरि कुरा आउँछ आरक्षणको, हेर्नुहोस् है, अब यो दलित शब्द हटायो भने त आरक्षण पाउँदैनौ, हामी चाहिँ त्यस पछाडि समानतामा पुग्न सक्दैनौ भन्ने पनि हाम्रा व्यक्तित्वहरूको कसैको भनाइ छ, मनसा अथवा उहाँहरूको ऊ छ है। तर अब आरक्षण कहिलेसम्मको आरक्षण त राज्यले सधैँ आरक्षण दिइराख्न सक्ने अवस्था हुँदैन। हेर्नुहोस् यो केही समयसम्म केही वर्ष पछाडि हाम्रो दलितहरूको पनि उत्थान भई समानताको लेभलमा पुग्दाखेरि त अनि त्यो आरक्षण पनि त किन चाहिँ, अहिले पनि कोही दलितहरूबाट विरोध भइरहेछ नि, अब यो आरक्षण चाहिँ अब दलितहरूले पाउने भए हामी पनि दलितै भए त यो आरक्षण पाउने थियौं हामी पनि चुक्यौं भन्ने भइरहेछ नि। अब हुनु त मेरो कुरालाई हेर्नुहोस् अब कसैलाई तितो लाग्न सक्छ, किनभने दलित शब्दले आरक्षण दिलाएको अनि दलित शब्दले गर्दाखेरि त्यो चाहिँ हामीलाई चाहिँ आरक्षणबाट वञ्चित गराएको, दलित शब्दभन्दा अरू शब्द हामी बनाउन सक्दैनौं भन्ने लाग्छ मलाई, किनभने शब्द हामी दलित प्रयोग गरेका छौं र त्यसैको नामबाट आरक्षण लिएका छौं। विपन्न वर्ग भनेपछि विपन्न वर्गको नामबाट पनि त आरक्षण दिन सक्ला नि राज्यले, दलितै शब्दबाट मात्र विपन्नको क्याटेगोरी गर्नु पर्यो क्या, विपन्न वर्गहरूको पनि क्याटेगोरी राख्नु पर्यो, कुन हदको विपन्न हो, त्यसको चाहिँ न्यूनतम भन्दा अन्य एकदमै गरीब अवस्था भएको विपन्न लास्टै अवस्था भएको त्यसलाई आरक्षण दिँदा भयो नि अनि किन दलितै भनेर दलितको नामबाट आरक्षण दलितको नाममा आरक्षणको हामी आशा भोगी कहिलेसम्म गर्ने र दलितको नामबाट लिएको आरक्षणले सधैँ पनि हामीलाई पुग्दैनन् तर त्यो आरक्षणकै कुरा गर्नुहुन्छ भने पनि यहाँभित्र हुने खाने दलितहरूले मात्र आरक्षणको उपभोग गरिरहेका छन् यो प्रश्न छ प्रष्ट हामीसँग उ छ उदाहरणहरू छ नाम दलितको राखियो त्यस पछाडि आरक्षण हुने खाने दलितहरूले मात्र त्यो आरक्षण लिएका छन् हुने खाने सम्पन्न दलितहरूले त्यसको अवसर लिएका छन् अनि विपन्न दलित एउटा सानो सामान्य फलामचुटी खाने दलितले र लुगा कपडा सिलाएर बसेर बसी खाने दलितले परिवारले तपाईँको सामान्य एउटा उसमा चोकमा बसेर जुत्ता सिलाउने दलितले सार्की दलितले यो आरक्षण अहिलेसम्म पाउन सकेको छैन त्यहाँसम्म उसको पहुँच पनि छैन हेर्नुहोस् त त्यसैले यो आरक्षण भन्ने कुरा त त्यो मान्छेले पाउनु पर्यो के जो चोकमा बसेर जुत्ता सिलाइरहेको छ जो एउटा सानो एउटा कोठामा एउटा झुपडीमा बसेर फलाम पिटिरहेको छ जो तपाईँको एउटा बरण्डामा बसेर कसैको एउटा कपडाको दोकानको बरण्डामा बसेर जसले त्यो कपडा सिलाइरहेको छ त्यो आरक्षण त्यसले पाउनु पर्यो तब मात्र यो आरक्षणको सदुपयोग हुन्छ हेर्नुहोस् यो आरक्षण त म सिधै भन्छु दलितको नाममा आउने आरक्षण हुँदा हुने खाने दलितले यसको अवसर लिएको अवस्था छ अब यो अनि के त्यो आरक्षणको औचित्य के त ती त सम्पन्नशाली दलितहरूले पाइरहेछन् हेर्नुहोस् मलाई स्पष्ट मलाई यसको जानकारी छ मलाई त्यसैले म यो त उहिलेदेखि मैले यस विषयमा मैले अलिक फरक विचार रहन्छ हजुर
0: हस् समय दिनुभयो यहाँलाई धन्यवाद
1: यहाँलाई पनि धेरै धन्यवाद केही कुराहरूको दलितका समसामयिक विषयहरू पीड़ाहरू पोख्ने एउटा मौका दिनुभयो फेरि पनि यहाँलाई मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाइ बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22 41।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-67-05।
1: यही भाद्र 29 गतेदेखि असोज 8 गतेसम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टिकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान सामुदायिक एफएम चोक टिकापुर 1 कैलाली, आयोजक टिकापुर सेवा समिति टिकापुर।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा लागू भएको दुई महिनामै विद्युत महसुलको भ्याट हटाउने तयारी, अर्थ र ऊर्जा मन्त्री प्रक्रिया अघि बढाउन सहमत।
2: सरकारले निर्णय गरेपछि मात्रै कानूनमा जान्छ, त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
1: बाढ़ी प्रभावितका लागि नयाँ बस्ती बसाउने छलफलमा सरकार, कहिलेदेखि शुरू होला काम?
3: जग्गा आइडेन्टिफाई भइसकेपछि 1.5 वर्षदेखि 2 वर्षभित्रमा, अब सक्छ त हामी 1 वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन सुरु गर्ने भन्ने छ।
1: र जापानमा समुद्री आँधीका कारण 19 लाख मानिसलाई सुरक्षित स्थानमा सर्न निर्देशन। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: अशोक दाहालबाट समाचार सुन्नुहोस्। आपराधिक गिरोह विरूद्ध चलाइएको व्यापक अन्तर्महादेशीय कार्यवाहीमा झण्डै 500 जना पक्राउ परेका छन्। कार्यवाहीको समन्वय गरिरहेको बेल्जियन प्रहरीले ल्याटिन अमेरिकी क्षेत्रबाट लागू औषध, बन्दुक र गोली गट्ठा समेत बरामद गरिएको जनाएको छ। सबैभन्दा धेरै मानिसहरू कोस्टारिकाबाट पक्राउ परेका छन्। त्यहाँको प्रहरीले ठूलो परिमाणमा लागू औषध युरोप पठाएको आरोपमा एउटा गिरोहलाई निशाना बनाएको थियो। उक्त गिरोहलाई न्यायिक निकाय र सुरक्षा संगठनका वरिष्ठ अधिकारीहरूले संरक्षण दिएको आरोप छ। प्रहरीले रिपब्लिक अफ आयरल्याण्डमा पहिलो पटक फेला पारेको भनिएको कोकिन प्रशोधन गर्ने प्रयोगशाला पनि नष्ट गरेको छ। यो अभियानमा 30 देशका सुरक्षा निकाय परिचालित भएका थिए। जापानको पूर्वी तट हुँदै पार भइरहेको एउटा शक्तिशाली समुद्री आँधीले भीषण वर्षा गराइरहेको छ। बीबीसी संवाददाता कोरुमी मोरी भन्छन्, टोकियो सहित 5 वटा प्रशासनिक क्षेत्रबाट 16 लाख मानिसहरूलाई आफ्नो घर छोडेर विद्यालयहरूमा स्थापना गरिएका सुरक्षित केन्द्रहरूमा सर्न भनिएको छ। हजारौं मानिसहरू बिजुलीबाट वञ्चित भएको विवरण आएका छन्। बीबीसी संवाददाता कोरुमी मोरीको भनाई, प्रशासनले केही स्थानमा पहिरोको चेतावनी पनि जारी गरेको छ। शनिबार यता 300 मिलिमिटर वर्षा गराएको समुद्री आँधीले हजारौं मानिसहरूलाई बिजुलीबाट वञ्चित गराएको छ। सयौं उडानहरू रद्द भएका छन् र केही रेल सेवा पनि स्थगित भएका छन्। एसियाली खेलकुदका केही खेलहरू पनि पछि सारिएका वा रद्द गरिएका छन्। जर्मनीको सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टीका उच्च नेताहरू क्षेत्रीय निर्वाचनको परिणाम समीक्षाका लागि बर्लिनमा भेला भएका छन्। उक्त निर्वाचनको परिणामलाई चान्सलर फ्रिडरिक मेर्ट्सले एकदमै खराब भनेका थिए। 5% थ्रेसहोल्ड कटाउन नसकेका कारण पहिलो पटक सत्ताधारी क्रिश्चियन डेमोक्रेटिक पार्टी क्षेत्रीय संसदमा प्रतिनिधित्व गर्नबाट चुकेको थियो। बर्लिनमा भएको अर्को निर्वाचनमा पनि यो पार्टी उग्र वामपन्थी दलसँग पराजित भएको थियो। दुवै निर्वाचनमा वामपन्थी एएफडी पार्टीले राम्रो नतिजा ल्याएको छ। क्रेमलिनको कड़ा नियन्त्रणबीच सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टीले अहिलेसम्मकै धेरै सीटमा जीत हासिल गरेको छ। अन्तिम परिणाम घोषणा हुन बाँकी नै रहे पनि पुटिनको युनाइटेड रसिया पार्टीले अरू पार्टीको सहयोग बिनै संविधान संशोधन गर्न पुग्ने बहुमत ल्याउने देखिएको छ। युक्रेनसँगको युद्धको विपक्षमा रहेका दलहरूलाई चुनावमा प्रतिबन्ध लगाइएका कारण यो परिणाम अपेक्षित ठानिएको थियो। र थुनामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको रिहाई माग गर्दै प्रदर्शनको तयारी भइरहँदा त्यहाँको प्रहरीले खानका थप आफन्तहरूलाई पक्राउ गरेको छ। हिरासतमा लिइएकाहरूमा खानका 2 जना बहिनीहरू उज्मा र नुरिन पनि छन्। यसअघि दिदी अलिमा आइतबार पक्राउ परेकी थिइन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री खान 3 वर्षदेखि थुनामा छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। विद्युत महसुलमा चालू आर्थिक वर्षदेखि लागू गरिएको मूल्य अभिवृद्धि कर अर्थात भ्याट हटाउने तयारी अघि बढ़ने भएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्ले बीच भ्याट फिर्ता सम्बन्धी प्रक्रिया अघि बढ़ाउने सैद्धान्तिक सहमति भएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका हुन्। सरकारले गत साउनदेखि बिजुलीमा भ्याट लिन थालेको थियो। एक रिपोर्ट। घरायसी ग्राहकका लागि 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्दा 5% भ्याट लगाउने व्यवस्था लागू भएको 2 महिनामै हटाउने तयारी भएको हो। यद्यपि दुई मन्त्रीबीच सहमति भए पनि सरकारले यसबारे औपचारिक निर्णय गर्न भने बाँकी रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताए।
2: त्यसलाई चाहिँ अब अलिकति रिथिङ गर्नुपर्छ भन्ने हिसाबले हाम्रै मन्त्रीज्यूको पहलमा चाहिँ अर्थमन्त्रीज्यूसँगको प्रिन्सिपल्ली चाहिँ यसलाई अब फिर्ता लिने भन्ने हिसाबले अगाडि बढ्या छ। निर्णय चाहिँ अब नेपाल सरकारले निर्णय गरेपछि मात्रै कार्यान्वयनमा जान्छ। अहिले चाहिँ त्यसलाई चाहिँ निर्णय प्रक्रियामा लाने भन्ने हिसाबले मात्रै प्रिन्सिपली एग्री गरेको विषय बुझिन्छ।
1: आगामी मन्त्री परिषद बैठकबाट भ्याट हटाउने बारे निर्णय हुन सक्ने र त्यसपछि मात्रै प्रक्रिया अघि बढ़ने प्रवक्ता साक्यले बताए। यसअघि उपभोक्ताले तिरिसकेको भ्याट समायोजन हुने वा नहुने भन्ने बारे भने टुंगो लागि नसकेको उनको भनाइ छ।
2: निर्णय कसरी हुन्छ? साउनदेखि नै नलाग्ने भन्यो भने चाहिँ पछिल्लो बिलिङमा त्यसको हिसाब समायोजन हुन्छ। अब निर्णय मितिदेखि मात्रै नलाग्ने भन्यो भने चाहिँ जुन बेलादेखि निर्णय हुन्छ त्यो बेला पछि मात्रै लाग्दैन।
1: दुई मन्त्री बीच भएको भनिएको सहमतिको कतिपय उपभोक्ता अभियान कर्मीहरूले स्वागत गरेका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमिल सिन्हाले विद्युत सेवामा भ्याट लगाउने निर्णय शुरूदेखि नै उपयुक्त नभएको बताए।
5: उपभोगमा नै बाधा पुर्याउने जो काम भइरहेको छ यो त राम्रो कुरा नै थिएन र यसलाई चाँडो भन्दा चाँडो फिर्ता लिएर कम्तीमा पनि 100 युनिटसम्म चाहिँ उपभोक्तालाई एउटा सहुलियत दरमा चाहिँ उपलब्ध गराउन सक्यो भने उसको न्यूनतम आधारभूत आवश्यकता पूरा हुन्थ्यो।
1: सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट मार्फत विद्युत सेवामा भ्याट लगाउने निर्णय गरेको थियो। अब अर्को विषय, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा पुरानै ठाउँमा पुनः बस्ती बसाउने सरकारको योजना नरहेको बताएका छन्। उनका अनुसार बाढ़ी प्रभावितहरूका लागि आधारभूत सुविधा सहितको नयाँ नगर विकास गरिनेछ। प्रभावित बस्ती नजिकै निजी जग्गा खरिद गरेरै भए पनि सुविधा सम्पन्न नगर विकास गर्ने गरी काम अघि बढ़ाइएको मन्त्री लम्सालले जानकारी दिए। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भूकम्प पछिको पुनर्निर्माण भन्दा बाढ़ी पछिको पुनर्निर्माण फरक ढंगले अघि बढ़ाइने बताए।

0: नहीं नछुने ठाउँमा पूर्वाधार विकास गरेर बस्ती बसाउने भन्ने हो, एकीकृत बस्ती बसाउने भन्ने सेन्समा मन्त्रीज्यूले भन्नुभएको हो।
1: यो नयाँ शहर बसाउने भन्ने विषयमा निर्णय गरिसक्नु भएको कि त्यो छलफलकै क्रममा?
0: अब नयाँ भनौ न, जुन चाहिँ जो बस्तीबाट विस्थापित हुनुभएको छ उहाँहरूलाई चाहिँ पूर्वाधार सहितको नयाँ एरिया, जस्तो भनौ न विदुर अथवा चाहिँ तल चाहिँ त्रिशुली बजार एरियामा जुन चाहिँ नोक्सानी भयो त्यो अब त्रिशुली बजार एरियामै त बस्न सक्ने सम्भावना छैन, त्यसलाई अर्को सुरक्षित ठाउँमा सारेर सुविधायुक्त बस्ती चाहिँ सहरै भनौँ सानोतिनो सहरैको अवधारणा चाहिँ निर्माण गर्ने भन्ने हो।
1: त्यही त अब टिमुरे स्याफ्रु त्रिशुली सम्मै बाढीको असर छ, यो सरकारले चाहिँ खास गरी कुन स्थानलाई लक्षित गरेर नयाँ अवधारणामा प्रवेश गर्न खोजेको भन्ने प्रश्न?
0: अब यो चाहिँ जस्तो सुरक्षित ठाउँ आइडेन्टिफाई गर्नको लागि हाम्रो यो भूमि व्यवस्थामा मन्त्रालयको सहसचिवको संयोजकत्वमा हाम्रो मन्त्रालयको पनि प्रतिनिधि भएको एउटा टोलले काम गरिरहेको छ, उहाँहरूले अब यो सुरक्षित विशेष गरेर बाढी पहिरोको कारणले पनि भोलि चाहिँ नोक्सानी नहुने खालको ठाउँहरू छनौट गरेर अनि सरकारलाई रिकमेन्ड गर्नुहुन्छ, त्यस्तो ठाउँहरूमा चाहिँ व्यवस्थित बस्ती बसाउने हुन्छ, जुन हाम्रो टोली गर्ने ती ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर सरकारलाई रिकमेन्ड गर्नुहुन्छ।
1: सचिवजी, अब यो चाहिँ दीर्घकालीन पुनर्स्थापनाको कुरा भयो, अब तत्काल पुनर्स्थापनाको पनि त कतिपय कुराहरू छन्, खास गरी सड़कका कुराहरू छन्, यो टिमुरे हुँदै त्यो नाकासम्म पुग्ने सड़कका सन्दर्भमा चाहिँ तपाईँहरू के गर्नुहुन्छ? अब
0: अहिले विशेष गरेर भनौ न हाम्रो गल्छीदेखि स्याफ्रुबेसी हुँदै हाम्रो रसवागढीसम्मको 86 किलोमिटर सड़क हो होइन, त्यसमध्ये अब हाम्रो बिदुरसम्म रिस्टोर भयो सड़क होइन, अब बेत्रावतीसम्म चाहिँ हामीले अहिले सड़क चाहिँ रिस्टोर गर्नको लागि काम गरिरहेका छौँ, बेत्रावतीमा पुल बनाउनु पर्ने हुन्छ, त्यसपछि हामी बेत्रावतीमा पुल बन्यो भने मोरलेस हामी धुन्चेसम्म चाहिँ जान सकिन्छ, हाम्रो हाइवे नै छ पाचाङ लामो राजमार्ग, त्यसपछि त्यहाँबाट तल हाम्रो स्याफ्रुबेसीसम्म जान सकिन्छ, अनि स्याफ्रुबेसीमा हामीले 100 मिटर जतिको बेली ब्रिज हाल्नुपर्ने हुन्छ, त्यसको लागि पनि हाम्रो टिमले काम गरिरहेको छ, त्यहाँ चाहिँ बेली ब्रिज हालिसकेपछि अनि बाँकी 18 किलोमिटर सड़क हुन्छ जुन चाहिँ स्याफ्रुबेसीबाट रसुवागढीसम्म, तत्कालको रिस्टोर भनेको अब पुरानै सड़क अथवा त्यसमा पनि केही ठाउँहरूमा नयाँ आयो भने नयाँ चाहिँ ट्र्याक खनेर चाहिँ बनाउने भन्ने छ र यातायात सञ्चालन गर्ने भन्ने छ, तर दीर्घकालीन हिसाबले अब यो फ्लड प्लेन जुन बाढी आयो त्योभन्दा माथिल्लो लेभलमा चाहिँ बाटो बनाउनुपर्छ, पुलहरू पनि अब सम्भवतः अग्ला पुलहरू बनाउनुपर्छ भन्ने चाहिँ अब अहिले छलफलकै क्रममा छ, त्यसको लागि चाहिँ यो 40 किलोमिटर विशेष गरेर बेत्रावतीबाट रसुवागढीसम्मको लागि चाहिँ हामी पहिला फिजिबिलिटी अध्ययन गर्छौँ अनि त्यसपछि त्यसलाई चाहिँ फिजिबल एलाइनमेन्टलाई चाहिँ हामी निर्माण गर्छौँ।
1: अब यो भोटेकोसी त्रिशुली करिडोरका जति पनि बासिन्दाहरू हुनुहुन्छ बाढीबाट प्रभावित भएका, खास गरी पुनर्वास र सड़क पहुँचका सन्दर्भमा धेरैको चासो देखिन्छ, त्यस विषयमा सरकारलाई यसै गर्ने हो भनेर ठोस निष्कर्षमा पुग्न चाहिँ कति जति समय लाग्छ?
0: पुनर्वासको विषयमा अहिलेको तत्कालको पुनर्वास चाहिँ सरकारले दुईटा विकल्प अगाडि सारेको छ, एउटा चाहिँ 15,000 रुपियाँ भाडाको विषय होइन, भाडा दिएपछि उहाँहरूले आफै पनि अब सुरक्षित ठाउँमा चाहिँ बस्न सक्नुहुन्छ होइन, र अर्को चाहिँ सरकारले बनाइदिएको अस्थायी आवासमा बस्ने, यी दुईटै आवासमा चाहिँ उहाँहरूले रोजेकोलाई सरकारले प्रायोरिटी दिन्छ, दीर्घकालीन पुनर्वासको हकमा चाहिँ सरकारले त्यसलाई जग्गा आइडेन्टिफाई भइसकेपछि यी ठाउँमा चाहिँ यस्तो प्रकारको बस्ती बसाउने भनेर स्वीकृत भएपछि त्यसमा हामी काम अगाडि बढाउँछौँ, त्यो सम्भवतः 1.5 वर्षदेखि 2 वर्षभित्रमा अब सक्यो त हामी 1 वर्षभित्रमै प्रारम्भिक पूर्वाधारहरू कम्प्लिट गरेर घरहरू चाहिँ बनाउन चाहिँ सुरु गर्ने भन्ने छ। बाटोको कनेक्टिभिटीको विषयमा चाहिँ अहिले तत्काल चाहिँ हामीले अब पक्की पुलहरू पक्की संरचनाहरू

0: अलिकति दिदा दिदामी गर्न टाइम लाग्छ
1: बताएका छन्। त्यसै गरी खानेपानी, शौचालय लगायतका आवश्यक सेवाको समेत अभाव रहेको उनीहरूको गुनासो छ। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
2: विनाशकारी भूकम्पले आफ्नो थातलो छाडेर उत्तर गयाको खाल्टेमा विस्थापित जीवन बिताइरहेका आफूहरूलाई विनाशकारी बाढ़ीले पनि विस्थापित बनाएको दावा मिङ्मर तामाङले बताए। उनका अनुसार अहिले बस्दै आएको स्थानमा बत्ती, खानेपानी, शौचालय लगायतको अभाव छ।
3: हामीलाई चाहिँ यो बत्तीको समस्याले गर्दा तपाईँको मोबाइल चार्ज गर्न नपाएपछि न्युजहरू होइन फेसबुक मार्फत पाउनु पर्ने जानकारीहरू पर्याप्त रूपमा चाहिँ हामीले पाइरहेको छैन। कसैको मोबाइल स्विच अफ भइरहेको हुन्छ।
2: अस्थायी शिविरमा बस्दै आएका अनिसा तामाङ भन्छिन्,
4: आफ्नै घर छैन, सबै बगा छ, अनि जसो तसो यहाँ बस्नु पर्यो। जाउँ भने कहाँ जाने? बत्ती छैन, फ्यान छैन, ट्रेनमा नि पानी धेरै आयो भने सबै भिज्छ, बच्चाहरूको नि पढाइ बिग्रिरहेछ।
2: अर्का विस्थापित आसमान तामाङ भन्छन्, आफूसँग भएको एक सरो कपडामा ज्यान जोगाउन सफल

0: कपड़ा र अन्य सामानहरू राहत पाइरहेको बताउँदै अस्थायी केन्द्रमा रहेका समस्याहरू बारे उनले यसरी व्यक्त गरे।
1: लाइन छैन, पंखा त पायो, मोबाइल चार्ज गर्न नि गाह्रै भइरहेछ, लाइन आइदियो भने चाहिँ पंखाको सहाराले पनि बस्न सकिन्छ कि भन्ने एउटा। ट्रेनमा चाहिँ पानी छिर्दो रहेछ अनि त्यसपछि नि घाम लाग्यो नि गर्मी हुने बस्न नसक्ने।
0: आफूहरूलाई पुनस्थापना र जीविकोपार्जनको लागि सरकारले छिटै नीति तयार गरेर व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी।
2: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जापानमा समुद्री आँधीको जोखिमका कारण 19 लाख मानिसहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ। समुद्री आँधी जमीनमा नबज्रिए पनि त्यसले भीषण वर्षा गराउन सक्ने ठानिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: तुजुआन नाम दिएको समुद्री आँधीका कारण 50,000 भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको टोकियोको विद्युत कम्पनीले जनाएको छ। बिजुली बन्द हुँदा चिबा प्रशासनिक क्षेत्र सबैभन्दा बढ़ी प्रभावित भएको छ। पछिल्लो 24 घण्टा 8 स्थानमा अहिलेसम्मकै धेरै वर्षा भएको जापानको मौसम निकायले जनाएको छ। आज मात्रै जापानमा 384 वटा उडान रद्द गरिएका छन्। आँधीले निम्त्याएको संकटका कारण जापानकी प्रधानमन्त्री सनई ताकाइचीले संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिकाको भ्रमण पछि सारेकी छन्। जापानको यस क्षेत्रमा एकै वर्षभित्र आएको यो 25औं समुद्री आँधी हो। प्रशान्त महासागरमा यस वर्ष विकसित भएको एल निनोका कारण अहिलेको समुद्री आँधी थप शक्तिशाली भएको ठानिएको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल टिकापुर कैलाली

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
5: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: छिछी कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
1: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98659926।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656920026।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: हृदय ठेस लाग्छ कहिले, खाँदै गरेको गाँस अल्झिन्छ कहिले, फुलले पनि काँडाले जस्तै उचिदिन्छ अनि जुनले फुलिदिन्छ कहिले। जीवन यात्राको हरेक कठिन बाटो पार गर्न कहाँ सजिलो छ र, तर ओठमा उदारो हाँसो देखाएर भए पनि खुसी भएको अभिनय गर्नु नै जीवन रहेछ।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
4: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
5: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कसिट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-67-05।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: त्यो खाने मन त कहाँ छ र तर के गर्नु जीवन एक्लो एक्लो लाग्छ फेरि खानै पर्छ
3: तर एक्लो कहाँ छस् र यार त्यति माया गर्ने आमा छिन् दिदी छिन् भाइ छ बरु एक्लो त म छु म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे कुलत छुटेपछि को थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ
2: हो र तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त जब म निस्के काम गर्न थाले अनि पो कमाइ छ त यो कमाइ पनि मेरो लागि होइन हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो अब घरजम गर्नु छ श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म
2: ओहो तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तै यार अब म पनि कुलत छोड्छु आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: कामदार आवश्यकता सम्बन्धी सूचना,
4: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
3: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना, सम्पर्क फोन नम्बर 98-541-00-725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: लौना साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल खोलौला यसै टिकापुर।
3: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
4: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: अभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 70 90 र 98 15 60 67 05।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरापारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97 44 28 72 02 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त?
7: यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

त्यसरी जब अब खगोल सम्बन्धी र भूगोल सम्बन्धीको वर्णन बताउँछु, यो पृथ्वी गोलाकार समुद्रको चार सार समुद्रले बेरिएको बीचमा सुमेरु नाम गरेको पहाड़ छ। सुमेरु नाम गरिएको पहाड़को जब टाकुरामा चारवटा वृक्ष छन् महाराज, जसमा चुत जम्मुद कोद न्याग्रोद यस्ता प्रकारबाट आप जामुन हो र भर। त्यसमध्येमा भगवान परमात्मा बामनको तेस्रो पाइलो छिटिएर राख्ने ठाउँ नपाउँदा राजा बलिको दरबारबाट सातकमी भन्ने शहरमा पुगेको छ। त्यस ठाउँमा ब्रह्माजीले पूजन गर्नुभयो। परमात्माको पाउबाट निक्लिएको जल गएर जब जामुनाको वृक्षमा गएर बज्रियो, त्यहाँ ठूलो हात्ती जत्रा जामुनो फल्ने हुनाको कारणले ती जामुनाको वृक्षको रसले विस्तृत गरिएको दीप हुनाको कारणले यो दीपको नाम हो जम्मुदीप। यसलाई जम्मुदीप भनेको त्यसो भएर यहाँबाट जम्मा चारवटा नदी प्रवाहित हुन्छन् महाराज। सीता चक्षु अलका नन्दा र भद्रा, पूर्व पश्चिम उत्तरमा बग्नेवाला सीता चक्षु र भद्रा, दक्षिणपट्टि बग्नेवाला अलका नन्दा, जसले बद्रीको पहाड़लाई छोडेर बाबा भारतवर्ष प्रवेश गरेकी छन्। यस्तो प्रकारको ठाउँमा स्नान गर्नाले, सन्ध्या गर्नाले, बन्धन हरिहरार्पण गर्नाले जीवन मुक्ति हुन्छ, यसमा शंका हुँदैन। अब राजन यहाँ जम्मुदीप जम्मा 4,00,000 कोषको फराकिलो, 1,00,000 योजनको फराकिलो विस्तृत भएको, जसमा 9 खण्ड छन्। 9 खण्डमा 88,000 कोषले पूर्ण भएको छ। जसमध्येमा अब जम्मू प्लेक्स भने यस किसिमबाट जब जम्मा 7 द्वीप मध्येमा माने 9 खण्ड मध्येमा पहिलो खण्ड हो जब इलाव्रत नामको खण्ड। इलाव्रत नामको खण्डमा साम्ब सदा शिवजीको उपासना गरेर सारा सम्पूर्ण देवताहरू विराजमान हुनुहुन्छ। इलाव्रत खण्डको अम्बिका नामको वंश एउटा, जुन ठाउँमा पुरुष गयो भने त्रिजाति हुन्छ भन्ने शास्त्रोक्त युक्ति छ। र अनि त्यसदेखि पछाडिबाट महाराज परीक्षित, तर अहिलेसम्म त्यो जग्गालाई सारा सम्पूर्ण गर्न भूमिगतमा राखिएको आवश्यकता पर्दा जिग्ने रहन आवश्यकता पर्दाखेरि लुकाउने परमात्माका धेरै सारहरू छन्। अयोध्या मथुरा माया काशी कान्छ्यवन्तिका पूर्वीद्वारा बत्ती पनि यिनी पनि त्यस्तै हुन आवश्यक पर्दा झिक्ने हुन आवश्यकता पर्दाखेरि जलभित्र राख्ने। त्यस्तै त्यो सहर जो जुन जंगल जो छ त्यो पनि जब आवश्यकता पर्दा झिक्ने र अनावश्यकता पर्दाखेरि राख्ने भएको कारणले अहिले आवश्यकता नपरुन्जेलसम्मको लागि राख्ने। इलाव्रत नाम गरेको खण्ड पम्बिका वनमा साम्ब सदाशिवजीको उपासना गरेर सम्पूर्ण देवहरू विराजमान हुनुहुन्छ हरे। सम्पूर्णको प्रार्थना गर्दछन् शिवजीको ध्यान हरे। श्रीमद भागवतमा प्राण अन्तर्गत महिमाको वर्णन विस्तार सारा प्रस्तुत गर्दै हुनुहुन्छ। राखिमा साम्ब सदाशिवजीको इलाव्रत खण्डदेखि पछाडि अन्ती प्रकारको जब खण्डको पाख्यान पनि प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा सद्यबाट भन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद भागवतमा प्राण कति कथाको वर्णन विस्तार गरिन्छ भने लेख्ने संकेत मान महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। यसै प्रसंगमा राजन परीक्षित, अब अरू अरू खण्डको वर्णन पनि यहाँलाई म बताउँछु, सुन्नुहोस्। कुन कुन खण्डमा कहाँ कहाँ के भन्ने विषयको लागि राजा परीक्षितलाई सुखदेवले आज्ञा गर्नुभयो। पहिलो खण्डको नाम हो, अब यस प्रसंगको बीचमा जब पहिलो खण्ड दोस्रो तेस्रो खण्डको वर्णन विस्तार सारा म बताउँछु, सुन्नुहोस् राजा भनेर पहिला नम्बरमा पहिलो खण्ड कुन खण्ड हो भनेर सोधी बक्सेपछि राजा परीक्षित महाराजका प्रतिमा सुखदेव स्वामीले प्रमाण गर्नुभएको छ पहिलो खण्डको नाम। यस किसिमबाट जबकि उत्तम खण्ड छ भद्रासु नामको खण्ड, त्यहाँ ओम नमो भगवते धर्मतत्व विशोधनाय भन्ने मन्त्रले प्रार्थना गरिन्छ। त्यहाँ हयग्रीव अवतार प्रमुखको प्रार्थना गरेर धर्मपुत्रहरू विराजमान हुनुहुन्छ। अर्को नरसिंह अवतार भगवानको प्रार्थना गरेर हरि वर्ष नाम गरेको खण्डमा प्रह्लाद आदि विराजमान हुनुहुन्छ। त्यहाँको मूल मन्त्र ओम नमो भगवते नरसिंहाय। अर्को खण्ड छ सरकार केतुमान नाम गरेको खण्ड, कामदेव स्वरूप भगवानको प्रार्थना गरिकन लक्ष्मी देवी विराजमान हुनुहुन्छ। त्यहाँको मूल मन्त्र ओम राम ब्रह्म ह्रुम ओम नमो भगवते ऋषिकेशाय। त्यसदेखि पछाडि अर्को खण्ड छ महाराज परीक्षित, जसको नाम हो जब यस किसिमबाट रम्भिक नाम गरेको खण्ड, भगवान जब मत्स्यावतार प्रभुको प्रार्थना गरे वैवस्वत आदि गरिएका मनहरू विराजमान हुनुहुन्छ। त्यहाँको मूल मन्त्र हो ओम नमो भगवते मुख्य तमाय। अर्को खण्ड छ सरकार उत्तर कुरु बर्यावतार भगवानको प्रार्थना गरेर लक्ष्मी जब पृथ्वी देवी विराजमान हुनुहुन्छ। त्यहाँको मूल मन्त्र ओम नमो भगवते मन्त्र तन्त्र लिङ्गाय यज्ञ कर्तु रूपाय।
यस्तै प्रकारले अर्को खण्ड छ, किम प्रश्नाम गरेको खण्ड श्री रामचन्द्र परमात्माको प्रार्थना गरे, सम्पूर्ण प्रकारका देवताहरू विराजमान हुनुहुन्छ, त्यहाँको मूल मन्त्र हो महाराज जब रामचन्द्र परमात्मा परमेश्वरको ओम नमो भगवते उपस मिलाय निरङ्कराय, किम प्रश्नाम गरेको खण्डको वर्णन, त्यहाँ श्री रामचन्द्रको प्रार्थना गरिन्छ, राम नाम जपेर पारतर नै हो, राम नाम जपेर।

0: नाम संकीर्तन में।
1: अब तपाईलाई म भरत खंड को वर्णन विस्तार बताउँछु महाराज परीक्षित भनिकन। उत्तम खंड भरत को उपाख्यान प्रमाण गराउँदै हुनुहुन्छ भन्ने समन को कथा है सज्जाबाट। महाराज परीक्षित श्रीमद भागवत महापुराण को दशम भने पंचम स्कन्दमा अहिले कति कथा को वर्णन गरिन्छ भने भरत खंड को वर्णन विस्तार प्रस्तुत गर्दछु। यसलाई भनिन्छ कर्म खंड। यसमा 42 वटा नदी र 28 वटा पहाड़ सन। उत्तम उत्तम 28 वटा पहाड़ र 42 वटा नदी को नाम सुने पछि मुक्ति हुन्छ सरकार सुन्नुस। पहिलो खंड हो भरत खंड जसमध्ये जम्मा 28 वटा पहाड़ को नाम मलय मंगल प्रस्थ मैनाक त्रिकूट ऋषभ कूटक कोलक सय देवगिरी ऋषिमुख त्रिशैल वेकंठ महेन्द्रचल बरिधार बिन्दाचल शक्तिमान यक्षगिरी परियात्र द्रोणाचल चित्रकूट गोवर्धन रैवतक ककुबनील मुख गोकामुख इन्द्रशील कामगिरी। यो 28 वटा पहाड़हरू भए। 42 वटा नदी कुन कुन हुन्? चन्द्रवसा ताम्रपर्णी अवटोधा कृतमाला बयासी कावेरी बेणी पयसबेणी शर्करा वर्ता तुंगभद्रा कृष्णबेणी भीमरथी गोदावरी निर्वेद्य पयस्ने तापे देवसुरस नर्मदा शर्मवती सिन्धौ अन्धसलो महानदी वेदस्मृति ऋषिकुल्या तिस्तामा कौशिकी मन्दाकिनी जमुना सरस्वती ऋषिपति गोमती सरयो रोदस्वती सप्तपती सुषोमा शतद्रु चन्द्रभागमरु ब्रजा वितस्का अश्विनी र विश्वा। 42 वटा नदीहरू छन्। ती नदी उभन्दा उठुलो भएर यस किसिमबाट प्रमाणित गरेको छ महाराज परीक्षित। अरू खण्ड भनेका भोग खण्ड श्रीमती यसमा भरत खण्ड भनेको पुण्य कमाउने भारत वर्षको पुण्य भूमि यो खण्ड जसले भारी पुण्यको प्रभावले मात्रै त्यहाँ जान सकिन्छ अरूबाट सम्भव हुन सक्दैन। यस्तो पवित्र पावन क्षेत्र भारत खण्ड महाराज भारतै खण्डमा जन्म लिन पाए मुक्ति हुन्थ्यो भन्ने सारा देवताको भनाइ छ। त्यो जम्मूद्वीपदेखि पारिपट्टि प्लाक्स द्वीपदेखि वारिपट्टि जम्मा 8 वटा टापु छ सागर राजाका छोराहरूले। तैपनि हाम्रो घुँडा यहाँ लुकाएको छ कि राजा इन्द्रले भनिकन खोज्दा 8 वटा सहरको निर्माण भयो 8 वटा टापु। त्यो श्रीलंकामा पर्छ स्वर्णप्रस्थ बावर्तन रम्मा पञ्चजन्य सिम्मले श्रीलंका 8 वटा शहर। राजा परीक्षित महाराजका हजुरमा सुखदेवले बताउनु भयो। अब त्यसदेखि पछाडिबाट अनि प्रेसनाम दृगोदीप त्यसदेखि पछाडि सालमले कुशक्रंश शाखा पुष्कर आदि गरिएका दीपहरू छन् महाराज। तर भारत खण्ड भनेको ज्यादै पवित्र छ पावन छ त्यति मात्र होइन। यो भारत खण्ड र भारत खण्डको उपाख्यानको बारेमा यति समय लाभदायक छ जहाँ स्नान संध्या हरिहरार्थ मनन कीर्तन गर्नाले यो श्लोक र परलोक सुधार हुन्छ। यस्तो परब्रह्म परमात्माको पवित्र पावन क्षेत्र भारत खण्डमा हामी जन्मेका छौं के गरौं यसैबाट जीवनमुक्ति हुनेछ भनेकन राजा परीक्षितलाई भारत खण्डको वर्णन विस्तार बताउनुभयो। त्यहाँको मूल मन्त्र हो ओम नमो भगवते वासुदेवाय। यही मन्त्र श्रीमद् भागवतका मूल मन्त्र अर्थात भगवानको द्वारसाक्षरी मन्त्र भारतवर्षमा कहिन्छ मेरो सरकार बद्रीको पहाड़ उत्तम धाम हो यिनी ठाउँमा नर और नारायणको आश्रम हो। त्यसमा तपाई हामी यस पवित्र पावन क्षेत्र नेपाल खण्ड जसलाई भनिन्छ आर्यव्रत क्षेत्र जसलाई भनिन्छ हरिहर क्षेत्र यस्तो पवित्र पावन धाममा श्रीमद् भागवत सप्ताहारती ज्ञान महायज्ञको प्रयोजन गरेर श्रवण गर्दैछौ। हाम्रो सकल दुःख दरिद्रता र दुःख कष्ट र यातना नाश हुनेछ शंका छैन भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले भारतवर्ष पुण्य भूमि र 9 वटा अरू द्वीपको माने 7 वटा द्वीपको उपाख्यान लोकालोकपाड़देखि उता सूर्यको प्रकाश जान सक्दैन त्यहाँ सिद्धको मात्रै गति छ। अब सुन्नुहोस् महाराज भूगोलको कथा सम्पन्न। अब खगोल सम्बन्धीको उपाख्यान भनिकन आकाश सम्बन्धी उपाख्यान प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो। अब यहाँ देख्नु प्रान्तका लागि तपाई के सुन्न चाहिँ बस्नुहुन्छ भनिकन सोद्धा लौ त मेरो सरकार चरा उडेर जान सक्ने सम्मको ठाउँलाई पृथ्वीको सीमा मानिएको छ। चरा उडेर जान सक्ने ठाउँदेखि माथि आकाश भनिन्छ। त्यसै आकाशका बीचमा वायुमण्डल छ। वायुमण्डल भनेको भूत प्रेत पिशाच डाङ्केरी साङ्केरी वीर बेतल छेदभेद 64 जोगिने 52 वीरको बसोबास तिनीको छाया हामीलाई लाग्ने अनि मान्छे र पशु बिरामी हुने फुलफा गरेपछि भागेर जाने यहाँ मान्छे बौसी होइन नभन्नु कोही छैनन् बौसी थोत्री थांगनी र मांगनी बुढीलाई बौसी भन्ने गरेका छ। राम्ररी क्याम्पस पढ्ने र जाहिरी खानेलाई कसले जब बौसी भनेका छ त? यसै कारणले बौसी भए बरु त्यसैले पढेछ त्यसैले जाने भन्ने नि बस्छ। यसै कारणले होइन, कोही जातै छैन। त्यसै कारणबाट नारीहरू कसैलाई दोष नदिनु, पुरुषलाई मानवलाई कसैलाई दोष नदिनु। वायुमण्डलमा प्रेतात्माहरू छन्, तिनको छाया लाग्ने, फुकेपछि जाने, यही प्रकारको नीति छ महाराज। हाम्रो ज्योतिष शास्त्रले पनि बोक्सीको संज्ञा गरेको छ। मेष चरित्र भूतानि वृक्ष छ फेरि राक्षसी मिथुने छ माम माया कर्कटे साङ्केनी छ भनिया छ। लग्नाष्टमी बे सूर्य क्षत्रपाल लक्ष दोषण आकाश देवी चन्द्रेश्वर लग्नाष्टमा बे यो पनि भनेको छ। तर यी सारा सम्पूर्ण प्रकारका कुरा के हुन् भनेदेखि, वायुमण्डलमा बसेका प्रेतात्माहरू लाग्ने, त्यसपछिबाट तिनी डङ्किनलाई थुप्पा गरेपछि जाने, यो हो। मानिसमा कुनै दोष हुन सक्दैन। राजा परीक्षित वायुमण्डलदेखि माथिबाट राहु र केतु, राहु र केतुदेखि माथिबाट श्री सूर्य नारायण, सूर्य नारायण उदाउँदा ब्रह्माजीको रूपमा, आत्मा शिव अस्ताउँदा विष्णुको रूपमा धारणा गरिबक्सन छ। बालखिल्यादि गरिएका ऋषिहरूले त्यतिविन्ती गरिएका, अरूण नाम गरेको सारथीले रथ आँखेको, सातवटा घुँडा जोतिएको रथमा चढेर श्री सूर्य नारायण एक फड्कामा 400 कोष पर जाने घुँडामा चढेर चम्पट लिनुहुन्छ। तर उनै भगवान प्रभुको प्रार्थना गर्नु, मनन गर्नु, भजन गर्नु कहिल्यै नभुल्नु र प्रार्थना गर्नु भगवानका चरणमा। सूर्य नारायणको ध्यान उदाउँदामा ब्रह्मास्त्रको माझमा महेश्वर, उदाउँदामा ब्रह्मास्त्रको

सूर्य नारायण पर ब्रह्म परमात्मा परमेश्वर विराजमान हुनुहुन्छ। सूर्य नारायण घुम्नुहुन्छ भन्ने यहाँका प्रमाण छन्। महाराज सूर्य नारायणको गति चल्छ भन्ने प्रमाण छ। एउटा हाम्रो वेदले पनि निर्णय गरेको छ। आहा कृष्णे नर्दसा वर्तमानो निवेशन मृता मृदिन्छेर हिरण्डेन सविता रथेन देव जाति भुवनानी पशन भनेर यो लोकलाई हेर्दै आफ्नो प्रकाश सर्दै अँधेरोलाई उज्यालो बनाउँदै लोकलाई कल्याणको गतिमा कालगन्तीमा प्रमाण गराउँदै हिँड्न सक्ने यस्ता सूर्य नारायण हुनुहुन्छ भन्ने हाम्रो वेदको वचन छ। तर अहिले प्रचलन अनुसार सूर्य नारायण हिँड्नु न पृथ्वी घुम्छ भन्ने छ। तर होला पृथ्वी नै घुम्ला, अन्यथा केही होइन। तर पालो शान्तिले हुन सक्छ भने जस्तो मेरो विचारमा लाग्छ। किनभने देखिन ग्रहको पालो हुन्छ, कहिले कसैको विश्राम कसैको कहिले चल। शास्त्र बन्ने बेलामा पृथ्वी अचल भएछ, सूर्य चल भएछ। अहिले पृथ्वी चल भएछ, सूर्य अचल हुनुभएछ। के अप्ठ्यारो भयो? दुवै कुरालाई स्वीकार गर्न सके त भइगयो। यसै कारणले अब सूर्य नारायणदेखि माथिबाट चन्द्रमा हुनुहुन्छ भन्ने हाम्रो यहाँको प्रमाण छ। त्यो पनि नपाईको तारिकाका प्रभावबाट सरस्वती नदीका तटबाट सूर्य नारायण नजिक चन्द्रमा टाढा, अन्वेषण यन्त्र प्रयोग गर्ने ठाउँबाट चन्द्रमालाई जब नजिक, सूर्यलाई टाढा पनि हुन सक्छ। त्यो अप्ठ्यारो दुईटै कुरालाई स्वीकारोक्ति गर्दै भइहाल्यो। यदि नेपालको झण्डा हेर्नुभयो भने पनि प्रमाणीकरण हुन्छ। नेपालको झण्डामा सूर्य नारायण तल, चन्द्रमा माथि हुनुहुन्छ। कि नपत्याउनुहोस् जब जब त्यो झण्डालाई, होइन भने पत्याउनु पर्यो। महाराज परीक्षित यसै प्रकारले शास्त्रोक्त पद्धतिको प्रमाण हजुरलाई मैले प्रमाण गरे, बाँकी अंशको लागि अब के सुन्न चाहिँ बस्नुहुन्छ भनेर राजा परीक्षितलाई सुखदेव स्वामी भगवानको महिमाको वर्णन र ध्यान मनन कीर्तनको प्रक्रिया सारा सम्पूर्ण यथार्थ प्रमाण गराई बक्सु लौ सरकार भनेर महाराज परीक्षितको प्रतिमा सुखदेव स्वामीले गम्भीर वाणीमा आफ्नो भाषा प्रस्तुत गरिसके बक्सु। अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहिँ बस्नुहुन्छ भनेर राजा परीक्षितलाई श्रीमद् भागवतको महत्वको बारे राखा यसको गतिको वर्णन। अब सूर्यदेखि माथिबाट चन्द्रमा, चन्द्रमादेखि माथिबाट मंगल, मंगल माथिबाट बुध, बुध माथिबाट शुक्र, शुक्र माथिबाट बृहस्पति, बृहस्पति माथिबाट शनिश्चर हुनुहुन्छ। शनिश्चरदेखि माथिबाट शिशुमार चक्र, त्यहाँदेखि माथिबाट सप्तर्षि मण्डल, शिशुमार चक्रमा सारा प्रकारले बेरिएको सम्पूर्ण ग्रह नक्षत्र योग बार करणको बेलाको महिमा पनि प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्याबाट। ओ महाराज परीक्षित, अब राजा परीक्षितलाई सुखदेव स्वामीले प्रमाण गराउनु भएको छ सवनका दृषि प्रणाली। जब श्रीमद् भागवतको महिमालाई यहाँलाई मैले प्रमाण गरिसके, अब आखि अंशको लागि तपाईँ के सुन्न चाहि बस्नुहुन्छ भनेकन सोद्धाखेरिमा लौ त मेरो परमात्मा, यो सबै प्रकारको प्रकरणले, सबै प्रकारको नीतिगत सिद्धान्तले प्रमाण गरिएको कुरा, सूर्य नारायणदेखि माथिबाट चन्द्रमा, चन्द्रमादेखि माथिबाट मंगल, मंगल माथिबाट बुध, बुध माथिबाट शुक्र, शुक्र माथि बृहस्पति, बृहस्पति माथिबाट शनिश्चर, शनिश्चरदेखि माथिबाट कुनै ग्रहहरू छैनन्। त्यसमा जब शिशुमार चक्र सम्पूर्ण ग्रह नक्षत्र योग बार करण बेला समय मुहूर्तलाई पुच्छरमा राखेर घुमाएको छ, त्यसको शिरमा ध्रुव तारा रहन्छन्, उनी घुम्दैनन्। यसै कारणबाट अब ग्रह नक्षत्र आदिले परिपूर्ण भइएको साक्षात्कार परब्रह्म परमात्मा परमेश्वर जगतका मालिक हुनुहुन्छ। यस्ता प्रभुलाई बारम्बार अरू कुरा केही नसके तापनि सहस्र कोटि प्रणाम। त्यहाँदेखि दाहिनेपट्टि कोणमा भगवानको गोलोक धाम, देब्रेपट्टि कोणमा जब ध्रुव तारा, ध्रुव भनेको अविनाशी कहिले नाश्नुहुने गति, यो आकाशको वर्णन यो मैले हजुरलाई प्रमाण गरे महाराज। अब तपाईँलाई अतलादि गरिएका लोकहरूको वर्णन विस्तार गर्दछु। यहाँदेखि तल, अतल, वितल, सुतल, तलातल र सातल, पातल, पृथ्वीदेखि तल, त्यहाँदेखि तल चाहिँ जब डर लाग्दा, डर लाग्दा जब यस किसिमबाट जब कतै बगैँचा, कतै ध्यान गर्ने पुण्यभूमि, कतै ध्यान योगका साधनहरू गर्ने प्रकारका नीतिगत सिद्धान्त, कतै प्रभुको महिमा, कतैको ध्यानको महिमा, यस्तो प्रकारले पूर्ण भएको जब यो जग्गा, यो मैले हजुरलाई प्रमाण गरे राजा परीक्षित। अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहि बस्नुहुन्छ भनेर सोद्धाखेरिमा अब सौनकादिक परमा पौराणिक सूत्रले नैमिषारण्य क्षेत्रमा श्रीमद् भागवतको महत्वको बारे सारा प्रकाश पार्दै आज्ञा गर्नुहुन्छ। हरे ध्यान मनन कीर्तनको प्रकरण राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ। यो प्रकारबाट राजा परीक्षित त्यसदेखि माथिबाट ध्यान योगको, ध्यान योगदेखि माथिबाट जब यस किसिमबाट प्रमाण गरिएका उद्यान बगैँचाहरू अनि
यो पृथ्वी कसले के गरी धानिएको छ भनेर सोद्धाखेरि जति यहाँबाट बगेका जलहरू छन् त्यो भगवान शिवजीको जटामा गएर बज्रन्छ भन्ने नीतिमा छ। त्यसै कारणबाट त्यहाँबाट छुटेका अग्निको प्रतापबाट छुइ भनेर सारा सम्पूर्ण बाफ मण्डल जान्छ आयो वायुमण्डलमा, त्यहीँबाट जल भएर फेरि वृष्टि हुन्छ भन्ने वैज्ञानिक मतसँग यो पूर्ण रूपमा साकार छ, मिल्छ, फरक छैन। अर्को यो पृथ्वी केले धानिएको छ चौधलोक भन्ने बारेमा सोद्धाखेरिमा यो पनि शंकरषणले धानिएको छ भन्ने शास्त्रोक्त पद्धति छ। शंकरषणको अर्थ हुन्छ जब महाराज देवता होइन, शंकरषणको अर्थ खिच्नु र तान्नु। यो विश्व ब्रह्माण्ड सारा खिचाई र तनाईमा आफ्नो दुरीमा आफै अड्किएको छ, त्यसैलाई भनिन्छ शेष नाग। शेष नाग भनेको सर्प होइन, शेष भनेको लास्ट नाग भनेको शिर, शिरले र पुच्छरले खिच्नु र तान्नु गरेको हुनाले शंकरषण पृथ्वी टक्कै अडेको। राजा परीक्षित यो कसैले अड्काएको होइन। अब नरक कानी र पर्श प्रभुदेव नरकको वर्णन पनि सुन्न पाऊ भनेकन सबक विन्ती गर्दै हुनुहुन्छ। सौनकादिक अवपरमा पौराणिक सुत भन्ने सम्बन्धको कथा यस सध्याबाट

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
1: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैँ झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
5: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपर मार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 98 11 67 38 87।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्ज बाट प्रातः कालीन पुनित बेला में प्रसारण भई रहे को यह अध्यात्म जागरण कार्यक्रम में यहां हार्दिक स्वागत एवं म प्रस्तुता टीकाराम आर्य को हार्दिक वैदिक अभिवादन नमस्ते। सज्जन वृंद, हरेक दिन यही समय में प्रसारण होने यह अध्यात्म जागरण कार्यक्रम अंतर्गत प्रत्येक मंगलवार नेपाल आर्य समाज टीकापुर द्वारा वेद उपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूमा वर्णित अध्यात्म विज्ञानको रहस्यमाथि चिन्तन हुँदै आएको छ, जसमा आज ऋग्वेद मण्डल 1 सूक्त 67 को मन्त्र 3 लिएर उपस्थित भएको छु र यो मन्त्रमा परमपिता परमात्माले उपदेश गर्नुभएको छ कि सबै जीवनको आधार हृदयबाट हृदयलाई नै प्राप्त हुन्छ भन्ने यसको मुख्य उपदेश रहेको छ, मूल सन्देश रहेको छ। त यसमा विशेष गरेर जीवनको आधार के हो? हामी भौतिक रूपमा, आध्यात्मिक रूपमा, कुन रूपमा चाहिँ हामी जीवनको आधार खोजिरहेका छौं, यो चाहिँ महत्वपूर्ण कुरा हो। यद्यपि दुवै कुरा उत्तिकै आवश्यकता छन्, भौतिक रूपमा पनि आवश्यकता छ, आध्यात्मिक रूपमा पनि उत्तिकै आवश्यकता छ। एउटाको आधार मात्रै बनाउँदा मानिसहरूमा जस्तो प्रकारको विवेकद्वारा सही निर्णय गर्नुपर्ने क्षमताको उत्पत्ति हुनुपर्ने हो, त्यस्तो चाहिँ हुँदैन। त्यसैले दुवै कुराहरूलाई जब हामी बुझ्दछौ, दुवै कुरालाई जब जान्दछौ, भौतिक र अध्यात्म दुवैलाई जानेर भौतिक वस्तुको स्वरूप र अध्यात्म ज्ञानको स्वरूप, भौतिक ज्ञान अनि अध्यात्म ज्ञान दुवै ज्ञानको स्वरूपलाई जानेर नै मनुष्य पूर्ण हुन सक्दछ। यदि त्यो गर्न सकेन भने मानिस कहीँ न कहीँ उपूर्ण हुँदैन, अपूर्ण नै रहेको हुन्छ, किनकि ऊ सदैव यो दुविधामा परिरहेको हुन्छ कि यो ठिक कि त्यो ठिक भन्नेमा गइरहेको हुन्छ, र साथसाथै एउटैले मात्रै पनि जीवन चल्दैन, जीवनमा दुवै कुराहरू आवश्यकता छन्। त यसलाई जस्तो हामी सामान्य रूपमा हामी जति कुराहरू सोध्छौं, जति सम्झिन्छौं, जति संकल्प विकल्प गर्छौं, यी बाह्य भौतिक वस्तुका आधार होइनन्, यी अन्तःकरणका चाहिँ आधार हुन्। अन्तःकरणबाट यी कुराहरू चाहिँ उद्भासित हुन्छन् र बाहिर हामी कर्मद्वारा चाहिँ गरेर देखाउँछौ। त त्यसैले यत मनसा ध्यायति तद वाचा वदति, यद वाचा वदति तद कर्मणा करोति। त यहाँ मुख्य रूपमा के हो त भने यद मनसा ध्यायति, व्यक्ति मनले जसको ध्यान गर्छ, जसलाई सम्झिन्छ, तद वाचा वदति, त्यही ऊ वाणीद्वारा प्रकट गर्छ। यद वाचा वदति तत् कर्मणा करोति, र जस्तो वाणीले ऊ बोल्दछ त्यस्तै ऊ कर्म गर्दछ। त यदि हामीले मनद्वारा अध्यात्म र भौतिक विद्या दुवैलाई जानेर त्यसको स्वरूपलाई वाणीले प्रकट गर्न सक्यौं भने मात्रै हामी त्यो प्रकारको कर्म गर्न सक्छौ। यदि त्यो गर्न सकेनौं भने हामी त्यो प्रकारको कर्म गर्दैनौ। कर्म त गर्छौं, तर जस्तो कर्म गर्नुपर्ने हो, जो मानिसले गर्नुपर्ने कर्म हो, त्यसबाट हामी वञ्चित हुन्छौ, विमुख हुन्छौ, र यसबाट विमुख रहन्जेलसम्म हामी न त भौतिकलाई बुझ्न सक्दछौ न अध्यात्मलाई। त कतिपय व्यक्तिहरू, कतिपय जो विचारहरू प्रकट गर्ने गर्दछन् कि भौतिक नै सबै कुरा हो, र यदि भौतिक नै सबै कुरा हो भने, यद्यपि उनीहरूको आफ्नो व्यक्तिगत विचार हुन्छ, हरेक व्यक्ति आफ्नो स्वतन्त्रताको प्रयोग गर्न सक्छ, स्वतन्त्रतापूर्वक उसले जे चाहन्छ त्यो गर्न सक्छ, यसमा कसैले कुनै प्रकारको प्रतिबन्ध लगाउँदैन, किनकि कर्म उसका हुन्, कर्म फल उसका होइनन्, कर्म त उसका हुन्, कर्म उसले गर्न सक्छ, आफ्नो स्वेच्छानुसार उसले कर्म गर्न सक्दछ, तर कर्म फल उसका होइनन्, किनकि कर्मफल उसले चाहे अनुसार हुँदैन, चाहे त्यो अध्यात्मलाई मान्ने व्यक्ति होस्, चाहे त्यो भौतिकलाई मान्ने व्यक्ति होस्,
चाहे तू दुबईलाई मान्ने व्यक्ति होस्, भौतिक र अध्यात्म दुवैको समन्वयलाई जानेको व्यक्ति होस्, जो सुकै होस्, कर्म गर्न स्वतन्त्र छ, कर्म गर्न सक्छ, तर कर्मको फल उसको अधीनमा छैन, कर्मको फल कुनै अरूकै अधीनमा छ। त यसमा दुई प्रकारले हामी यसलाई चाहिँ लिन सक्छौ, जस्तो भौतिक कर्महरू हामी जुन गर्छौ र भौतिक कर्महरूको जो प्रतिफल हामीलाई प्राप्त हुन्छ, सांसारिक रूपमा हामीलाई प्राप्त भइरहेको हुन्छ अथवा शारीरिक रूपमा हामी त्यसलाई प्राप्त गरेका हुन्छौ, कुकर्म गरेका छौं भने हामी त्यस्तो दण्ड प्राप्त गर्दछौ, यदि सुकर्म गरेका छौं भने पुरस्कार पनि प्राप्त गर्दछौ। यो भौतिक रूपमा प्राप्त हुने दण्ड र पुरस्कार हो। र अभौतिक रूपमा जुन भौतिक शरीर नष्ट भइसकेपछि के बच्छ, के कहाँ जान्छ, के को कारणले यो भौतिक शरीर स्थिर रहेको छ, यसमा हामी चिन्तन गर्दैनौ। मुख्य रूपमै चिन्तन गर्नुपर्ने, धेरै टाढा कहीँ जान आवश्यकता छैन। जब मानिसले शरीरलाई नै चिन्तन गर्छ र यो शरीर के का कारणले स्थिर छ, के का कारणले यो जीवित छ, के का कारणले यसले चाहिँ कार्य गरिरहेको छ भन्ने कुरामा जब प्रश्न उत्पन्न गर्छ आफ्नो मनमा अनि खोजी गर्छ के रहेछ त, जबसम्म उसले त्यो तत्वलाई खोजी गर्ने प्रयास गर्दैन तबसम्म ऊ यस्तै बढिरहन्छ। किनकि ईश्वर केही होइन, यो सब कल्पना हो, धर्म केही होइन, अध्यात्म केही होइन, आदि इत्यादि कुराहरू गरिरहन्छ। त यो कहिल्यै बुझ्न सक्दैनौ, हामी बुझ्ने प्रयास पनि गर्दैनौ, किनकि जस्तो प्रकारको शिक्षा हामी प्राप्त गर्दछौ विचार पनि त्यस्तै हुन्छ। त त्यसैले भनिएको छ, जस्तो ग्रन्थ त्यस्तै पन्थ, जस्ता प्रकारका ग्रन्थहरूको हामी अध्ययन गर्छौं हाम्रो बाटो पनि त्यस्तै निर्धारित हुन्छ। यदि सद्ग्रन्थहरू छन्, सही ग्रन्थहरू छन्, सही बाटो देखाउने ग्रन्थहरू छन् भने हाम्रो पन्थ पनि सही हुन्छ, यदि ग्रन्थ नै गलत छन् भने हाम्रो बाटो पनि गलत हुन्छ। त त्यसैले जुन ज्ञान हामी प्राप्त गर्ने प्रयास गर्दछौं, जुन ज्ञान प्राप्त गरेर हामी संसारमा आफूलाई सबैभन्दा माथि राखेर आफ्ना कुराहरू दुनियाँका अगाडि पस्किने गर्दछ र ती कुराहरूमा कति सत्यता छ, कति असत्यता छ, त्यो विचार गर्दैन। त्यसैले विचार गर्नुपर्ने कुरा के हो त भने, म शरीर हुँ अथवा म भन्ने चिज कुनै अरू छ, यो शरीर आफै बन्छ अथवा शरीर बन्नका लागि कुनै तत्व चाहिन्छ र त्यसका लागि कसैको प्रेरणा पनि चाहिन्छ, र यो शरीर जसरी जीवित रहेको हुन्छ यो के का कारणले जीवित रहेको हुन्छ, यदि हामीले भौतिकवादीहरूले भने जस्तै हामीले मान्ने हो भने त शरीर नष्ट किन हुन्छ, शरीर किन मर्छ, यदि भौतिक कुराले सबै चीज भएको हो भने त नमर्न पर्ने, जबसम्म चाहन्छ तबसम्म बाँचिराख्नुपर्ने संसारमा, कहिले मर्न त कोही पनि चाहँदैन, हरेक प्राणी शरीर रहन चाहन्छ संसारमा, फेरि पनि रहन सक्दैन। यो कुरालाई हामी कतिको हेर्छौं, कति मनन गर्छौं, त्यसैले शरीरको साथमा शरीर भौतिक हो र शरीरलाई शिशु कुमार युवा वृद्ध बनाउँदै अन्तिममा शरीरलाई नै नष्ट गर्ने र त्यो नष्ट हुने तत्व के हो, के का कारणले त्यो नष्ट हुन्छ भन्ने कुरामा चिन्तन कहिले गर्छ, यदि यो चिन्तन गर्न सक्यौं भने मात्रै हामी कहीँ न कहीँ अध्यात्मलाई पनि बुझ्न सक्छौं र भौतिकलाई पनि बुझ्न सक्छौं। र वेदले त स्पष्ट भनिदिएको छ, वेद कुनै भौतिकवादीका लागि मात्रै पनि होइन, वेद कुनै अध्यात्मवादीका लागि मात्रै पनि होइन, वेद कुनै सम्प्रदायवादीका लागि मात्रै पनि होइन, वेद मानव मात्रका लागि हो, यो बुझ्न सबभन्दा आवश्यकता छ। जुन दिन हामी वेद मानव मात्रका लागि हो भन्ने कुरालाई बुझेर त्यसको अनुसरण, त्यसको अध्ययन, त्यसको स्वाध्याय गर्नेछौ, त्यसपछि यी जति पनि संसारमा विचारहरू
उत्पन्न भएका छन् यी सबै विचारहरू एक ठाउँमा आउन सक्छ। तर त्यसका लागि पहिलो कुरा त बुझ्न आवश्यक छ, साम्प्रदायिक ग्रन्थले, साम्प्रदायिक विचारले मानवलाई मानव नै हुन दिँदैन। उसलाई कहीँ न कहीँ अलग गरिरहेको, मानवताबाट अलग गरिरहेको हुन्छ। तर वेदले कहीँ पनि त्यस्तो संकेत गरेको पाइँदैन कि यो यसका लागि मात्रै हो, यसले मात्रै पढ्नुपर्छ, यसले मात्रै जान्नुपर्छ, यसको मात्रै धर्मग्रन्थ हो भन्ने हुँदैन वेदमा। वेद त मनुष्य मात्रका लागि हो। ईश्वर पक्षपाती हुँदैन, ईश्वरीय ज्ञान पनि पक्षपाती हुँदैन। मनुष्य पक्षपाती हुन्छ, त्यसले मनुष्यको ज्ञान पनि पक्षपाती हुन्छ। त मनुष्य आफ्ना अज्ञानताका कारणले, जो अध्यात्ममा लागेका, आफूलाई अध्यात्मवादी ठान्नेहरू स्वयंलाई ईश्वर ठानेर बसेका हुन्छन्, यो पनि एउटा अन्धकार हो। जुन कुरा सम्भव छैन, जुन कुरा असम्भव छ, जुन युक्तियुक्त छैन, जुन शास्त्रयुक्त छैन, जुन बुद्धियुक्त छैन, त्यो कुरालाई यदि स्वीकार गर्न थाल्यो भने हामीभन्दा अज्ञानी र भ्रमितहरू कोही पनि हुन सक्दैन। त त्यसैले मन्त्रले भनेको छ, अजो न क्षाम दाधार पृथ्वीम तस्तम भद्याम मन्त्रे सत्यैः प्रिया पदानि पशवो निपाहि विश्वायुरग्ने गुहा गुहम गाह। तो यहां अजह न अज का समान, अज अथवा जो कहीं नहीं हुँदैन, क्षाम पृथ्वीलाई, पृथ्वी विशाल अंतरिक्षलाई दाधार धारण गर्दछ, तथा द्याम देउलाई सत्यैहि सत्य मन्त्रेभिः मन्त्रहरू विचारहरूद्वारा तस्तम्भ थामेर राख्दछ। त्यस प्रभुलाई, हे प्रभु, पश्व यस जीवका प्रिया प्रिय पदानी ठेगानाहरूको प्राप्त गर्न योग्य पदार्थहरूको निपाही सर्वथा रक्षा गर्नुहोस्। हे अग्ने, सबैका अगाडि रहने भगवान तपाईँ विश्वायु सबैको जीवन हुँदै गुहा हृदय गुफाबाट, गुहम हृदय गुफालाई गाहा प्राप्त हुन्छ, अथवा गुहा गुहम गाहा गुप्त भन्दा गुप्त भइरहेको छ। त भगवत प्राप्तिको प्रयत्नका निमित्त प्रेरणा गर्नका लागि भगवानका सामर्थ्यको वर्णन मन्त्रको पूर्वार्धमा गरिएको छ। अजो नक्षाम दाधार पृथ्वीम, अजन्मा परमेश्वर यस पृथ्वी र अन्तरिक्षलाई धारण गर्दछ। जो अजन्मा छ, जो जन्म लिँदैन, तर वेदका यी वाक्यहरू, वेदका यी ज्ञानलाई कसले स्वीकार गर्ने? किनकि आजको दुनियाँमा जहिलेदेखि सम्प्रदायवाद शुरू भयो, जहिलेदेखि भिन्न मतहरू शुरू भए, जहिलेदेखि हरेक व्यक्तिले आफूलाई अवतारी मान्न शुरू गर्यो, हरेक गुरूले, त्यसपछि मन्त्रको यो कुरा, जो वेदोक्त कुराहरू छन्, त्यसलाई मान्छेले